0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार माउले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97141031439

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9800888778।

0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 800,000 भन्दा बढ़ी एसएमएस पठाइयो।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
0: जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुर सम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन,
1: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रूख, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरको सबैभन्दा शुरूमा तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
1: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सूर्जित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सीआईएमसँग भन्नुभयो,
3: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
1: तीन दिन असोज 8 देखि बिहान 9 बजेसम्म, असोज 11 गति दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरो को जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
0: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिम का सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। 3 दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनाल खनालका अनुसार आइतबार बिहान मनाङको नार्पा भूमि गाउँपालिका पाँच स्थित हिमलुङ हिमालको

0: आधार शिविरमा गएको हिम पहिरोमा दुईजनाको मृत्यु भएको हो। हिम पहिरोमा दशजना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
1: हाम्रो नार्पाभूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म दुईटा डेड बडी पाइएको छ। चारजना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा दुईटा हेलिकप्टर स्ट्यान्डमै छ, हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
2: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आगमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी चल चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविधिले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आगमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिम रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारा मा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
0: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व
3: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र साहित्यलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्री पृष्ठमा प्रकाशित छ। कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा छदेखि आठसम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन, 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
8: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ, खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भेत्री पन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कांग्रेसमा भने समानान्तर महाधिवेशन, संस्थापनको क्षेत्रीय अधिवेशन चल्दै देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्य कर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा, हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ, नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाण्डुमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ, मुख्य सचिव र कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसैगरी गोर्खापत्र दैनिकको भित्रीपन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला तीनै व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। काली गण्डकी नदीमा आएको बाढ़ीले काली गण्डकी करिडोरमा पर्ने तीन पुलको एप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
2: ताजा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड र उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
8: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितो रियो कराती च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमिते तर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा अलाली र खलिफा अल्काबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिनु भएको छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ दशको भोटेकोशी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बारीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्रेसँग कुराकानी गर्नुभएको छ।
3: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरिएको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्, हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेको छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत। हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
11: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
3: सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो। घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ।
8: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: 3 दिनको वर्षा बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
8: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
2: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावट बिजुली उत्पादन,
8: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
2: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आर्चरी र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
8: साझा खबर कन्तेमा कार्टुन हामीले चषक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यस्तो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अलि ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नु.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 0105202667। 0105202667।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131 11, 98494131 11।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98549518537।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका
1: जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाई लेखाईमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा बिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
2: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
2: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
2: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
2: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
3: पितृ उद्धार,
2: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्न सक्नुहुन्छ 9845575223 र 9805575223 नम्बरमा। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँसँग गर्नेछौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चौडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलगन्तिन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 12 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 28 तारिक, शक सम्वत्स 1948, नेपाल सम्वत् 1146, रौद्र नामक सम्वत्स, दक्षिणायन सर्द ऋतु, आज सोमबार रहेको छ आश्विन कृष्ण पक्ष, तिथि रहेको छ आज द्वितीया, तिथि 35 घडी 35 बेला रहेको छ, नक्षत्रमा रहेको छ रेवती नक्षत्र रहेको छ 15 घडी 18 बेला, योगमा रहेको छ ध्रुव योग रहेको छ आज 14 घडी 8 बेला, कर्णमा रहेको छ तैतिर कर्ण रहेको छ 7 घडी 10 बेला, यानि कि बिहानको 8 बजेर 47 मिनटसम्म, तदुपरान्त ग्रह करण रहनेछ। चन्द्रमा आज मीन राशिमा, विशेष गरी आज चन्द्रमा मीन राशिमा, यानि कि 12 बजेर 2 मिनट, दिउँसोको 12 बजेर 2 मिनटसम्म मीन राशिमा, त्यसपछि मेष राशिमा प्रवेश गर्दै, यस्तै गरेर श्री सूर्यनारायण सिंह कन्या राशिमा, आनन्दादि योगमा आज मातङ्ग योग रहेको छ, आज बिहान सूर्योदय 5 बजेर 55 मिनटमा भयो भने सन्त सूर्यास्त 5 बजेर 52 मिनटमा हुनेछ, र आजको दिनमा घडी विशेष गरी 11 घडी 57 पल्ला रहनेछ। आज धनिष्ठ पञ्चक 12 बजेर 2 मिनटमा समाप्ति, द्वितीय श्राद्ध आज, विशेष गरी चाहिँ आज द्वितीय श्राद्ध। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ हेरौँ है त। आज विशेष गरी कालबेला सर्वप्रथम लागौं, आज कालबेला यानि कि अशुभ समय, राहु कालको समय,
बिहानको 7:24 49 सेकेन्डदेखि बिहानको 8:54 सेकेन्डसम्म आज काल बेला रहनेछ भने आजको लागि लाभ बेलाको समय रहेको छ दिउँसोको 2:54:04 सेकेन्डदेखि दिउँसोको 4:23:55 सेकेन्डसम्म लाभ बेला आजको लागि चाहिँ नि शुभ बेला राम्रो बेला चाहिँ बिहानको 8:54:40 सेकेन्डदेखि बिहानको 10:24:31 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा अहिले यतिखेर चाहिँ नै मीन राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको चौथो चरण, नाम आउँछ चिरञ्जीवी अथवा चित्रा, नाम आउँछ अन्त्यले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन शुरूमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खाउँदा राम्रो होला। छर छिमेकमा असमझदारी बढ्ने योग देखिएको पनि मध्याहपछि स्थितिमा सुधार आउनेछ। चिताका काममा शुभचिन्तकले साथ दिनेछन्। टाढाका साथीभाइको निम्न प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुशियाली पनि छाउने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋण मोचन हुने सम्भावना रहेको छ, तर रकम हात लागि भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्लान्। मध्याहपछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने योग रहेको छ। यात्रा गर्ने अवसर जुट्न सक्छ। जोखिम उठाउनु परे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन समाजमा तारिफका सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोग जुटाउने समय रहेको छ र साथीभाइहरूको सहयोगले मनको फाइदा पनि हुनेछ। मध्याहपछि आमदानी बढ्दै जाँदैछन्। मेहनत गर्दा आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्, तर आकस्मिक समस्याले खर्च गराउला। सरसपटमा पनि धन बाहिरिन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछन्। पेसा व्यापार व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बढाउन सकिन्छ। मध्याहपछि अरूको साथ जुट्दै जाँदैछन्। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। कीर्तिमानी काम गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले चिताको काम पूरा गर्न नसकेर जिम्मेवारी भने बढ़िरहनेछ। काम बिग्रने भयले सताउनेछ भने निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति आउनेछ। तैपनि मध्याहदेखि समुदायको हितमा केही काम गर्न सकिन्छ। गुमेको स्थान प्राप्त हुनुको साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। धन लाभ हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवार जनसंघको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्दै जाँदैछन्। मध्याहदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। स्वास्थ्य उपचारमा खर्च हुने योग रहेको छ। सानातिना समस्यामै अल्झनु पर्दा अर्थ अभावले पनि सताउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौर जिताउन सक्छ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याहदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुँदै जाँदैछन् भने अतिथिको रूपमा सम्मान प्राप्त होला। पेसा व्यापार व्यवसाय पनि मनका फाइदा उठाउन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवार जनसंघको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। विशेष गरी थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुने खालको यो गैंड राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन आँटले काम लिन नसक्दा पछि परिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छ। मध्याहपछि स्थितिमा सुधार आउनाले सजिलो लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिशत जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनको फाइदा उठाउन सकिन्छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न पनि सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका मिल्नेछ। प्रतिद्वन्दीहरूलाई पछि पार्न सकिन्छ। चिताएको काम पनि पूरा नहुन सक्छ। विशेष गरी मध्याहदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिग्रन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा कम देखे पनि प्रयास भने दोहोऱ्याएर गर्नुपर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन लगनशील बन्दा प्रशंसकहरू बढ्दै जानेछन् भने मनका धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिन्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्द जाँदैछन्। प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछन्। मध्याहदेखि साथीभाइहरूले राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनका धन लाभ हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुँदै जाँदैछन्। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालीनसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। उपलब्धिले थप उत्साह जगाउनेछन्। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मान सम्मान र फाइदा समेत दिलाउने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष प्रस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिन्ह टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामीले तपाईँहरूसँग गर्ने गरेका छौँ। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हेटौँडाबाट हरि बोलेछु सर।
0: हेटौँडाबाट हरिजी बोल्दै हुनुहुन्छ, रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम?
1: गुरुजी
0: हो। अनि हेटौँडा कुन ठाउँबाट भन्नुभयो?
1: हेटौँडा हर्नमाडी हो।
0: हर्नमाडीबाट कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: मेरो विषयमा हेरौँ कि भनेर गुरुजी।
0: आफ्नै विषयमा?
1: हजुर
0: हजुर। जन्मिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2049 साल कार्तिक महिनाको 11 गते मंगलबार।
0: 2049 कार्तिक महिनाको
1: 11 गते मंगलबार।
0: हजुर। समय भन्नु?
1: दिउँसो 3:30
0: दिउँसोको 3:30 होइन?
1: हजुर
0: दिउँसोको 3:30 जन्म। जन्म कुन जिल्ला हो?
1: ओखलढुङ्गा।
0: ओखलढुङ्गा ल सुन्नु छ है त ध्यान दिएर। श्री गणेश आइनामा श्रीमती रामानुजा नमः। 2049 साल कार्तिक शुक्ल पक्षको मंगलबार द्वितीय तिथिमा जन्म, तुला राशि विशाखा नक्षत्रको तेस्रो चरण, नाम आउँछ तेबाट तेजेन्द्र नाम आउँछ, अन्तिमले राक्षस गुण परेको छ तपाईँको। घातकमा परेको छ तिथिहरू चाहिँ तपाईँको लागि चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन भन्ने राशि घातक छ। असाध्यै राम्रो कुण्डली छ तपाईँको, नराम्रो छैन, असाध्यै राम्रो छ। एउटा माङ्गलिक हुनुहुन्छ, माङ्गलिकले विवाहमा दाम्पत्यमा अलिकति असर गर्छ, बाधा आउँछ तपाईँलाई, अलिकति स्वास्थ्यमा समस्या आउने ग्रह छ। आइतबारको दिन नुन नखानुहोस्, मंगलबारको दिन चोखो खानुहोस्, नाग देवताको पूजा गर्नुहोस्, माङ्गलिकको रत्न कवच धारण गर्नुहोस्, यसले असाध्यै राम्रो हुन्छ। रोकआउट भएका कामहरू पनि अगाडि बढ्छ, फलामा सम्बन्धी रिलेटेड कामहरू गर्नुहोस्, तपाईँको लागि फाइदा हुन्छ। 49 साल भन्नुभएको छ, अहिले तपाईँलाई पिङ्गला र अर्को ग्रह चलेको छ केतु, पिङ्गला र केतु छ, अलि रोगी ग्रह छ अहिले, मनमा पीड चिन्ता लाग्ने ग्रहहरू छ। चिन्ता लिएर मात्रै समस्याको समाधान हुँदैन होइन, त्यो भएर अलिकति तन्दुरुस्त रहनुहोस्, खानपिनमा अलिक ख्याल गर्नुहोस्, पानीहरू अलिक धेरै खाने गर्नुहोस्, तपाईँले राम्रो हुन्छ, समस्याहरू आउँदैन। अरू त्यस्तो नराम्रो छ भने ठिकै छ। आइतबारको दिन नुन नखाने, मंगलबारको दिन चोखो खाने, आइतबारको दिन नुन नखाने, चोखो खाने त भइहाल्यो है। यदि गर्नु तपाईँलाई राम्रो हुन्छ, अलिक छिटो रिसाउन मन लाग्छ, रिस अलिक छिटो उठ्छ तपाईँलाई, त्यसलाई कम गर्ने बानी गर्नुहोस्, कोसिस गर्नुहोस्, राम्रो भइहाल्छ है।
1: समस्या भइरहेको छ, त्यो अलिअलि सकिने समस्या आइरहेको छ, तर के व्यवसाय गर्दा राम्रो हुन्छ भन्ने हो, अनि पशुपालनमा के हुन्छ भनेर भन्ने कुरा हो।
0: त्यही त, स्वास्थ्यमा समस्या छ अहिले तपाईँलाई, ग्रहले हो त्यो भएको।
1: हजुर हजुर
0: होइन। अनि त्यसपछि पशुपालनमा भैँसी पालन राम्रो हुन्छ तपाईँलाई होइन, भैँसी पालन सम्बन्धी राम्रो देखिन्छ यहाँबाट, गाई पालन पनि ठिकै छ, मध्यम छ, ग्रह ठिक छ। तपाईँ के गर्नुहुन्छ अहिले, व्यवसाय के छ अहिले?
1: अहिले व्यवसाय के पशुपालन हो, गाई पालेको छ, बाख्राहरू छ अहिले,
0: बाख्राहरू पनि हुन्छ, गाई भन्दा पनि भैँसी राम्रो, गाई पनि ठिकै छ, मध्यम छ तपाईँको लागि चाहिँ। अहिले ग्रह अलिक बिग्रिया छ, चिन्ता नगर्नुहोस्, राम्रो हुन्छ है। हुन्छ हस् हस् राधे श्याम। उहाँले फोन गर्नुभएको थियो विशेष गरी आफ्नो ग्रह दशा देखाउनको लागि, हेटौँडाबाट फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। हजुर नमस्ते।
1: राधे
0: श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: मेरो बाबुको बारेमा गुरु।
0: बाबुको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2066 साल
0: 2066
1: माघको 23 गते
0: माघ महिना 23 गते
1: शनिबार
0: हजुर समय भन्नु
1: शनिबार बेलुका 4 बजे
0: बेलुका 4 बजे छोराको होइन
1: हजुर हजुर
0: बेलुकाको 4 बजे जन्म कुन जिल्ला भएको हो
1: मकवानपुर हेटौडा हस्पिटल गुरु
0: ल सुन्नुहोस् है ध्यान दिएर
1: हजुर हजुर
0: श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2066 साल अनि त्यसपछि फागुन कृष्ण पक्षको अष्टमी तिथिमा जन्म तुला राशि विशाखाको दोस्रो चरण नाम आउँछ बाबुको तुलाराम तुलाराम भन्ने नाम आउँदो रहेछ
1: हजुर हजुर
0: पञ्चेरी राक्षस गण परेको छ घातकमा परेको छ तिथिहरू चाहिँ चौथी नवम चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन भन्ने राशि घातक छ है
1: हजुर हजुर
0: बाबुको ग्रह अलिक खराब देखियो ग्रह त्यति राम्रो देखिएन छिटो रिसाउने एकोरस बाबुको उसले भनेको हुनै पर्ने
1: हजुर हजुर
0: अनि पेटमा समस्या हुन्छ पेटमा यो बाबुलाई आँखामा टाउकोमा पनि समस्या विशेष गरी आँखा भन्दा पनि टाउकोमा चोट लाग्ने निधारमा खतहरू लडेर खतहरू हुने होइन यो समस्या है
1: बाबुको
0: मांगलिक परेका छन् मंगलबारको दिन व्रत बस्नुपर्छ बाबुले मांगल्यको रत्न कवच लाउनुपर्छ यो बेलामा अहिले ग्रह असाध्यै बिग्रिया छ राम्रो ग्रह छैन अहिले तपाईँले हामीले सम्झायो भने उसले उल्टो बुझिदिन्छ
1: हजुर हजुर मोबाइल बढी चलाउँछ मोबाइल एकछिन नचलाऊ बाबु पढामा ध्यान दियो भन्दा रिसाउँछ
0: रिसाउँछ पढ्न मन लाग्दैन उसलाई पनि के गरोस् होइन
1: हजुर हजुर
0: एउटा रत्न कवच पाउँछ हामीसँग
1: हजुर हजुर
0: रत्न कवच तुरन्तै बाबुले अर्डर गरेर तुरन्तै लगाइदिइहाल्नुहोस् फेरि समस्या
1: हजुर अहिले कम्प्युटरमा कमर्स विषय लिएर पढिरहेको छ गुरु
0: हजुर ठिक छ विषय ठिक छ
1: हजुर हजुर अनि बुवा आमाको दिदी बहिनीहरूकोसँग उसको सम्बन्ध कस्तो रहन्छ
0: ठिक छ त्यस्तो नराम्रो छैन अलि रिसाउने बानी पछि गएर श्रीमतीसँग ग्रह मिल्दैन
1: हजुर हजुर
0: श्रीमती यसको बहुविवाहको योग पनि परेको देखिन्छ
1: हजुर हजुर
0: है यसको लागि चाहिँ रत्न कवच बाबुले लगाइदिनु रिसाउन पनि कम हुन्छ कन्ट्रोल गर्छ पढाइमा मन जान्छ मोबाइलमा मन कम जान्छ मोबाइलहरू चलाउने गर्ने कम गर्छन् विवाह राम्रो सफल पनि हुन्छ पढाइ राम्रो पनि हुन्छ वैदिक क्षेत्र राम्रै छ त्यति नराम्रो छैन रत्न कवच लाउनु पर्ने देखिया छ अब त्यसलाई सल्लाह गर्नु फोन गर्नु 10 बजेपछि
1: कुन कलर राम्रो हुन्छ गुरु
0: उसको लागि सबैभन्दा राम्रो कलर भनेको त सेतो कलर राम्रो हो
1: अनि उसलाई धातुहरूमा कुन चाहिँ लगाउँदा राम्रो छ गुरु
0: धातु त्यस्तो धातु लगाइहाल्नुपर्छ भन्ने हुँदैन
1: हजुर हजुर
0: लाउन सकेर भए त हिरा लाउने हो होइन
1: हजुर
0: त्यो हिरा लगाएर फेरि माङ्गलिकको समस्याको समाधान हुँदैन
1: हजुर हजुर
0: त्यो भन्दा पनि राशिको हिसाब भन्दा पनि ग्रहको हिसाबले लगाउनु पर्छ रत्न कवचहरू लगाउँदाखेरि
1: हजुर हजुर त्यो
0: भएर ग्रहको हिसाबले रत्न कवच लगाउनु पर्छ माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग
1: हजुर
0: बाबुलाई लगाइदिइहाल्नु ढिला नगर्नु ढिलो भएको छ है यो बाबुलाई 12 वर्ष पुरा भएर 13 वर्ष लाग्दाखेरि लगाइदिनु पर्थ्यो
1: हजुर हजुर
0: भयो यो बाबुलाई लगाइदिइहाल्नुहोस् राम्रो भइहाल्छ समस्या आउँदैन है त
1: कति वर्षसम्म रहन्छ गुरु उसको यो यस्तो ग्रह
0: माङ्गलिक त जीवनभरि रहने हो नि
1: हजुर हजुर
0: माङ्गलिक जीवनभरि रहने हो ग्रह नि अब माङ्गलिक पनि केटी खोजेर बिहा गर्यो भने ग्रह हराइहाल्छ माङ्गलिक मिल्छ होइन
1: हजुर हजुर मेरो पनि गुरु यस्तो यो जेनेटिक हुन्छ हो वंशानुगत हुन्छ हो माङ्गलिक पनि गुरु
0: त्यस्तो वंशानुगत पनि हुन सक्छ त्यस्तो नहुन पनि सक्छ
1: यस्तो के गुरु मेरो पनि अब मेरो पनि बाजेको दुईटा विवाह थियो मेरो बुवाको चाहिँ थिएन मेरो पनि त्यस्तै भयो मेरो पनि आँखसँग विवाह गरे बाबुले पनि त्यस्तो आँखसँग विवाह गर्नुपर्छ गुरु पर्दैन होला
0: आँखसँग विवाह गर्नुपर्छ अलिक पछि पहिला रत्न कवच लगाइदिनु तपाईँको पनि माङ्गलिक तपाईँ पनि माङ्गलिक हुनुहुन्छ भने रत्न कवच लगाउनु श्रीमान श्रीमतीको सम्बन्ध राम्रो र उन्नति प्रगति राम्रो हुन्छ पैसाहरू राम्रो कमाइ छ बचत राम्रो हुन्छ यदि बुढाबुढीको ग्रह मिलेन भने बचत हुँदैन कमाइ पनि राम्रो हुँदैन घरमा झैझडा मनमुटा बेसी हुन्छ क्या
1: अनि बाबुले 12 कटाउनु कति गाह्रो हुन्छ गुरु गाह्रो हुन्छ इजी हुन्छ गुरु उसलाई पढ्नु अलिक
0: पढाइमा अलि अल्छी स्वभावको छ बाबु
1: हजुर हजुर
0: त्यही भएर रत्न कवच लगाइदिनु भनेको मैले तपाईँलाई
1: हजुर
0: रत्न कवच लगाइदिनुहोस् न राम्रो भइहाल्छ किन चिन्ता लिनुहुन्छ
1: हजुर हजुर ऊ अलि आर्मी पुलिस आर्मीमा कस्तो हुन्छ बाढ खटाजी गुरुलाई?
0: हुन्छ पुलिस आर्मीमा एकदम राम्रै छ, नराम्रो छैन।
1: विदेशमा राम्रै छ है गुरुलाई?
0: विदेशमै राम्रो छ। अब पुलिसमा भर्ती भयो भने अलि ठुलै अफसर बन्ने हाकिम बन्ने ग्रह छ।
1: हजुर हजुर
0: त्यस्तो ग्रहहरू छ, रोकावट छ ग्रहले बोकेको छ। अब रत्न कपाल लगाइदिनु, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन, माछा मासु लक्ष्मी पेज मंगलबार नखाने। भन्नु बाबुलाई हनुमान चालिसाहरू सकिन्छ, हनुमान चालिसाहरू पाठ गर्ने भन्नु, राम्रो भइहाल्छ नि। किन हात्तिनु भएको?
1: कुन बार गर्ने गुरु हनुमान चालिसा?
0: मंगलबार भने त मैले
1: मंगलबार। चोखो निदो चोखो निदो भन्दा के म बुझिन्छ गुरु?
0: शुद्ध तरकारी र भात खाने, साग र भात खाने।
1: तरकारी ए साग र भात खाने गुरु? त्यसमा प्याज लसुन के खानुहुन्न है गुरु?
0: त्यसमा लसुन प्याज त अशुद्ध भइहाल्यो नि।
1: ए
0: सब्जी खाने, सब्जी र भात खाने, भान्टाको तरकारी नखाने, अरू खाने।
1: अनि हाम्रो यस्तो योग त छैन नि, अब छोरा अगाडि मर्ने, बुवा अगाडि मर्ने, त्यस्तो पनि योग हुन्छ गुरु? हो
0: त्यस्तो छैन, त्यस्तो छैन। ठिक छ है, तपाईँको छोराको ग्रह अहिले बिग्रिया छ, यति कुरा बुझ्नुहोस्, अरू धेरै कुरा नबुझ्नु।
1: हजुर हजुर।
0: मंगलबारको दिन मैले भने चोखो खुवाउने, अब मैले भन्ने कुरा हो, गर्ने कुरा तपाईँहरूले हो।
1: हजुर हजुर।
0: गर्नु अनि रत्न कपाल लगाएर मंगलबारको दिनदेखि चोखो चोखो गर्नु, राम्रो भइहाल्छ, समस्या आउँदैन। के
1: हस् गुरु? हुन्छ राधे राधे।
0: हस् राधे श्याम। उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो, आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क हुने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर नमस्ते। गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म गोर्खा लक्ष्मीनगरबाट।
0: गोर्खा नगरपालिका?
2: हजुर लक्ष्मी बजार।
0: हजुर लक्ष्मी बजार गोर्खा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्नु चाहनुहुन्छ?
2: हजुर मेरो श्रीमानको बारेमा।
0: श्रीमानको विषयमा कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर?
2: एकदम रेगुलर सुन्छु गुरु।
0: भन्नुहोस् त श्रीमानको जन्ममिति कति हो?
2: 2042 सर।
0: 2042
2: असार 2 गते।
0: असारको 2 गते, समय पनि भन्नु।
2: 2 गते आइतबार बिहान 4-4:30 गुरु।
0: 4-4:30
2: हजुर।
0: 4-4:30 बिचमा बिहानको उज्यालो भएको 2 गते हो?
2: हजुर।
0: 1 गतेको राति होइन?
2: हजुर।
0: ल ठिक छ, सुन्नुहोस् है त ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2042 साल असार कृष्ण पक्षको शनिबारको राति उज्यालो भएको आइतबार वृष राशि कृतिका नक्षत्रको दोस्रो चरण नाम आउँछ इन्द्रबहादुर भन्ने नाम आउँछ है?
2: हजुर।
0: अन्तिराले राक्षस गण परेको छ, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा 2 नम्बर, राशिमा सिंह राशि घातक छ। उहाँको चाहिँ ग्रह असाध्य राम्रो छ, विवाहमा दाम्पत्यमा बाधा छ, बुढाबुढीको ग्रह मिल्दैन, अलिक छिटो रिसाउने स्वभावको हुन्छ उहाँको ग्रह।
2: हजुर एकदमै
0: है। सरकारी क्षेत्र, सरकारी जागिर असाध्य राम्रो, आर्मी पुलिसमा भर्ती भए झन् राम्रो, विदेश यात्राहरू पनि उहाँलाई असाध्य राम्रो छ, विदेशबाट धन राम्रो कमाउने। तर उहाँको ग्रहको समस्या भनेको चाहिँ दुई विवाह हुने ग्रह छ, बहुविवाह भन्छ यसलाई, यो समस्या छ। अब यो समस्याबाट बच्नको लागि चाहिँ रत्न कवच उहाँले लाउनुपर्छ तपाईँको श्रीमानले, नलगाएन हुँदैन। अलिक छिटो रिसाउने, अलिक मन अलिक सङ्कालु सङ्कालु खालको मन भएको छ, कसैप्रति झापट विश्वास गरी नहाल्ने खालको मन छ होइन उहाँको चाहिँ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रह राम्रै छ। समस्याहरू के छ ल भन्नु?
2: समस्या बिरामी पनि भइराख्ने, भइराखेको जागिर पनि भयो, के गर्ने के गर्ने अनुदानमा एकदमै भइराखेको
0: छैन क्या। तपाईँको दुईजनाको बुढाबुढीको ग्रह मिलेन,
2: हजुर,
0: नमिलेपछि यस्तै यस्तै समस्याहरू आइदिइरहन्छ, बाधाहरू रोकावटहरू भइरहन्छ। उहाँले गर्नुपर्ने भनेको चाहिँ केमा गाई खानुहुन्थ्यो?
2: अहिले नगरपालिकामा हुनुहुन्थ्यो गुरु।
0: नगरपालिकामा हुनुहुन्थ्यो,
2: हजुर।
0: यो ग्रह छ त्यस्तो छ उहाँको चाहिँ, उहाँको ग्रह बिग्रेको 36 बिग्रियो ग्रह उहाँको। अब यसको लागि रत्न कवच लाउनु पर्छ अनि त्यसपछि राम्रो भइहाल्छ, समस्या आउँदैन। तपाईँको जन्ममिति कति हो भन्नु त?
2: हजुर
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: मेरो 2043
0: 2043
2: फागुन एक गते शुक्रवार
0: फागुन महीना को एक गते शुक्रवार समय भन्नु
2: समय बिहान को 5:30 देखि 6 बजे सम्म को
0: बिहान को 5:30 देखि 6 बजे को
2: हजुर 5:30 सम्म को राखि दिन्छु नि काम उदै हजुर काम उदै सकेछ भन्नु हुन्छ
0: ए ल ठीक छ हेरौँ है त कस्तो आउँदो रहेछ
2: अच्छा
0: तपाईँ दुईजना ग्रह मिल्दैन भन्छ क्या मेरो मनले
2: हजुर
0: त्यो भएर मैले तपाईँलाई सोधेको तपाईँको बिहिबार जन्म हो
2: शुक्रबार चाहिँ भन्नुहुन्थ्यो
0: शुक्रबार त शुक्रबारै हो तर बिहिबारको राशि उज्यालो भएको शुक्रबार तपाईँको राशि कर्कट राशि आउँछ
2: हजुर
0: होइन तपाईँको नाडी दोष पर्यो तपाईँहरूको नाडी दोष यो रत्न कवच दुवैले लाउनुपर्छ श्रीमान श्रीमतीले राम्रो उन्नति र राम्रो प्रगतिको लागि तपाईँलाई अलिक धेरै पेटमा समस्या हुन्छ पाठेघरमा समस्या हुन्छ मिन्स हुँदाखेरि समस्या बेसी हुन्छ तपाईँ पढ्दा पढ्दै पढाइ राम्रो हुँदा हुँदै पढाइ छोड्नुभयो तपाईँले
2: देखिएन
0: तपाईँको पनि यहाँबाट हेर्दा प्रेम विवाह अथवा बहुविवाह देखिन्छ तपाईँको पनि यहाँबाट हेर्दाखेरि रत्न कवच दुवैजनाले लगाइहाल्नु म्याडम यसले समस्या पाउँछ तपाईँहरूलाई पछि तपाईँको पूर्णिमामा जान भएको रहेछ होइन
2: हजुर
0: यहाँबाट त्यही देखिएको छ राशि कर्कट राशि नाम आउँछ डुबाट उहाँको ईबाट नाम आउँछ नाडी दोष लाग्यो विवाह गर्न नहुने थियो विवाह गरिहाल्नु अब फिर्ता गर्न नमिल्ने त्यो गुण चाहिँ 20 गुण आएको छ त्यति धेरै गुण पनि आएको होइन तपाईँको चाहिँ वर्ग पनि बिग्रेको छ मिलेको छैन तपाईँको चाहिँ रत्न कवच तपाईँ दुवैजनाले श्रीमान श्रीमती लाउनुहोस् तपाईँहरूलाई दुवैलाई राम्रो भइहाल्छ समस्या आउँदैन है त
2: तपाईँलाई
0: पेटमा समस्या हुन्छ भनेर
2: हजुर
0: तपाईँ रत्न कवच लगाउनु छिटै गर्नु ढिलो नगर्नु नभए श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नहुने उन्नति राम्रो नहुने प्रगति राम्रो नहुने होइन कमाएको धन बचत नहुने होइन हो यस्ता कुराहरू धेरै मात्रामा हुन्छ तपाईँको लागि चाहिँ एकदम ख्याल गर्नु तपाईँ दुवैजनाले यो नाडी दोष भनेको त राम्रो हुँदै होइन बुझ्नुभयो नि खतरा हुन्छ नाडी दोष भनेको राम्रो होइन कसैको एकको मृत्यु पनि हुन सक्छ भन्छ है
2: डिभोर्स
0: पनि हुन सक्छ भन्छ श्रीमान श्रीमती कुरा तपाईँको मिल्दै मिल्दैन क्या ग्रहै मिल्दैन तपाईँहरूको नभए पनि नहुने भएपछि पनि झगडा पर्ने त्यस्तो ग्रहहरू पर्छ है अब अलिकति विचार गर्नुपर्छ तपाईँ दुवैजनाले रत्न कवच लगाउनुहोस् तपाईँलाई राम्रो हुन्छ समस्या आउँदैन 10 बजेपछि फोन गर्नुभयो भने अर्डर गर्न पाउनुहुन्छ है त उहाँले फोन गर्नुभएको थियो गोर्खाबाट फोन गर्नुभएको थियो भने गोर्खा बजारबाट उहाँले फोन गर्नुभएको लक्ष्मी बजारबाट फोन गर्नुभएको उहाँले गोर्खा नगरपालिकाबाट तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा चर्चा र परिचर्चा गर्न चाहनुहुन्छ भने सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ 9845175223 9056575223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ आज विशेष 16 श्राद्ध आजको आज 16 श्राद्धको दोस्रो दिन है द्वितीय श्राद्ध हो आज भोलि तृतीय श्राद्ध होइन अनि तपाईँले विशेष ख्याल गर्नुहोला एक छाक खानुहोस् भोजन एक छाक गर्नुहोस् माता पिता तपाईँको जीवितै हुनुहुन्छ भने पनि चोखो खानुहोस् लसुन प्याज माछा मासुहरू सेवन नगर्नुहोस् मुसुरोको दाल भाँडाको तरकारीहरू नखानुहोस् एकदम सावधान हुनुहोस् पितृले दुःख दिनु नहुने पितृले यदि रिसाउनु भयो भने पितृले हामीलाई दुःख दिनुहुन्छ राम्रो हुँदैन अनिष्ट हुन्छ घरमा झै झगडा मनमुटाव राम्रो ग्रह दशा राम्रो नबन्ने भाग्य राम्रो बलियो नहुने हुन सक्छ त्यही भएर विशेष सावधान रहनुहोला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ उहाँलाई काँडो को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म गोर्खा पालुङटारबाट
0: गोर्खा पालुङटारबाट शुभ नाम हजुरको
3: मेरो प्रदीप दवाडी
0: प्रदीप दवाडीजी गोर्खा पालुङटारबाट
3: हजुर
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ
3: म मेरै विषयमा गुरु
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो
3: 2037 हजुर
0: 3 र 7 होइन
3: हजुर 3 र 7 37 भदौ 26 गते शनिबार गुरु
0: भदौ 26 शनिबार परेन जन्ममिति मिलेन तपाईँको बिग्रियो
3: 37 गते शुक्रबार
0: मिलेन जन्ममिति मिलेन तपाईँको 37 साल होइन तपाईँको जन्मिनु भएको
3: 2037 सालकै हो त गुरु मेरो कुण्डलीमै त्यही छ
0: कुण्डलीमा 2037 साल भदौ महिनाको 26 गते के छ जन्म बार के छ
3: बार शुक्रबार छ शुक्रबार
0: ल त्यहाँ देखाउनुहोस् त फोटो खिचेर मलाई शुक्रबार रहेछ भने म अन्त त्यसपछि मसँग कुरा गर्नु 37 साल छैन तपाईँको हेर्नु चिना पल्टाएर
3: म जन्मिनै 37 सालको हो त
0: अनि भदौ होइन होला त्यसो भए 26 गते होइन होला
3: आमाले त भदौ भदौ भयो भन्दै हुनुहुन्छ
0: होइन तपाईँको 37 साल होइन तपाईँ जन्मिनु भएको
3: 27 गते होला गुरु उसमा
0: भाद्र
3: 27 गते हो
0: अनि त्यसपछि तपाईँको चाहिँ 27 गते भए बल्ल शुक्रबार पर्छ त म गलत रहेछु त जन्म समय भन्नुहोस् अब
3: जन्म समय बिहानको बिहानको 10:06 अनि 30 मिनटमा
0: 10:30 बिहानको
3: हजुर
0: तपाईँले 2037 साल भदौको 27 गते भन्नु पर्यो अबदेखि शुक्रबार हो भने है हजुर तपाईँले 26 गते भन्नु भएन
3: होइन म अहिले यस्तो हो गुरु त्यो दर्खानी दिनमा जन्मेको हो मैले त्यो गुगलमा क्यालेन्डर
0: जे भए पनि त्यही हो क्या जे भए पनि त्यही हो दर्खानी दिन तपाईँको होइन क्या सर तपाईँ कस्तो कुरो नबुझ्नु भएको तपाईँको जन्म 26 सालमा 37 सालमा होइन क्या चिना हेर्नु त एकचोटि तपाईँ चिना कहाँ छ तपाईँको
3: चिना त खोज्नु पर्छ यता कता
0: हेर्नुहोस् तपाईँको होइन त मिल्दैन तपाईँको मिल्दै मिल्दैन त अनि कसरी हेरिदिनु मैले ल भन्नु तपाईँ आफै अब जबरजस्ती हेरेर त हुँदैन होला नि त हो कि
3: 27 गते होला
0: होइन 27 गते दर्खान दिनै छैन 27 गते अनि कसरी 27 गते भन्ने त मैले तपाईँलाई
3: आमाले दर्खान दिनु भन्नुहुन्छ आमाले दर्खान दिनु
0: आमाले दर्खान दिनु भन्नुभयो 27 गते दर्खान दिनु होइन क्या तपाईँको कुरा बुझ्नु भएन मिलेन तपाईँको जन्ममिति मिलेन कन्फर्म गर्नु पर्यो पहिला सुरुमा अनि मात्रै हेर्न मिल्छ नराङ्गको नाम भन्नुहोस् त अब के हो त्यसो भए
3: नराङ्गको नाम पोटराज दबाडी कन्या राशि
0: पोटराज दबाडी हो
3: हजुर
0: अब म हेर्छु पाउनु एकछिन दर्खाने दिन होइन दर खाइसकेपछि चाहिँ होला तपाईँको दर खाइसकेपछि दर खाने भनेको भाद्र महिनाको शुक्ल पक्षको द्वितीय तिथिमा दर खाइन्छ
3: हजुर हो त्यही दिन
0: हो त्यो दिन होइन तपाईँको त्यसपछि हो दर खाइसकेपछि तृतीय तिथिमा तपाईँको जन्म भएको छ कुरा बुझ्नुभयो आमाले राति दर खानुभयो अनि भोलिपल्ट तपाईँ जन्मिनु भएको हो दर खाने दिन बिहान जन्मिनु भएको होइन तपाईँ
3: हो
0: दर खाइसकेपछि जन्मिनु भएको बिहान दर खानुभयो अनि भोलिपल्ट बिहान तपाईँको जन्म भयो 26 गते दर खाने दिन परेको छ 27 गते चाहिँ तृतीय तिथि पर्छ क्या
3: हजुर हजुर
0: होइन मैले त पात्रै पटाएर हेरिसकेँ तपाईँको यहाँ तपाईँले गर्नु भएर
3: तपाईँको
0: शुक्रबारको दिन जन्म शुक्रबार कन्या राशि पर्छ नाम आउँछ पोषण नाम आउँछ पोबाट
3: मन्दिरणी
0: राक्षस गर्नु परेको छ घातक तिथि तपाईँको पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ माङ्गलिक पनि हुनुहुन्छ तपाईँ कालो सर्प एक पनि परेको छ अलिक छिट्टो रिसाउने स्वभावको हुनुहुन्छ है अलि एकरो एकरो स्वभावको हुनुहुन्छ विवाहमा दाम्पत्यमा बाधा आउनेछ बहुविवाहको योगहरू बन्न सक्छ अलि सावधान रहनुहोला टाउकोमा र पेटमा तपाईँलाई समस्या अपरेसन समेत गराउन सक्छ पेटको है अलिकति विशेष ख्याल गर्नुपर्ने कुराहरू देखिन्छ सरकारी जागिरमा आर्मी पुलिसमा भर्ती असाध्यै राम्रो तर तपाईँको कालो सर्प योग परेको छ कालो सर्प योगले गर्दा हरेक कुरामा रोकावट मात्रै आइदिन्छ बाधा मात्रै आइदिन्छ सावधान तपाईँ आफै हुनुपर्छ अहिले तपाईँलाई भ्रामरी र अर्को बुध भन्ने ग्रह चलेको छ भ्रामरी बुधको शान्ति स्वस्थी पनि गर्नुपर्ने जरुरत परेको छ देखिएको छ अरू त्यस्तो नराम्रो छैन ठिकै छ राम्रै छ है
3: विदेश जानको लागि कस्तो छ गुरु मेरो
0: एकदम राम्रो छ विदेश जानुहोस् न कालो सर्पको रत्न कवच लाउनु भिसा लाग्छ विदेश जानुहोस् पैसै पैसा कमाउने बेला छ अब फेरि कालो सर्पको रत्न कवच नलाए विदेशमा भिसै लाग्दैन त्यो समस्या छ तपाईँको कालो सर्पको रत्न कवच तपाईँ लाउनुपर्छ अनि मात्रै राम्रो हुन्छ श्रीमान श्रीमतीको सम्बन्ध कस्तो छ
3: त्यो त्यो भनिदिनु गुरु कस्तो छ त्यो अब कहिले काहीँ छोटा ठुटो भइराख्छ
0: छोटा ठुटो कहिले काहीँ जसको पनि हुन्छ नि मेरो पनि होला होइन जसको पनि हुन्छ, तर तपाईँको माङ्गलिक परेको भएर तपाईँको बहुविवाहको योग पर्छ। बहुविवाह रत्न कवच लाउनु सर तपाईँले, यो तपाईँ धेरै पछि पर्नुभयो। सोच्नुहोस् त आँचीमा गरेर तपाईँको क्षमता, तपाईँको दक्षता, तपाईँ कतिको गर्न सक्ने क्षमतावान आँटिलो, यति धेरै आँटिलो मान्छेले अहिले प्रगति चाहिँ गर्नु परेन हो कि होइन? अब अहिले नगरेको प्रगति कहिले गर्ने? बुढेसकालमा त सकिँदैन केही गर्नलाई, खाने बस्ने मात्रै हो कि होइन? हो, त्यो भएर रत्न कवच तपाईँ लगाउनुहोस्। रत्न कवच लगाएपछि तपाईँले जे जे भन्नु त्यही त्यही काम हुँदै जान्छ, अगाडि बढ्दै जान्छ, सफलता तपाईँलाई सफलता हुँदै जान्छ। अनि म्याडमको पनि जन्ममिति र जन्म समय त्यो बेलामा म हेरिदिन्छु, तपाईँको उहाँ कतिको मिल्छ, मेल खान्छ खाँदैन, के गर्छ, सल्लाह गरौँला है त।
3: हुन्छ, म आउँछु हजुरको, मैले देखेको छु घर पनि, म त्यो रत्न कवचको लागि आउँछु गुरु।
0: फोन गरेर आउनुहोस् है।
3: हुन्छ हुन्छ
0: हुन्छ, राधेश्याम। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी गोर्खाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, जनमितिको आधारमा हामीले हेर्ने यो चिनाहरू चाहिँ, त्यही भएर साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी ठ्याक्कै गराउनुपर्छ है। विशेष गरी चाहिँ तपाईँको पनि उन्नति प्रगति गर्न सकिराख्नु भएको छैन भने मेहनत गरेर मात्रै हुँदैन हेर्नु, मेहनत नगरिकन त हुँदै हुँदैन, तर मेहनत गरेर मात्रै चाहिँ तपाईँको चाहिँ हुँदैन, लाटा बुद्धि लगाएर हुँदैन, मूर्ख बुद्धि लगाएर हुँदैन। ग्रहले के भन्छ, भाग्यले के भन्छ, राम्रो ज्योतिषीको सल्लाह लिनु पर्यो पहिला सुरुमा, अनि बल्ल अगाडि बढ्ने हो नि, त्यतिकै हावादानमा अगाडि बढेर हुँदैन। विशेष तपाईँले ख्याल गर्नुहोला। कार्यक्रम ज्योतिष शास्त्रको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिष।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब ढिला नगरिकन कार्यक्रमको विशेष प्रश्नोत्तर तर्फ लागौं। आजको कार्यक्रममा हामीले धर्मशास्त्र बाइबलमा आधारित रही तपाईहरूले नै पठाउनु भएका जिज्ञासा तथा प्रश्नको उत्तरहरू समेत हाम्रो छुट्टै सेगमेन्ट जीवनको वचन प्रश्नोत्तर लिएर आएका छौं। अब प्रस्तुत छ प्रश्नोत्तर सेगमेन्ट।
1: जयमसी अनि नमस्कार यहाँहरू सम्पूर्णलाई, म प्रस्तुत गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको एउटा महत्वपूर्ण श्रृंखला हो प्रश्नोत्तर श्रृंखला, र आजको कार्यक्रम जीवनको वचनको यो प्रश्नोत्तर श्रृंखलामा हामीसँग तपाईँका विभिन्न मनमा लागेका जिज्ञासा तथा प्रश्नहरू हामीले आजको यस कार्यक्रममा जोन एम पीटर मेमोरियल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राईज्यूसँग तपाईँका प्रश्न हुनेछन् र उहाँको उत्तर हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गर्नेछौ। सर, तपाईँलाई स्वागत छ।
2: हुन्छ, जय मसी।
1: अहिले आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हजुर, म एकदमै आराम छु प्रभुको अनुग्रहमा।
1: अहिले जोन एम पीटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, त्यो द्रुत गतिमा नै गइरहेको छ। सबै विद्यार्थीहरूले एकदमै राम्रोसँगले परमेश्वरको वचनलाई अध्ययन गरिरहनु भएको छ।
1: हजुर, हुन्छ, हामी सिधै कार्यक्रममा अगाडि बढ्नेछौ, तयार हुनुहुन्छ?
2: एकदमै।
1: कार्यक्रम यो जीवनको वचनको प्रश्नोत्तर श्रृंखलामा विशेष गरी विभिन्न समसामयिक प्रश्नहरू र विशेष गरी बाइबल अध्ययन गरिरहनु भएको र ज जसले बाइबल अध्ययन गरिरहँदाखेरि विभिन्न मनमा लागेका प्रश्नहरू चाहिँ लिएर आउने गर्दछौ, र त्यसै क्रममा आज यो हामीले चाहिँ मुक्ति र उद्धारको विषयमा विशेष गरी स्याल्वेसनको बारेमा चाहिँ हामीले सम्बन्धित प्रश्नहरू लिएर आएका छौं, र ती प्रश्नहरूको जवाब दिनको लागि हामीले हजुरलाई निम्ति आएका छौं। म पहिलो प्रश्नतिर अगाडि बढ्न चाहन्छु। पहिलो प्रश्न यसरी चाहिँ सोधिएको छ, स्याल्वेसन एउटा इज स्याल्वेसन बाई फेथ एलोन अर बाई फेथ प्लस वर्क, अर्थात हाम्रो उद्धार चाहिँ केवल एउटा विश्वासको कारणले हाम्रो उद्धार हुन्छ अथवा विश्वास सँगसँगै हामीले काम पनि गर्नुपर्छ, यो काम र विश्वास यो दुईटालाई चाहिँ विश्वासीले कसरी बुझ्ने एउटा मुक्ति र उद्धारसँग सम्बन्धित रहेर?
2: हजुर, हुन्छ, धन्यवाद प्रश्नको लागि। यो अति नै सान्दर्भिक प्रश्न र एकदमै महत्वपूर्ण प्रश्न पनि यो अर्थमा छ, किनकि मुक्ति भनेको यो साल्वेसन भनेको एकदमै यो हाम्रो जीवनसँग सम्बन्धित छ, जीवन र मृत्युसँग सम्बन्धित छ, त्यो पनि अनन्तको जीवन अनन्तको मृत्युसँग सम्बन्धित विषय भएकोले यो एकदमै महत्वपूर्ण छ विश्वासीको जीवनमा। र यो साल्वेसनलाई अथवा मुक्तिलाई प्राप्त गर्नलाई कि हामीले भरोसा यीशुमाथिको भरोसाले मात्रै पुग्छ कि वा हाम्रो काम पनि त्यसमाथि पर्दछ भन्ने अथवा काम पनि गर्नुपर्छ भन्ने खालको प्रश्नमा बाइबलले चाहिँ हामीलाई एकदमै स्पष्टसँग उत्तर दिन्छ। मुक्ति चाहिँ परमेश्वरबाट हो, परमेश्वरबाटको मुक्तिलाई चाहिँ मानिसको काम कुनै पनि प्रयास मानिसको कुनै पनि इच्छाले अथवा मानिसको हरेक अनि आफ्नो प्रयासले एफर्टले चाहिँ हुँदैन, किनकि यो परमेश्वरबाटकै हो र परमेश्वरबाट नै हुन्छ। अनि बाइबलले हामीलाई केही क्राइटेरिया दिएको छ, विशेष गरी एफिसीको पत्रमा हामीले 2:8-10 पदमा हामीले हेऱ्यौँ भने अनि यो चाहिँ विश्वासद्वारा मात्र हो भनेर भन्दछ, यीशुमाथिको विश्वासद्वारा मात्र।
1: हजुर, जस्तो याकुबको पुस्तक हामीले पढ्ने हो भने पनि हामीलाई चाहिँ विश्वास सँगसँगै काम पनि भन्ने कुराहरू चाहिँ गरिएको छ। त्यसमा चाहिँ विश्वास, तिमीले विश्वास गरेको तिम्रो आस्था होइन, काम बिनाको विश्वास चाहिँ मरेतुल्य रहन्छ भन्ने खालको एउटा सिद्धान्तलाई चाहिँ याकुबले अगाडि सार्नु भएको छ। अनि धेरैजना क्रिस्चियनहरूले चाहिँ विश्वास गरेर मात्र हुँदैन, हामीले चाहिँ चर्चमा आउँदाखेरि हाम्रो व्यक्तिगत जीवनमा क्रिस्चियनहरूले चाहिँ गर्ने कामहरू चाहिँ महत्वपूर्ण छ र त्यसैको आधारमा उद्धार सुनिश्चित हुन्छ भन्ने खालका कुराहरू पनि उठ्छन् नि त। याकुबको पुस्तकलाई विशेष गरी हजुरले कसरी बुझ्नुहुन्छ?
2: हजुर, यो चाहिँ विशेष गरेर एउटा हामीले बुझ्नुपर्ने कुरा हुन्छ। याकुबको पत्रलाई हामीले कसरी अध्ययन गर्ने, विशेष गरेर याकुबले अघि नै भन्नुभयो जस्तै तपाईँले काम बिनाको विश्वास चाहिँ मरितुल्य अथवा व्यर्थ छ भने, अब यो चाहिँ विश्वास याकुबले कहिले लेखेको पुस्तक र कसलाई लेखेको र किन लेखेको भन्ने कुरालाई अध्ययन गर्नुपर्छ। याकुबले चाहिँ विशेष गरेर सबैभन्दा नयाँ करारको सबैभन्दा पहिलो पुस्तक चाहिँ याकुब पुस्तक हो, अनि यो एकदमै पहिला लेखेको पुस्तक हो यो उसको। अनि प्रापकहरू अथवा कसलाई लेख्यो भन्दा चाहिँ विशेष गरेर अनि बाह्र यहुदीहरूलाई कुललाई लेखेको, छरपष्ट रहेका यहुदीहरूलाई लेखेको हो। अनि याकुबको जीवन कस्तो थियो त्यसलाई पनि अध्ययन गर्नुपर्छ। याकुबको जीवन भनेको एकदमै उच्च एउटा कर्मठ एउटा कट्टरपन्थी यहुदी त्यो उसको चाहिँ समसामयिक त्यो अवस्थामा चाहिँ हुर्किएको छ, अनि त्यसले गर्दाखेरि उसको हरेक दिन प्रार्थना गर्थ्यो, उसलाई ऊ पनि भन्थ्यो है एउटा नाम पनि दिएको छ घुँडा टेकेर प्रार्थना गर्ने है एकदमै काठ जस्तो अब चाहिँ निश्चल बस्ने प्रार्थना गर्ने त्यो खालको थियो उसको। अनि उसले चाहिँ अलिकति यहुदीहरूको सेरो फेरोमा रहेर लेख्दछ यो पत्र चाहिँ। अनि तर हामीले बाइबललाई चाहिँ जहिले पनि माथिबाट हेर्नुपर्छ है, एउटा कन्टेक्स्ट लिएर एउटा सन्दर्भ लिएर सबै कुरालाई हामी व्याख्या गर्न मिल्दैन बाइबलले। याकुबको त्यो एउटा पद लिएर चाहिँ अनि काम पनि चाहिँदो रहेछ विश्वासको लागि भनेर त्यसरी व्याख्या गर्न मिल्दैन, हामीले सर्वाङ्गीन तरिकाबाट बुझ्नुपर्छ। त्यसले गर्दा याकुबको चाहिँ त्यो अर्कै प्रसङ्गमा लेखिएको छ होइन, अनि उसले चाहिँ भन्नु खोजेको वास्तवमा याकुबले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि पावलले भनेकै जस्तो सहमत हुन खोजेको, विश्वास चाहिँ एउटा प्रमाण हो भन्नु खोजेको याकुबले चाहिँ है, के यो काम चाहिँ प्रमाण हो भनेको है, विश्वासद्वारा मुक्ति सुनिश्चित छ र अनि मुक्ति पाइसकेको मानिसको जीवनमा चाहिँ त्यो काम चाहिँ असल कामहरू चाहिँ एउटा प्रमाण हो भन्न खोजेको वास्तवमा याकुबले चाहिँ है। यदि उसको जीवनमा विश्वासी भन्छ तर उसको जीवनमा त्यो विश्वासीको जस्तो कामै छैन, विश्वासीले जस्तो एउटा गर्नुपर्ने उसले कर्तव्य नै निर्वाह गर्दैन भने उस चाहिँ मरेतुल्य जस्तो ऊ चाहिँ
1: यो कुराले चाहिँ कामले चाहिँ उसको उद्धारमा मुक्तिमा अझै हामी सुरुकै प्रश्नमा जाउँ, मुक्ति र उद्धारमा के फरक पार्दैन भन्न खोज्नुभएको?
2: कामले भन्दा पनि काम चाहिँ उसको जीवनमा देखिनुपर्छ
1: हजुर,
2: त्यो चाहिँ एउटा व्यवहारिक एउटा पक्षबाट हेर्दाखेरि पनि अनि मुक्ति पाएको छु भन्ने तर मुक्ति पाएको जस्तो नै काम गरेन भने त उसको जीवनमा भएन नि। मुक्ति पाएको मानिसले त राम्रो काम गर्नु पर्यो नि, जस्तो एफिसीको पत्रमा लेखेको छ नि त
1: हजुर,
2: अनि हामी चाहिँ एउटा सृष्टिकर्ताको एउटा सुन्दर एउटा सिपको एउटा हातको सिप हौ भनेको छ नि
1: हजुर,
2: भने चाहिँ हामी चाहिँ राम्रो काम गर्नुपर्छ विश्वासीहरूले चाहिँ असल काम भलाइको काम होइन सधैँ, अनि एउटा ख्रिस्टलाई चरित्र गर्ने काम ख्रिस्टलाई प्रतिबिम्बित गर्ने काम चाहिँ विश्वासीको जीवनमा हुनुपर्छ। याकुबले भन्नु खोजेको पनि त्यही हो है, हामीलाई न त कामले न त व्यवस्थाले मुक्ति दिन्छ तर हामीलाई केले चाहिँ दिन्छ भने विश्वासद्वारा नै मुक्ति हुन्छ, तर काम चाहिँ देखिनुपर्छ एउटा प्रमाणको स्वरूपमा देखिनुपर्छ त्यही भन्नु खोजेको।
1: अहिले जस्तो मान्छेहरूले चाहिँ क्रिस्चियनहरू प्राय हाम्रो मण्डलीभित्र पनि विभिन्न खालका विधि विधानहरू हुन्छन् चालचलनहरू हुन्छन् मण्डलीको आफ्नै सिद्धान्त हुन्छ, कसैले चाहिँ मण्डलीमा आउँदाखेरि एउटा वस्त्रहरूको कुराहरूलाई हेरेर अथवा दान दिनेदेखि कुराहरूलाई हेरेर त्यसपछि मण्डलीमा आउँदाखेरि यो हुने र विश्वासीको जीवनको एउटा पहिचान यस्तो हुने भनेर चाहिँ एउटा कुनै एउटा सिद्धान्त नै प्रतिपादन गरेको एउटा खाका नै तयार गरेको हुन्छन्, ती सबैलाई चाहिँ उनीहरूले मुक्ति र उद्धारसँग जोडिराखेको अवस्था हामी पाउँदछौँ। यदि हामीले यस्ता कुराहरू पालन गरेनौँ भने हामी चाहिँ परमेश्वरको लागि अयोग्य हुन्छौँ अथवा उहाँको एउटा अन्तिम न्यायमा हामी चाहिँ चुक्छौँ भन्ने खालका कुराहरू पनि गर्नुहुन्छ नि, यो कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: यो बाहिरी पोसाक भित्री पोसाक कस्तो लाउनुपर्छ अनि के हुनुपर्छ भन्ने यो सबै विवादहरू मात्रै हुन्, अनि बाइबलले हामीलाई केही पनि भन्दैन बारेमा। बाइबलले के भन्छ त हाम्रो पोसाक चाहिँ अनि मोडेस्ट हुनु पर्यो है, सुहाउँदो
1: हुनु पर्यो,
2: त्यति मात्रै भन्छ। क्रिस्चियनहरूलाई कस्तो कपडा पहेँलो लाउने कि सेतो लाउने कि होइन मफलर लाउने कि होइन जामा लाउने कि क्रुसको चिन्ह राख्ने कि सबै कुराहरू चाहिँ सबै मानिसले बनाएको एउटा सिद्धान्त मात्रै हुन्, त्यसमा हामी लडेर बस्नु पर्दैन। तर हामीले गर्नुपर्ने कुरो चाहिँ के हो भने एउटा सुहाउँदो अनि कपडा पोसाक लाउनु पर्छ विश्वासीले, जसले चाहिँ अरूलाई पनि एउटा पोजिटिभ अथवा सकारात्मक एउटा सन्देश दिन सकोस्। अरू चाहिँ बाँकी रह्यो त्यो जम्मै यो डाइभर्सिटी अथवा विविधता मात्रै हो,
1: विविधता मात्रै हो। काम र विश्वासको विषयमा नै एउटा अन्तिम प्रश्न सोधे, कतिपय चर्चहरू यस्ता छन् जुन चर्चले चाहिँ एउटा दिनको पालना गर्नुपर्छ, जस्तो उदाहरणको लागि
2: सेभेन डे एडभेन्टिस्ट
1: चर्चहरूले चाहिँ कतिपय समयमा हाम्रो शनिबारको परिपालना गर्नुपर्छ, शनिबारमा कुनै काम गर्नु हुँदैन भन्ने खालका कुराहरू पनि गर्नुहुन्छ भने, एउटा त्यो दिनलाई चाहिँ महत्त्वपूर्ण एउटा कामको हिसाबले हामीले कुनै पनि कामहरू आफ्नो जीवनमा हामीले हप्ताभरिमा चाहिँ छ दिन धेरै काम गऱ्यौँ तर एक दिन चाहिँ हामीले परमेश्वरको लागि छुट्याउनुपर्छ भन्ने कुराहरूलाई चाहिँ जोड दिनुहुन्छ, यो विषयमा के भन्नुहुन्छ तपाईँले?
2: यो सबै कुरा चाहिँ जस्तो सभाको कुरा आयो
1: हजुर,
2: अनि यो सबै चाहिँ व्यवस्थाको कुरा आयो, अनि व्यवस्था पुरानो करारमा इजरायली जातिसँग परमेश्वरले गर्नुभएको बाचा बन्धनहरू थिए, इजरायली जातिहरूले के गर्नुपर्छ के गर्नु हुँदैन प्रोटोकल्सहरू थिए त्यहाँनिर,
1: होइन
2: उनीहरू केमा उनीहरूको आधार थियो, होइन परमेश्वरको वचनमा आधार थियो, व्यवस्था उनीहरूले मान्नु पर्थ्यो, हुबहु मान्नु पर्थ्यो
1: हजुर।
2: तर यीशु ख्रीष्टको समयमा आएर हेऱ्यौँ भने जुन इजरायलीहरूले फरिसी सदुकीहरूलाई विशेष यीशु ख्रीष्टले एड्रेस गर्नुभएको छ, अनि फरिसी सदुकीहरूले चाहिँ जुन व्यवस्थालाई चाहिँ उनीहरूले अर्थ चाहिँ अर्कै बङ्गाइरहेको थियो क्या है, अनि अनि त्यसलाई चाहिँ यीशु ख्रीष्टले सच्याउनु भयो है, एकदमै उहाँले चाहिँ एकदमै एउटा एक प्रकारको रिभोल्युसन जस्तो है क्रान्ति जस्तो त्यहाँनिर देख्छौँ हामीले, होइन किनभने उहाँले सबातको दिनमा निको बनाउनु भयो नि,
1: थुप्रै काम गर्नु,
2: यहाँ छमा हेर्नु भने व्यवस्थामा एउटा कोजोलाई चाहिँ सबातको दिनमा चाहिँ यीशु ख्रीष्टले निको बनाउँदाखेरि त्यहाँ फरिसीहरू चाहिँ निकै चर्किएको अवस्था छ यीशुलाई, अनि किन चाहिँ त्यो आश्चर्य कर्म नहेरेर उनीहरूले चाहिँ व्यवस्थालाई हेरिरहेको छ, यो दिन चाहिँ कामै गर्नु नपर्ने होइन, थुकै निल्नु हुँदैन, त्यो खालको बटरबन्दीहरू पनि छन् अहिले होइन, तर यो चाहिँ एकदमै गलत हो, झुटो शिक्षा हो यो सबै कुरा। यदि हामीले व्यवस्थालाई जोड्छौँ भने चाहिँ यदि हाम्रो मुक्ति र उद्धारको सन्दर्भमा यदि कुनै पनि व्यवस्था कुनै पनि काम कुनै मानिसको प्रयासद्वारा कर्मद्वारा जोड्छौँ भने चाहिँ यो सबै झुटो शिक्षा हुन सक्छ, किनभने बाइबलले एकदमै हामीलाई देखाउँछ कि यीशु ख्रीष्टको बलिदान चाहिँ अन्तिम बलिदान हो, कुनै पनि उहाँले यी व्यवस्थालाई सबैलाई पूरा गरिदिनु भएको छ, ख्रीष्ट व्यवस्था हो अहिले है, त्यसले गर्दा अनि मानिसले कुनै हालतमा ना त व्यवस्थालाई पालन गर्न सक्छ अनि त्यही सक्ने नसक्ने अवस्थाको कारणले गर्दा ख्रीष्टको बलिदान नै अपरिहार्य थियो।
1: भनेपछि हामी यसको कन्क्लुजनमा चाहिँ यीशु ख्रीष्टमा विश्वास नै सबैभन्दा ठुलो कुरा हो र मुक्ति चाहिँ उहाँमा विश्वास गरेपछि मात्रै पाइन्छ, उहाँद्वारा मात्रै मुक्ति पाइन्छ, र कामको कुरा चाहिँ चर्चभित्र गर्ने र एउटा विश्वासीको आफ्नो जीवनमा नैतिकता देखाउने कामहरू अथवा एउटा बाइबलले भने जस्तै नुन र ज्योति चाहिँ चम्किनुपर्ने कुराहरू चाहिँ यो एउटा हाम्रो दायित्व हो, कर्तव्य हो, तर त्यसले चाहिँ मुक्ति र उद्धारमा केही फरक पार्दैन भन्ने नै रह्यो
2: एकदमै, किनभने salvation is by faith alone, grace alone, Christ alone भनेर जुन एउटा मुक्ति चाहिँ विश्वासद्वारा अनि ख्रीष्टद्वारा भन्ने चाहिँ यो सुधारवादीहरूको एउटा स्लोगन उनीहरूको एउटा नारा पनि त्यही थियो है, किनभने त्यो बेला मण्डलीले के सिकाइरहेको थियो उनीहरूले चाहिँ काम पनि मुक्तिको लागि चाहिँ काम पनि चाहिन्छ भन्ने खालको त्यो झुटो शिक्षाहरू सिकाइरहेको थियो, त्यसले गर्दा चाहिँ सुधारवादीहरू अनि चाहिँ महत्वपूर्ण उनीहरूले भूमिका खेले, उनीहरूले भने कि साल्वेसन मुक्ति चाहिँ केवल ख्रीष्टद्वारा अनि उहाँमाथिको विश्वासद्वारा मात्र।
1: हस्, कार्यक्रम जीवनको वचनमा आफ्नो अमूल्य समय दिएर कतिपय हाम्रा श्रोताहरूको मनमा लागेका प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिएर एउटा असल तरिकाले हामीले आज यो जीवनको वचनको कार्यक्रममा समय व्यतीत गर्न पायौँ र हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
2: हस् त धन्यवाद छ, मलाई पनि यो अवसर दिनुभयो केही प्रश्नहरूको उत्तर दिनलाई, यो अवसरको लागि सर्वप्रथम परमेश्वरलाई धन्यवाद र कार्यक्रम जीवनको वचन र अनि हाम्रो गोविन्द सरलाई पनि धेरै धेरै धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510-38516, 98511-56864 र 98642-54683 र फेसबुकमा www.facebook.com/ncc-program.com मा लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741401349
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।
3: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98495857।
4: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले, रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिश होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98141997913 र 98139915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
5: घरायती प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायती सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
6: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बुम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं भने नेपाली नेटवर्क टीभी मार्फत युट्यूब च्यानलमा समेत हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौं पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा रहे, के थियो त सुरक्षा थ्रेट, किन छोड्नु पर्यो? त्यसपछि पूर्व प्रधान न्यायाधीश जबरालाई हिजो मात्रै पनि हामीले नेपाली बहसमा चर्चा गर्यौं। आदरणीय श्रोता, कसैलाई लाग्दैमा इतिहासमै पहिलो पटक पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरण कसरी भयो त? प्रहरीको गैर जिम्मेवार काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ पूर्व प्रधान न्यायाधीश चोले

0: राख्यो वा राज्य संचालकहरूले यो यी यस्ता कामहरू चाहिँ आज किन गरिरहेका छन् त? आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्दैछौ। चोलेन्द्र शमशेर जबरामाथि धेरै प्रश्नहरू होलान्, उनका कामहरूमाथि धेरै प्रश्नहरू होलान्, तर राज्यको कानूनलाई हातमा लिएर कुनै व्यक्तिलाई तर्साउने, राति सुतेको समयमा उठ्याउने, धम्क्याउने, त्यसै गरी पक्राउ पूर्जी समेत जारी नगर्ने, ओछ्यानबाट उठाएर लग्ने, कारण के हो पत्तै नदिने, सुरक्षा थ्रेट छ भन्ने, घरमा प्रहरी बढ़ाउनुको सट्टा आफ्नो नियन्त्रणमा लिएर लैजाने, त्यहाँ पनि पीएसओहरू बसेका थिए होलान्, सशस्त्रको पीएसओहरू थिए, उनको नेपाल प्रहरीका पीएसओहरू त्यहाँ बसेका थिए, उनलाई सुरक्षा घरमै दिइरहेका थिए, आखिर किन पक्राउ पर्नु पर्यो त चोलेन्द्र शमशेर जबरा? आजको निकै ठूलो जेन्युन प्रश्न छ, यसलाई सामान्य तरिकाले हेर्न मिल्दैन। हिजोको जस्तो अवस्था हुन्थ्यो भने अहिलेसम्म सड़कमा आगो बल्थ्यो, अहिलेसम्म सड़कमा चाहिँ गृहमन्त्रीको राजीनामा मागिन्थ्यो, त्यसको कारण खोजिन्थ्यो, तर आज स्वेच्छाचारी ढंगले जुन तरिकाले चाहिँ एउटा व्यक्तिलाई पक्राउ गरियो र त्यो पक्राउका विरूद्धमा चाहिँ बोल्ने व्यक्तिहरूमाथि पनि जुन किसिमले सामाजिक सञ्जालमा धावा बोलिरहेको छ, यसले हाम्रो प्रहरी प्रशासन कहाँ जाँदैछ, हाम्रो सुरक्षा चुस्तता दुरुस्तता कता जाँदैछ, हामीले प्रहरीलाई कसरी चलाउन खोजिरहेका छौं त? राज्य सत्तामा कुनै व्यक्ति आइसकेपछि उसले चाहेको र उसको मनगणन्ते हिसाबले उसलाई रिसै उठिहाल्यो, कसैलाई उठाएर लैजा, उठाएर ल्या, यस्तो खालको निर्देशन चाहिँ प्रहरी प्रशासनले, प्रहरी प्रमुखले मान्य हो त? प्रहरी प्रमुख एउटा संगठन हो। आज प्रहरी प्रमुखको जवाबदेहिताको विषय पनि यहाँ उठिरहेको छ। प्रहरी प्रमुखले आखिर निर्देशन मान्नुपर्ने, पालना गर्नुपर्ने, तालुकदार मन्त्रालयलाई जानकारी गराउनुपर्ने विषय एउटा होला, तर प्रहरीले सो विवेक किन प्रयोग गर्न सकिरहेको छैन? जुनसुकै सरकार आए पनि प्रहरी संगठनलाई किन कमजोर बनाउन खोजिँदैछ? प्रहरी त्यसमा किन मुखदर्शक भएर बसेको छ? आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज यो देशमा कुनै व्यक्तिको सुरक्षाको कुरा छ, कुनै व्यक्तिको जवाफदेहिताको कुरा छ, सत्तामा हुँदैमा प्रहरी आफ्नो काबुमा छ भन्दैमा कुनै व्यक्तिलाई दुःख दिने नियतले जुन किसिमले आज ताण्डव नृत्य नाचिँदैछ, यसले चाहिँ देश र अन्तर्राष्ट्रिय जगतमा यो मुलुकको सुरक्षा प्रशासनको विषयलाई, यो मुलुकको चाहिँ ह्युमेनिटीको विषयलाई, मानवताको विषयलाई चाहिँ आखिर कहाँसम्म पुर्याउँदैछ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, के सुरक्षा थ्रेट नै थियो? प्रहरीले जबरालाई किन समातेर किन छाड्यो? यसको जवाफ प्रहरीले दिनुपर्छ कि पर्दैन? प्रहरीले सुरक्षा दिन घरमै प्रहरी खटाउने हो वा चाहिँ नियन्त्रणमा लिएर चाहिँ कार्यकक्षमा लगेर सोधपूछ गर्ने हो? यसको विषयमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले जवाफ दिलान्, उनका धेरै कमजोरी होलान्, उनी आफू पनि विवादरहित रहन सकेनन्। आफ्नो कार्यकालमा महाभियोगको समेत प्रस्ताव ल्याइयो, पछि उनैलाई प्रधान न्यायाधीश बनाइयो, उनैले तत्कालीन बेला न्यायाधीश नियुक्ति गरेका र उनकै कोटाबाट न्यायाधीश नियुक्ति भएका भनिएका डाक्टर मनोज कुमार शर्मा आज प्रधान न्यायाधीश छन्। उनले यस विषयमा के कुरा चाहिँ बाहिर गर्दैछन् त? कस कसलाई पूर्व प्रधान न्यायाधीशले भेटे त? यसका विषयमा चाहिँ राडार गर्ने काम एक किसिमले सरकारले गर्ला, तर कुनै पनि मुद्दा नपरिकन, कुनै पनि निवेदन दर्ता नभइकन, रिट निवेदन नगरिकन हाम्रा विरूद्धमा यसरी कुरा गर्ने, तैले म तलाई छोड्दिन भन्ने खालले यसरी चाहिँ यदि इगो साधेर सरकार र सरकारका पदाधिकारीहरू जान्छन् र त्यसमा प्रहरी समेत खेलौना भन्छ भने यसका विषयमा चाहिँ आज प्रश्न उठेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्छौं र नेपाली कंग्रेसले महाधिवेशन गरिरहेको छ, नेपाली कंग्रेसको दुई तब्कामा विभाजन हुन खोजेको भन्ने खालका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा यस विषयमा कुरा गर्छौं र आदरणीय श्रोता, नेकपा एमालेको अबको स्थिति के हो त? केपी शर्मा ओली फेरि बलियो भएर उपस्थित हुनु भएको हो त? केपी शर्मा ओलीको आजको अवस्था के छ? नेकपा एमालेलाई एक दिक्का बनाएर लैजान सक्ने विषयमा केपी शर्मा ओलीको भूमिकाको विषयलाई पनि आज हामी चर्चा गर्दैछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि आज जुन किसिमले राष्ट्रिय प्रजातन्त्र पार्टी विघटन भएको छ, यतिकै राम्रो बेसमा जल तथा मौसम पूर्वानुमान महाशाखा कि मौसम वेद विनु महर्जन हुनुहुन्छ। विनुजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। असोज 8 गतेदेखि लगातार मौसमी प्रणालीमा जुन किसिमको परिवर्तन आयो, आज हामी 12 गते छौं, तपाईँहरूले गरेको प्रक्षेपण अनुसार चाहिँ 12 गतेसम्म भारी अति भारीसम्मको वर्षा हुने जुन पूर्वानुमान गरिएको थियो, अहिलेको अवस्था कस्तो छ? मौसमी प्रणालीमा सुधार हुँदै गएको हो वा चाहिँ अझै पनि खतरा छ?
1: हजुर, हिजोबाट नै जुन त्यो न्यूनचापीय प्रणाली थियो त्यसको असर चाहिँ देशभर कम नै भइसकेको छ। अब पश्चिमी भूभागतिर अवस्थित भएको भएर चाहिँ पश्चिमी भूभागतिर चाहिँ रातिको लागि चाहिँ केही असर गर्ने सम्भावना चाहिँ थियो, तर अब त्यो उक्त त्यो प्रणाली चाहिँ कमजोर भएको भएर चाहिँ अहिले देशैभर त्यस्तो भारी वर्षा, धेरै भारी वर्षा हुने सम्भावना कमै भइसकेको छ। यद्यपि यो

0: पहाड़ी भूभागतिर दिउँसोको समयमा चाहिँ अब हल्कादेखि मध्यमसम्म हुने वर्षा हुने सम्भावना भने रहिरहेको छ, तर त्यस्तो ठूलो वर्षा होइन, क्षणिक समयको लागि केही वर्षा हुने सम्भावना पनि छ।
1: आज असोज 12 मौसम सुधार भइसकेको हो मान्न सकिन्छ, किनभने अब पानी पर्या छ, जमिनहरू गल्या छ, होइन बाढी पहिरोको जोखिम अलिकति केही समस्या हुन सक्छ, फेरि अलिअलि सिमसिम पानी आउँदा पनि केही गाह्रो हुन सक्छ।
0: अब हिजो अस्ति परेको वर्षाले अब पक्कै पनि के भन्छ जमिनहरू भिज्ने, अब अलिकति पानी पर्दाखेरि नै असर गर्ने त हुन्छ। अब त्यस्तो ठूलो वर्षा लगातारको झरीको सम्भावना त कमै रहेको छ, तैपनि अब हिजो अस्ति परेको पानीले चाहिँ केही असर गर्न सक्छ, अनि अहिले पनि थोरै वर्षा भयो भने पनि असर गर्न सक्नु हुन सक्ने भएर चाहिँ अलिकति सतर्कता चाहिँ अप्नाउनु पर्ने हुन्छ।
1: हिजो अस्तिको तुलनामा आज वर्षाको मात्रा पूर्ण रूपमा घटेको मान्न सकिन्छ वा चाहिँ कति जति घट्ने अनुमान हो?
0: हिजो अस्तिको तुलनामा त लगभग मजाले नै घटेको नै छ। अब देशका पहाड़ी भूभागमा हल्कादेखि मध्यमसम्ममा त वर्षाको सम्भावना देखिन्छ, भारी वर्षाको सम्भावना कमै छ अब कति तीन दिनलाई।
1: असोज 13 गतेसम्म पुग्दाखेरि समग्र स्थिति सामान्य नै बन्छ भन्ने सबै श्रोताहरूलाई जानकारी गराउँ होइन त्यसो भए?
0: हजुर हजुर, अब आज दिउँसोबाट नै त्यस्तो यो के भन्छ मौसम खुल्ने नै अवस्था हुन्छ होइन, दिउँसो चाहिँ अब काम पनि लाग्ने, अब अलिअलि बादल त हुन्छ, त्यही भएर त्यस्तो आत्तिनु पर्ने डराउनु पर्ने अवस्थाबाट चाहिँ हामी बाहिर निस्किसकेका छौँ।
1: नदी तथा तटीय क्षेत्र वा खोलाको क्षेत्रमा बस्ने नागरिकहरूले चाहिँ अब वर्षा रोकिएको कति समय जति पछि चाहिँ त्यहाँ अलिकति सुरक्षित महसुस गरेर बास बस्न वा चाहिँ बस्न चाहिँ सहज हुन सक्छ?
0: अब जुन ठाउँमा वाटर लेभल अब पानी पर्न कम भइसकेपछि विगतको 12 घण्टाकै विवरण हेर्ने हो भने पनि यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा भएको देखिन्छ, अनि बाँकी भूभागको कुरा गर्नुपर्दाखेरि गण्डकी र यो बागमतीको पनि तराई भूभागका एक दुई स्थानमा मात्र वर्षा भएको देखिन्छ, नत्र खासै कतै पनि वर्षा भएको छैन। अब बिस्तारै वाटर लेभल यो पानीको सतह घटेको ठाउँमा त अब त्यस्तो ठूलो वर्षा नभएपछि फेरि माथि आउने सम्भावना कम नै रहन्छ, तर हिजो अस्ति जुन जुन ठाउँमा चाहिँ यो के भन्छ पहिरो आएर वाटर पानी ब्लक भएर जमेको भन्ने खबर आएको छ, उक्त ठाउँमा चाहिँ अलिकति सजग नै भएर बस्नुपर्ने चाहिँ हुन्छ।
1: जस्तो बिनुजी, बंगालको खाडीबाट आएको प्रणाली अब पूर्ण रूपमा कमजोर हुँदैछ र अर्को प्रणाली विकसित हुने सम्भावना चाहिँ कस्तो छ?
0: अब यो यो प्रणाली चाहिँ कमजोर भइसकेको छ, अर्को प्रणाली विकसित हुने कुरा चाहिँ अब अबको एक हप्ता हामीले चाहिँ एक हप्ताको आउटलुक पनि निकाल्छौँ होइन, यो एक हप्ते पूर्वानुमान भनौँ, त्यो समय हेर्दाखेरि पनि त्यस्तो प्रणाली विकसित हुने सम्भावना चाहिँ कमै छ, देखिएको छैन एक हप्ताको विवरण हेर्दाखेरि पनि, त्यही भएर अब त्यो समय चाहिँ छैन, अब त्यो पछि केही भयो भने फेरि अपडेट त भइहाल्छ।
1: मनसुन नेपालबाट बाहिरिने समय नजिकै गर्दाखेरि जुन किसिमको वर्षाको सामना गर्नु पर्यो, अब यसले चाहिँ अहिलेको अवस्थामा मानिसहरूलाई वा नागरिकहरूलाई मौसम खुल्यो खतरा सकियो अब ढुक्क हुने अवस्था हो भनेर चाहिँ सन्देश प्रवाह गर्न सकिन्छ वा चाहिँ के सावधानी अपनाउनुहोस् भन्न सकिन्छ अझै पनि?
0: अब यो के भन्छ दुई तीन दिनको एकदम ठूलो वर्षा हुने जुन यो इभेन्ट थियो अब त्यो त कटिसक्यो, अब अलिकति रिलिफ त पक्कै पनि भयो होला। अब जे होस् बिस्तारै यो पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिने क्रम चाहिँ अब केही दिनमा सुरु पनि होला, तर अब यो के भन्छ मनसुन नबाहिरेसम्म चाहिँ अब यो आइसोलेटेड खालको खण्डित खालको वर्षाको सम्भावना भने रहन्छ अबको दुई तीन दिनलाई, त्यही भएर अब कुनै पनि अब कार्यहरू गर्दै हुनुहुन्छ भने चाहिँ यो के भन्छ मौसम सम्बन्धी जानकारी लिएर गर्नु चाहिँ,
1: अब हामीले कसरी चाहिँ मौसम सम्बन्धी जानकारी अपडेटहरू चाहिँ होइन मौसम सम्बन्धीको चाहिँ भनौँ विश्वसनीय जानकारी चाहिँ कसरी लिने, हामी कहाँ कहाँबाट लिन सक्छौँ?
0: फर्स्ट त यो हाम्रो नेपाल मौसम विज्ञान विभागको टोल फ्री नम्बर नै रहेको छ 1155, यो चाहिँ सबैले इजिली एक्सेस गर्न मिल्ने भइहाल्यो। त्यो बाहेक चाहिँ हाम्रो अफिसियल वेबसाइट पनि रहेको छ dhm.gov.np/msd भनेर रहेको छ। त्यो बाहेक चाहिँ हाम्रो यो सोसियल मिडिया पेज यो फेसबुक ट्विटर र यो एक्सको पेजहरू पनि रहेको छ नेपाल वेदर फोरकास्ट भनेर, यो पेजहरू फलो गर्नुभयो भने पनि तपाईँहरूले चाहिँ नियमित यो मौसम सम्बन्धी
1: र जाँदा जाँदै अब अहिलेको समग्र स्थिति हेर्दाखेरि असोजमा देखिएको असामान्य वर्षाको मुख्य कारण चाहिँ के थियो?
0: अब यो वर्षाको कारण चाहिँ यो बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली नै हो, कहिलेकाहीँ चाहिँ अब यो न्यूनचापीय प्रणालीहरू चाहिँ यो के भन्छ बन्ने अनि नेपालसम्म आइ नै नपुग्ने हुन्छ नि अलिकति कमजोर स्टेटमा आइपुग्छन् भने यो वर्ष चाहिँ अलिकति डिप डिप्रेसन हुँदै नेपाल नजिकैसम्म अझ नेपाल नजिकै नआउँदा पनि यो डिप डिप्रेसनले पनि असर पारिरहेको थियो बुधबार रातिदेखि नै होइन अलिकति सिस्टम स्ट्रङ हुनु छिटो डिसिपेसन नहुनु अनि यो के भन्छ सँगसँगै यो माथिल्लो लेभलमा चाहिँ पश्चिमी न्यून चापीय प्रणाली त्यसको पनि असर हुनु यसले चाहिँ यो विगतको यो दुई तिन दिनदेखिको वाला हुन्छ नि वर्षा गराउने यो प्रणाली चाहिँ निम्ताएको हो अब यो सिस्टमहरू चाहिँ यो मनसुनमा चाहिँ नर्मल नै मान्नुपर्छ किनभने यो विगतका वर्षहरूमा पनि हेर्नुहुन्छ भने यो न्यूनचापीय प्रणाली अलिकति सिफ्टहरू हुँदाखेरि जस्तै यो सदर स्थान भनेको न्यू दिल्लीदेखि कलकत्तासम्मको एउटा इमेजिनेरी लाइन भनौँ न त्यो एरियामा अवस्थित रहन्थ्यो भने त्योभन्दा माथि आउँदाखेरि चाहिँ नेपालमा मजाले नै वर्षा हुने अझ यो नेपालको तराई नजिक आउँदाखेरि चाहिँ मजाले यस्तै खालको वर्षा चाहिँ एक्सपिरियन्स गर्न पाउँथ्यो भने यो वर्ष चाहिँ त्यस्तो वाला एक्सपिरियन्स अलिक कम थियो तर यो न्यून चापीय प्रणाली विकसित हुनु र अब नेपाल नजिकै आएर असर गर्ने चाहिँ यो एउटा सिस्टम चाहिँ एक्टिभ सिस्टम रह्यो यो मनसुनमा
1: हस् विनोजी तपाईँलाई महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार वहाँ आउनुहुन्थ्यो मौसमवेद विनु महर्जन आदरणीय श्रोता हामी नेपाली बसमा कुराकानी गरिरहेका छौँ मौसमको विषयमा कुराकानी गरिरहेका छौँ किनभने मौसम हेरेर मात्र घरबाट निस्कनुहोस् किनभने मौसमको अवस्था अहिले प्रतिकूल बन्दै गइरहेको छ होइन किनभने 8 गतेदेखि 12 गतेसम्म आइपुग्दाखेरि हामीले निकै ठूलो समस्या पनि यो बीचमा बेहोर्नु परेको छ कठिन यात्रा गर्नु परेको छ डरै डरले यात्रा गर्नु परेको छ अझै पनि माटो गलेको छ जमिन गलेको छ बाढ़ी पहिरोको पनि समस्या हुन सक्छ किनभने पानीले माटो चाहिँ राम्रोसँग भिज्याएको छ अहिले जमिन राम्रोसँग भिज्याएको छ हामीले त्यही भएर मौसम सम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्नका निम्ति हामी आग्रह गर्न चाहन्छौँ आदरणीय श्रोताहरू नेपाली बसबाट मिनु महर्जनजीले अबको मौसमी प्रणालीको विषयमा उहाँले जानकारी गराएर जानु भएको छ अब यतिखेर हामी फेरि नेपाली बसमा जोड्न चाहन्छौ आदरणीय श्रोता नेपाली कंग्रेसको अहिलेको अवस्था कस्तो छ नेपाली कंग्रेसले यो 15 महाधिवेशनलाई कसरी सम्पन्न गर्दैछ नेपाली कंग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्तसँग हामी कुराकानी गर्दैछौ प्रकाशले नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
2: हुन्छ धेरै धेरै धन्यवाद छ नमस्कार हजुर
1: नेपाली कंग्रेसको 15 महाधिवेशन उत्साहका साथ अगाडि बढ्दै गर्दाखेरि पालिका र ओडा तपाईँहरूले सक्नुभयो क्षेत्रीय अधिवेशन हुँदैछन् कस्तो छ अवस्था यतिखेर कंग्रेसको यो 15 महाधिवेशनमा उल्लास छ
2: नेपाली कांग्रेसको 15 महाधिवेशन एकदम उत्साह र उल्लासपूर्ण तरिकाले अगाडि बढ़िरहेको छ हामीले कतिपय जिल्लाहरूमा एकदम यसलाई सर्वसम्मतिबाट बनाउने कोशिशहरू पनि गरेका छौं मैले मेरै जिल्लाको हिसाबले हेर्ने भने तनहुँ जिल्लाको हातमा सबै ओडाहरू र धेरै जस्तो पालिकाहरू सबै सर्वसम्मत रूपमै टुङ्गिएका छन् एकदम उत्साह र एकदम एउटा नयाँ माहौलका रूपमा चाहिँ कांग्रेसको अधिवेशन नेपाली कांग्रेसको 15 अधिवेशन चाहिँ विगतका अधिवेशनहरूभन्दा यो अधिवेशन विशिष्ट ढंगले चाहिँ अगाडि बढ़िरहेको चाहिँ कार्यकर्ताहरूदेखि नेताहरू सबैमा एउटा उत्साह भएको हामीले भेटेका छौँ हजुर
1: होइन अब यो कस्तो छ भने नेपाली कंग्रेसले चाहिँ जुन तरिकाले चाहिँ पार्टीलाई एक दिक्क बनाएर अधिवेशन गर्न सक्नुपर्ने थियो महाधिवेशन गर्नुपर्ने थियो सबैलाई मिलाउन सक्नुपर्ने थियो त्यसमा केही कमजोरी भएको केही समस्या सिर्जना भएको पार्टीलाई अलिकति असर गर्ने खालको स्थिति त बन्यो नि त होइन बीचमा
2: त्यो केही अलिकति बनिया छ त्यसलाई अब हाम्रो नेतृत्व हो अब स्वयं अब सभापति गगन थापाले सबै नेताहरू अग्रजहरूलाई सिनियरहरूलाई अब निवर्तमान सभापतिजीहरूदेखि लिएर सिनियर नेताहरू सबैसित संवादमा निरन्तर संवादमा पनि हुनुहुन्थ्यो र अब त्यहाँ धेरै कोशिशहरू भए सँगसँगै हिँड्ने सँगसँगै कुद्ने कुराहरूमा धेरै कोशिशहरू भए र धेरै हदसम्म त्यहाँ बारीमा पुरानो त्यस्तो खालको धेरै समस्याहरू पनि छैन नेताहरूलाई हामी नेताहरूलाई जहिले पनि अब सानेपामा अब नेताहरूलाई जहिले पनि उहाँको आफ्नो घरमा हामी त उहाँको चाहिँ अब हामी त उहाँको हाम्रो अग्रजहरूलाई पार्टी कार्यालयमा आफ्नो घरमा आउने कुरा बस्ने कुरामा जहिले पनि स्वागतै छ हामी स्वागत सम्मान पनि एकदम व्यक्त गर्न चाहन्छौँ यसमा सभापतिज्यू सहितको नेतृत्वले हरि सम्मानको लथकता अप्नाएर उहाँहरूका सबै मागहरू पनि पूरा गरेर सबै गुनासोहरूमा पनि कुराहरू भएर नै अगाडि बढ़िरहेको छ केही थोरै थोरै छिटपुट असन्तुष्टिहरू छन् तिनीहरू पनि बिस्तारै अब हामी नमिलिकन सुखै छैन मिल्नै पर्ने स्थिति छ देशकाल परिस्थितिदेखि लिएर सबै हिसाबले पनि नेपाली कंग्रेस हजुर
1: हजुर प्रकाशजी अब अहिलेको अवस्था के छ भने नि जस्तो अब गुटबन्दी भयो नि त वडा अधिवेशन गर्दाखेरि होइन पालिका अधिवेशन गर्दाखेरि हिजोको स्थिति त दोहोऱ्यो नि त होइन
2: हिजोको स्थिति होइन दोहोरिया छैन अहिले अब पहिला जस्तो अब धेरै नेताहरूको नाउँमा गुटहरू बन्थ्यो भने अहिले त्यस्तो गुट छैन अहिले जहाँ जानुहोस् तपाईँ एउटा अधिवेशन पनि गगनमय छ तपाईँ अब पालिका अध्यक्ष अधिवेशनहरू गगनमय छ क्षेत्रीय अधिवेशनहरू अहिले गगनमय नै छ अहिले
1: होइन धेरै ठाउँमा गुटबन्दी भएको, धेरै ठाउँमा चाहिँ सबैलाई मिलाउन नसकेको, यसो सुटुक्क लुकेर चाहिँ नामहरू सिफारिस गरेको भन्ने खालको आयो नि त।
2: ठुलो पार्टी हो, मार्क्सिस्ट पार्टीमा धेरै कार्यकर्ताहरू छन्, यहाँ चारवटा पाँचवटा टिमहरू बनाउँदाखेरि पनि नअट्ने धेरैभन्दा धेरै साथीहरू छन्, सबैलाई अटाउने सँगसँगै हिँड्ने मिलाउने कोसिसहरू जारी छ। अब यसलाई त्यस्तो चाहिँ गुटबन्दी भन्नु होइन, अहिले चाहिँ त गुटै छैन पार्टीमा।
1: ए भनेपछि अहिले चाहिँ पार्टी एकदम सग्लो रूपमा चाहिँ गगन थापाको नेतृत्वमा अगाडि बढिरहेको छ होइन?
2: गगन थापाको नेतृत्वमा एकदम पार्टी तीव्र गतिले अगाडि बढिरहेको छ। अब जिल्लाहरूमा लाइक म्यान्डेट सानसानो चाहिँ अब त्यो टिमहरू बन्न खोजे पनि आखिरी त्यो चाहिँ अन्तर्गत त्यो गगनकै चाहिँ अब नेतृत्वमा गगनकै चाहिँ अब फोटोहरू टाँसेर गगनलाई नै साथमा उहाँको फोटो नै आफ्नो फोटोसँगै राखेर एकदम उत्साहपूर्वक तरिकाले अगाडि बढिरहेको छ। खालि स्थानीय तहमा अलिकति लोकल डेमोक्रेसी यहाँ अलिकति प्रतिस्पर्धा हो, जस्तो प्रतिस्पर्धा हामी पनि अगाडि पनि धेरै आकांक्षीहरू छ, त्यो आकांक्षी हुनुलाई फेरि त्यो गुट भन्न मिलेन।
1: होइन अब नेपाली कंग्रेसको त अब किनभने ठूलो लोकतान्त्रिक पार्टी हो होइन, यसले चाहिँ निकै ठूलो समावेशिताको कुरा पनि गर्छ नेपाली कंग्रेसले, पार्टीमा समावेशिताको अवस्था कस्तो छ, व्यवस्था कस्तो छ, अहिले कसरी अगाडि बढाइएको छ?
2: समावेशिताका हिसाबले त अब संविधान पछाडिको एकदम उत्कृष्ट डकुमेन्ट भनेको अहिले नेपाली कांग्रेसको विधान नै हो। नेपाली कांग्रेसको अहिले विशेष महाधिवेशन पछाडि बनेको विधानले सबै वर्ग क्षेत्र लिङ्ग समुदायदेखि लिएर कोही मान्छेहरू नछुटोस् है, सबै मान्छेहरू अटो सबैको प्रतिनिधित्व होस्, सबैको अर्थपूर्ण प्रतिनिधित्व होस्, सबै तहहरूमा कोही नछुटुन् भनेर एकदम सचेतपूर्वक सबैलाई समेट्ने कोसिसहरू भइरहेको छ। यो बीचबीचमा पनि छुटेका वर्गहरूलाई छुटेको समुदायहरूलाई पनि फेरि थप निर्णय हुँदै कार्य समिति केन्द्र कार्य सम्पादन समितिले निर्देशिका मार्फत नियमावली मार्फत थप निर्णय गरेर भए पनि कोही नछुटुन् भनेर कसैलाई पनि नछुटाउनेमा एकदम हरिसम्मको कोसिसहरू भइरहेको छ र हामीलाई लाग्छ धेरै मान्छेहरू समेटिनु भएको छ, कोही धेरै छुट्नु भएको छैन भन्ने नै हामीले देखिरहेको छौँ। समावेशिताका हिसाबले हामी एकदम उत्कृष्ट ठाउँमा छौँ हजुर।
1: होइन अहिले एउटा कुरा के छ भने त्यहाँ चाहिँ होइन अपाङ्गता भएका व्यक्तिहरूदेखि लिएर ज्येष्ठ नागरिकहरूदेखि लिएर महिलाहरूदेखि लिएर हरेक क्षेत्रका क्लस्टरहरू अब त जेन्जी समेत आएको छ होइन, सबैले राम्रोसँग मिलाउन सकियो त पार्टीभित्र?
2: पार्टीको विधानले सबैलाई ससम्मान एकदम जस्तो चाहिँ अग्रज नेताहरूदेखि लिएर अब यो अहिले जेन्जी मुभमेन्टका चाहिँ अन्डर 35 चाहिँ युवाहरूदेखि लिएर सबै वर्ग सेक्टरलाई एकदम अब महिलाको हकमा 33% सुनिश्चित यति पनि पहिले यसअघिका महाधिवेशनहरूदेखि नै सुनिश्चित थियो भने यसपटकदेखि सबै छुटेका वर्गहरूलाई पनि एकदम समेटेर ओडैदेखि फेरि ती फेरि क्षेत्रमा छुटे कि फेरि ती अलि माथि छुटे कि कहाँ कहाँ छुट्ने सम्भावना छ सबै ठाउँहरूमा इन्टरभेन्सन गरेर उनीहरूलाई समेटेर नै अगाडि बढ्ने कोसिस गरिरहेको छ। नेपाली काङ्ग्रेसको वर्तमान विधान त एकदम उत्कृष्ट समावेशिताका हिसाबले एकदम नमुना डकुमेन्ट कहीँ छ भने यही नै हामीले छानेका छौँ र यही पनि हो। फेरि
1: अब एउटा कुरा के छ भने प्रकाशजी, देउबा समूहले पनि अर्थात पक्षले पनि इतर पक्ष भनिन्छ होइन नेपाली कंग्रेसमा, उसले पनि महाधिवेशनको मिति तोकिसकेका छ, तपाईँलाई थाहा छ होइन, अबको 15 गतेबाट महाधिवेशन गर्दैछ, अब दुईटा महाधिवेशन हुने भयो नि त नेपाली कंग्रेसमा होइन, दुईवटा महाधिवेशन हुने भयो कंग्रेसमा।
2: अब नेपाली कांग्रेस
1: कहाँ पुर्याउँछ कंग्रेसलाई, अहिले कहाँ पुर्याउँछ कंग्रेसको भविष्य, आधिकारिकताको विवाद छँदै छ,
2: आधिकारिकताको विवाद त करिब करिब अब अहिलेको वर्तमान नेतृत्व धेरै पटक धेरैवटा जाँचमा पास भएर अगाडि बढ्या हो, धेरैवटा अग्नि परीक्षाबाट अगाडि बढ्या छ, त्यत्रो उत्साहपूर्ण तरिकाले चाहिँ भिरगटी मण्डल महाधिवेशन विशेष महाधिवेशन सम्पन्न भएकै हो, त्यसपछि निर्वाचन आयोगले पनि त्यसलाई परीक्षणको निरीक्षण गरेकै हो, पछि अदालतले पनि थुप्रै ठाउँहरूमा धेरै पटक चाहिँ परीक्षण निरीक्षण हुँदाहुँदै यहाँसम्म पुग्या हो। अहिलेको वर्तमान नेतृत्व गगन थापाको नेतृत्व एउटा जाँच पास गरेर मात्रै अगाडि बढेको होइन, थुप्रैवटा पास भएर अगाडि बढेको छ, यसमा त्यो वैधानिक हिसाबले कुनै पनि दुविधाहरू पनि छैनन्, त्यसतिर हामीले गफ गर्नु धेरै नपर्ला। खालि अब अलिकति यो फेल भएको छैन, यो अब यो बहस छलफलहरू भएकोलाई अलिकति केही समस्याहरू छन्, गुनासाहरू छन्, अब त्यहीँदेखि भएर हामी पनि चिन्छौँ, त्यो कुराहरूमा थप छलफलहरू भइरहेको छन्, केही असन्तुष्टहरू छन्, अब त्यो हाम्रो जस्तो लोकतान्त्रिक पार्टीमा असन्तुष्टिहरू जाहेर हुने कुरालाई त्यस्तो ठुलो कुरो मानेन, त्यो असन्तुष्टिहरूलाई समाधान गरेर अगाडि बढ्ने कुरामा नेतृत्वले एकदम हरेकसम्मको लचक भएर अगाडि बढेको स्थिति छ। अन्तर्गत मुलुकको हितमा डेमोक्रेसीको हितमा नेपाली काङ्ग्रेस नमिलिकन सुखै छैन, हामी काहीँ न काहीँ फेरि भेट भइहाल्छ अहिले असन्तुष्ट भयो भने पनि।
1: अनि असन्तुष्ट पक्षलाई मिलाएर लैजान सक्ने खालका त्यस्ता बाटाहरू छन् होइन, देख्नुहुन्छ नि त्यसलाई होइन, कंग्रेसलाई
2: एकदम मिलाएर जाने कोसिसहरू छ। अघि पनि मैले भने हाम्रो अग्रज नेतृत्वहरूलाई हामी जुनसुकै दिन पनि उहाँ आफ्नो घरमा जुनसुकै दिन यो महाधिवेशन बाहेक पनि उहाँ जहिले पनि आउन सक्नुहुन्छ, उहाँहरू जहिले पनि एकदम स्वागत छ, वेलकम छ, उहाँहरू उहाँले चाहेको दिनमा जहिले पनि आउन सक्नुहुन्छ, उहाँले नै हामीलाई यत्रो मार्गदर्शन गरिरहनु भएको छ।
1: अनि गगन थापाजी सक्रिय हुनुहुन्छ
2: कहिले काहीँ छोरा छोरी चित्त असन्तुष्टि भएर बा आमाहरू घरबाट निस्किनुहुन्छ तर बा आमालाई फेरि त्यही घर फर्किनलाई त छोरा छोरी सोध्नु सोध्नु पनि पर्दैन म आएँ भनेपछि पुगिहाल्छ
1: होइन त्यो त ठिकै हो र तर अब छोराछोरीलाई घरबाट त निस्किहाल्यो तेरो कामै छैन भने यस्तो समस्या हुन्छ नि त कहिले काहीँ
2: होइन त्यस्तो भने होइन सँगै बसेपछि अब ठुलो पार्टीमा ठुलो परिवारमा झिना मसिना समस्याहरू आउँछन् त्यसलाई सैद्धान्तिक रूपमा धेरै समस्याहरू छैन खालि अलिकति असन्तुष्ट व्यक्तिगत कतिपय युगहरू व्यक्तिगत समस्याहरू हुन् ती सबै व्यक्तिगत समस्या व्यक्तिगत क्षमता अब व्यक्तिगत कुराहरूले नै त्यस्ता कुराहरू देखिरहेको हो।
1: अब एउटा कुरा संघीयताको अवस्था कस्तो छ देशमा संघीयता राम्रैसँग अभ्यस्त छ संघीयता लागू भइरहेछ तीनवटा तहका सरकारबीचको कोअर्डिनेसन सम्बन्ध चाहिँ कसरी हेर्नु भएको छ यहाँले प्रकाशजी?
2: अब तीन तहको सरकार हामी संविधान जारी भएपछि त्यसको प्र्याक्टिसमा अभ्यासमा छौँ। अब तीनै तहमा सरकारहरूले आफ्नो संविधानता दिएको अधिकार संविधान बमोजिम आफ्नो चाहिँ अधिकार क्षेत्रमा बसेर कामहरू पनि गर्ने कोसिसहरू भएको छ। सङ्घ यसै पनि पहिलादेखि नै बलियो हो र स्थानीय तहमा पनि हामी केही अभ्यासहरू 48 पछाडिको केही अभ्यासहरू स्थानीय तहमा हामीले गरिसकेका छौँ। खालि अहिले अब अलिकति संहिता भनेको सबै मान्छेहरूले धेरै मान्छेहरूले बुझ्ने कुरा भनेको आम पिपुलले पनि संहिता भनेको प्रदेश हो कि प्रदेश हो प्रदेश भने आएको छ। संहिता तिनैवटा चिज मिलेपछि मात्रै संहिता हुन्छ। त्यही भएर प्रदेश मात्रै संहिता होइन, स्थानीय तह मात्रै पनि संहिता होइन, सङ्घ मात्रै पनि संहिता होइन। त्यही भएर अब यो बिचमा पछिल्लो हाम्रो लेटेस्ट प्र्याक्टिस चाहिँ प्रदेश भएको हुनाले प्रदेशलाई अलिकति अब चुस्त सुस्त बनाउने, यसलाई अलिकति कामकाजी बनाउने, यसलाई चाहिँ एकदम सबै अधिकार दिएर पहिला सङ्घले आफूले दिनुपर्ने अधिकार सबै रिसोर्सदेखि लिएर मेकानिजमदेखि लिएर अब सबै कुराहरूमा कानुनदेखि लिएर सबै कुराहरूमा सङ्घले प्रदेशलाई सहयोग गर्नु पर्यो, सबै अधिकारहरू दिनु पर्यो। अधिकार दिइसके पछाडि कार्यान्वयन गर्न सकेन भने, काम गर्न सकेन भने त यहाँ काम गर्न सकिनस् भन्नु पर्यो। अधिकारै नदिएर सकेनस्, अधिकारै नदिएर भएन, पुरै संविधान बमोजिमको फुल प्र्याक्टिस गर्न पाएकै छैन अनि मान्छेहरूले एक थरी मान्छेहरूले संहिता ठिक छैन भनिरहेछन्। जो चाहिँ ओडामा पुगेर सेवा लिइरहेको छैन, जो चाहिँ प्रदेशमा पुगेर सेवा लिइरहेको छैन, तिनै मान्छेहरूले फेरि एक थरी मान्छेहरू संहिता ठिक छैन भन्ने भाषीहरू निर्माण गरेको छन्, खर्चिलो भयो भन्ने भाषीहरू पनि बनाएको छन्। तर यथार्थमा हामीले डेटामा बसेर हेऱ्यो भने, हामीले स्टडी गर्यो भने त्यस्तो अवस्थाहरू चाहिँ छैन। संहितालाई मजबुत बनाउनुपर्छ, सबलीकरण गर्नुपर्छ र यसलाई कामकाज पुरै अधिकार दिएर काम गर्न सक्ने बनाउनुपर्छ। यो संविधान भनेकै अहिले संहिता नै हो।
1: अब संघीयतालाई बलियो बनाउनुपर्छ, मजबुत बनाउनुपर्छ भन्ने बहस र चर्चा चाहिँ पटक पटक हुन्छन्, तर संघीयतालाई कमजोर पार्न, संघीयतालाई चाहिँ अभ्यस्त नबनाउन, संघीयतालाई अधिकार सम्पन्न नबनाउन स्थानीय तह र प्रदेशलाई केन्द्रले सेन्ट्रलाइजेसनै गर्ने खालका गतिविधि त यसभन्दा अगाडि गर्दै गयो नि त होइन? 72 अहिलेसम्म
2: हाम्रो लामो समयको केन्द्रीकृत मानसिकता हो। यो केन्द्रीकृत मानसिकता के छ भने हामी अरूलाई अधिकार दिने कुरामा हामी कन्सिस्टेन्ट गर्ने, युवाहरूले अब अग्रजहरूले युवाहरूलाई अधिकार दिने कुरामा, बा आमाले छोराछोरीलाई अधिकार दिने कुरामा, सरकारमा पनि त्यही खालको प्रवृत्तिहरू आइभएको। यो हाम्रो चाहिँ हाम्रो पुरानो हाम्रो हामी जसरी हुर्का छौँ, जसरी बाँचेछौँ, जहाँ छौँ त्यही मानसिकतामा हामी फसिरहेको हो। तर यथार्थमा हामी अब संविधान बमोजिम नै अगाडि बढ्नु पर्ने हुन्छ, संविधानको स्पिडभन्दा बाहिर हामी जान सकिँदैन।
1: हस् प्रकाश पन्तजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ शेरबहादुरजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ नमस्कार गुड मर्निङ शेरबहादुरजी आराम हुनुहुन्छ धेरै समयपछि कुराकानी भयो तपाईँसँग
7: हजुर
6: होइन पार्टीको निकै ठुलो रस्साकसी थियो मैझरो टर्यो होइन अहिलेलाई तत्काललाई एमाले भित्रको
7: पार्टीभित्र त थिएन पार्टी बाहिर चाहिँ बढी थियो
6: होइन पार्टीभित्र पनि त सुरुमा शंकर पोखरेलले प्रतिवेदन लेख्नुभयो त्यसपछि बादल रामा थापा बादलले लेख्नुभयो जब लेपन चाहिँ प्रदीप गेवालीले लाउनुभयो तब अलिअलि शान्त भयो
7: होइन केही कन्फ्युजनहरू थियो त्यसलाई त केन्द्रीय कमिटीको बैठकले सबै अब एक खालको सुल्झाएर अगाडि बढेको छ
6: कसरी सुल्झायो अब केपी शर्मा ओलीको विकल्प हुन सक्दैन सुल्झियो होइन त अब
7: त्यो त हाम्रो पार्टीभित्र आन्तरिक छलफलमा केपी शर्मा ओलीको विकल्पको बारेमा त्यो बाहिर चर्चा भए अनुसारको त्यो तहको छलफल चाहिँ थिएन
6: तहको छलफल त किन थिएन आफै अध्यक्षता गर्ने आफै कार्यक्रम सञ्चालन गर्ने महासचिवलाई बाइपासै गर्ने त्यो त देखियो नि त मोबाइलै लग्न नपाइने तपाईँले मोबाइल कहाँ राख्नु भएको काउन्टरमा बाहिर
7: होइन बैठक त अध्यक्षले नै चलाउनुहुन्छ नि त अध्यक्षले चलाउनुहुन्छ महासचिवले चलाउनुहुन्छ यो साधारण कुरालाई लिएर किन बहस गर्नु पर्यो
6: होइन महासचिवले पनि त चलाउनु भएको थियो नि त यसअघि त होइन
7: सामान्य विषय हो त बैठक त अब कहिले काहीँ उहाँहरू व्यस्त हुँदा अर्कोले पनि चलाउँछ
6: बैठकमा मोबाइल बन्द थियो होइन बाहिर कहाँ राख्नु भएको थियो काउन्टरमा
7: होइन त्यस्तो थिएन
6: मोबाइल उठाउनै पाइँदैन मोबाइल लग्नै मिल्दैन भन्ने खालको
7: मोबाइल त बैठक कुन बैठकमा मोबाइल उठाएर भित्र बैठक चलिरहेको बेलामा मोबाइल उठाएर कुरा गर्न पाइन्छ र कसको बैठकमा
6: अनि त्यो भएपछि त्यो
7: एमालेको बैठकमा चाहिँ पाउनुपर्छ अरूको बैठकमा चाहिँ पाउनु पर्दैन भन्ने हुन्छ र कुन चाहिँ बैठकमा पाउँछ तपाईँले त्यो अलिकति सामान्य कमन सेन्सको कुरा होला नि त
6: होइन आइसियुमा बस्या हो कि बैठकको कक्ष कार्यकक्षमा बस्या हो भन्ने विषय
7: होइन होइन बैठकभित्र मोबाइल उठाएर मोबाइलको घन्टी बजेर अनि हेलो हेलो के छ भन्दै कुरा गर्न पाइन्छ र कसको बैठकमा पाइन्छ
6: होइन तपाईँहरू यसैमा रिल्याक्स गरिरहनु भएको छ ठिकै होइन
7: यो सामान्य कमन सेन्सको कुरा हो नि बैठकभित्र बैठक त बैठक जस्तो हुन्छ नि बैठकमा चाहिँ इन जेनरल अरू सबै त मोबाइलको घन्टीहरू बज्ने मोबाइलमा कुरा गर्दै गर्ने कुन चाहिँ बैठकमा हुन्छ कुन पार्टीको बैठकमा हुन्छ कुन अरू बैठकहरूमा हुन्छ कुन कम्पनीको बैठकमा हुन्छ
6: केन्द्रीय कमिटीले
7: सामान्य नर्मल कुरा हो कि यस्तो नर्मल कुराको बारेमा बहस नगर्नु
6: केन्द्रीय कमिटीले सुल्झायो सबै समस्याहरू होइन त्यसो भए
7: हो केन्द्रीय कमिटीको बैठकले यी सबै कुराहरू अब ठिक हो तपाईँले भने जस्तै केही कन्फ्युजनहरू थियो अलिकति हामीले हाम्रो सचिवालयको बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन भनेर एउटा चाहिँ कार्यदल बनेको थियो त्यो कार्यदल बनिसके पछाडि देशभरिबाट यद्यपि अब त्यो कार्यदलभन्दा अगाडि पनि देशभरिबाट समीक्षा रिपोर्टहरू चाहिँ बुझाउनको लागि जिल्लाहरूबाट बुझाउनको लागि भनिएको थियो त्यो सबै आइसकेका थिए र त्यो आएर त्यसको चाहिँ प्रतिवेदन तयार गर्नुपर्नेमा त्यो प्रतिवेदन तयार नभइकनै अब केही अपुष्ट प्रतिवेदनहरूको हवाला दिँदै फेरि पनि तल बहस चलाइयो यो गलत थियो र अनि त्यस पछाडि त्यो प्रतिवेदन कुनै प्रतिवेदन आधिकारिक रूपमा पार्टीको कुनै ठाउँमा सब्मिट नभइकनै अनि त्यस पछाडि चाहिँ तल चाहिँ अपुष्ट प्रतिवेदनका अपुष्ट कुराहरू केही नेताहरूका केही दृष्टिकोणहरूको आधारमा तल चाहिँ बहस जुन चलाइयो त्यो नै गलत थियो त्यस पछाडि त्यसले अलिकति व्यापकता बाहिर चाहिँ अब एमालेभित्र पुनर्गठन हुँदैछ पार्टी अध्यक्ष हटाइँदैछ केपी ओली चाहिँ हट्ने हो भन्ने जस्ता बाहिर तपाईँहरूको बीचमा बढी चर्चा हुन पुग्यो अनि त्यही कुराको आधारमा पार्टी केन्द्रीय कमिटिको बैठकमा के नहुन्छ एमाले चाहिँ फुटि नै हाल्छ कि एमाले त अब केपी ओली हटाइ नै हाल्छ कि भन्ने जस्ता समाचारहरू अब बनाउनलाई सजिलो भयो.
6: अब केपीओलीलाई तपाईँ हटाउनुहोस् कि होइन, केपीओलीलाई हटाउनुहोस् कि केपीओलीलाई राख्नुहोस् कि केपीओलीलाई आजीवन अध्यक्ष बनाउनुहोस् कि, त्यो नेकपा एमालेको विषय
7: हो नि त. तर एमाले भन्दा बाहिर चाहिँ त्यो बढी चर्चा भयो, बढी हल्ला भयो.
6: तर जेएनजी विद्रोहले त रिफर्म चाहेको थियो, परिवर्तन चाहेको थियो, पुस्तान्तरण चाहेको थियो, एमालेमा पनि परिवर्तन होस् भन्ने चाहेको थियो होइन, त्यो हुन सकेन नि त, समस्या भयो नि त तामाङ.
7: होइन, हाम्रो पार्टीभित्र हामीले करिब करिब 9 महिना अगाडि राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर त्यहाँभित्र चुनाव पनि भयो. केपी ओलीलाई हटाउनुपर्छ, अर्कोलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पनि मत थियो. त्यही मतको आधारमा कमरेड ईश्वर पोखरेल पनि त्यहाँ उम्मेद्वार हुनुहुन्थ्यो, उहाँले पनि त्यही मत पाउनु भएको छ. उहाँले ईश्वर पोखरेलले मत पाउने भनेको मत चाहिँ के थियो भन्दा एमालेभित्र केपी ओलीको एगेन्स्टमा केपी ओलीलाई होइन अब हामी अर्कोलाई बनाउँछौँ भन्ने मतै हो. केही मत त पाउनु भएको छ, केही प्रतिशत मत पाउनु भएको थियो, तर त्यो त टुङ्गियो महाधिवेशनबाट. टुङ्गिए पछाडि त केपी ओलीलाई 5 वर्षको लागि पार्टीको अध्यक्ष हो भनेर चाहिँ हामीले निर्वाचित गरिसके पछाडि यो त त्यति बेलै टुङ्गिएको विषय हो. त्यसैले अब यो कार्यकालभरि उहाँ नै अध्यक्ष, उहाँ नै अध्यक्ष हुनुहुन्छ र अब एमालेभित्र पुनर्गठनको नाममा अध्यक्ष फेर्नुपर्छ भन्ने बहस समाप्त भएको छ.
6: भनेपछि अब केपी ओलीको हाईकमाण्डमा एमाले दौडियो होइन, त्यसो भए
7: हामी त्यही अनुसार अहिले चाहिँ एउटा प्रतिवेदन पारित गरेका छौँ, सर्वसम्मत पारित गरेका छौँ, एकमतका साथ पारित गरेका छौँ. कतै त्यहाँ चाहिँ तपाईँको चाहिँ फरक मत रहेन, अनि हाम्रो हर निर्णयहरू त्यहाँ चाहिँ एकमतका साथ भएको छ, सर्वसम्मत भएको छ. त्यसैले अब सर्वसम्मत निर्णय गरेर अगाडि बढिसके पछाडि अब त्यही अनुसारका चाहिँ अब कार्ययोजनाहरू तयार गरेर हामी पार्टी निर्माणको प्रोसेसमा अगाडि बढ्छ.
6: शंकर र विष्णु पौडेलजीहरूलाई कसरी मनाइयो?
7: अब हो, त्यो पार्टीको बैठकभन्दा अगाडि उहाँहरूको नामलाई लिएर केही कन्फ्युजनहरू थियो, केही कन्फ्युजनहरू भएको पनि हो. तर जब बैठकको चाहिँ दोस्रो दिन उहाँहरूले चाहिँ आफूलाई त्यहाँ बैठकको सुरुवातमै उहाँहरूले क्लियर गर्नुभयो, त्यहाँ चाहिँ वक्तव्य राखेर क्लियर गर्नुभयो, यो कुनै यो जुन हल्ला चले अनुसारको केही पनि होइन भन्ने ढंगले उहाँहरूले त्यो वक्तव्य क्लियर गरिसके पछाडि त हामीले त्यही बुझ्छौ नि. बैठकमा उहाँले आधिकारिक रूपमा आफ्नो चाहिँ धारणा राखिसक्नु भए पछाडि
6: के भन्नुभयो, आदरणीय अध्यक्षज्यू अब तपाईँकै नेतृत्वमा हामी जान तयार छौ, तपाईँले एकदम राम्रो गर्नु भएको छ, निर्वाचनमा एमाले खत्रै पोजिसनमा ल्यायो भनेर भन्नुभयो उहाँहरूले?
7: होइन, उहाँहरूले चाहिँ त्यहाँ पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको जुन प्रतिवेदन हो त्यो प्रतिवेदन चाहिँ विभिन्न तहका छलफल, विभिन्न तहका समीक्षा, ती सबैको सार संक्षेपको रूपमा आएको प्रतिवेदन हो. यसमा कुनै कन्फ्युजन नरहोस् र हामी चाहिँ अहिले वर्तमान स्थितिमा पार्टी अध्यक्षलाई हटाएर जाने खालको कुनै पनि मुभमेन्टमा हाम्रो कुनै सोच पनि थिएन, हाम्रो कुनै दृष्टिकोण त्यस्तो कुनै भनेको पनि थिएन, त्यो अनुसारको हामीले चाहिँ छलफल पनि गरेको थिएन. त्यसो भएको हुनाले सिङ्गो पार्टी पंक्ति, सिङ्गो केन्द्रीय कमिटी, यसमा चाहिँ तपाईँहरू विश्वस्त हुनुहोस् भनेर उहाँहरूले वक्तव्य राख्नु भइसके पछाडि हामीले बुझ्ने त त्यही होला नि त. बाहिरबाट उहाँहरूले आधिकारिक रूपमा केन्द्रीय कमिटिको बैठकमा हाम्रो अगाडि आफ्नो दृष्टिकोण राखिसके पछाडि उहाँहरूको मनमा के होला भनेर अनि बाहिर बाहिर अरू खोज्दै त हामी हिँड्दैनौ नि त.
6: भनेपछि एमाले भित्रको विवाद चाहिँ अब विद्यादेवी भण्डारीले वरिष्ठ नेता बनाइसके पछाडि सुल्झियो, विधानमै नभएको
7: ठिक छ. यो चाहिँ
6: विधानमा छ, वरिष्ठ नेता हटाइहाल्नु
7: ठिक छ. त्यसमा पनि के हुन्छ भने केन्द्रीय कमिटी
6: दुईटा विधान छ भन्नुहुन्थ्यो क्या कर्ण थापाजीले पहिला,
7: दुई महाधिवेशन बीचको एउटा सर्वोच्च संस्था नै केन्द्रीय कमिटी हो. केन्द्रीय कमिटीले अहिले पारित गरेको यो विषय अब राष्ट्रिय प्रतिनिधि परिषदको चाहिँ बैठक बस्यो भने त्यो बैठकमा अनुमोदन हुन्छ, र त्यो बैठक बसेन भने फेरि विधान महाधिवेशनमा हामीले चाहिँ त्यसलाई प्रस्तावलाई लिएर जान्छौँ. त्यो महाधिवेशनले पारित गर्यो भने त्यो कार्यान्वयन हुन्छ, पारित गरेन भने यो बीचको अवधिमा उहाँ चाहिँ वरिष्ठ उपाध्यक्षको रूपमा काम गर्नुहुन्छ.
6: तपाईँलाई जानकारी छ कि छैन तामाङजी, यतापट्टि प्रचण्डजी र विद्याजीले चाहिँ एउटा अर्कै समूह निर्माण गर्दै हुनुहुन्छ नि त?
7: त्यो गर्नु भएको छैन, त्यो बाहिर
6: हल्ला
7: होइन. नेकपा एमालेका कोही पनि तहको नेता वा कार्यकर्ता अहिले कुनै पनि वामपन्थी पार्टीको नाममा अन्य पार्टीसँग एकीकरण गर्ने कुनै मूडमा छैन, हामी त्यस्तो प्रोसेसमा पनि छैनौं. यद्यपि कार्यगत एकता अथवा कामको सवालमा कहिलेकाहीँ अब सँगै हुन सक्ने सम्भावना भने हामीले नकार्दैनौं. उहाँहरूसँग अहिले प्रदेश तहमा हामीले मिलेर सरकार पनि बनाइरहेका छौं, र कुनै पनि पार्टीहरूसँग भोलि त परिआउँदाखेरिको कामको बारेमा कामको सहकार्य हुन सक्छ, तर पार्टीगत एकताको बारेमा हाम्रो पार्टीभित्र अहिले कुनै दृष्टिकोण छैन.
6: होइन, असन्तुष्टहरू भट्टाभट उतापट्टि जाँदैछन् भन्ने खालका विषयहरू आइरहेछन् समाचारहरू वर्षमा.
7: समाचारहरू मैले धेरै सुनेको छैन. एक दुईजना कार्यकर्ताहरू यताउति भइरहन्छन् जुन विभिन्न पार्टीमा पनि, अब अहिलेको सत्तारूढ पार्टीभित्र पनि अब असन्तुष्ट भए राजीनाम गरे भन्ने जस्तो समाचारहरू त आइरहेकै छन् नि. त्यसो भए एक दुईजना दुई चारजना मान्छे यताउति भइरहने कुराले चाहिँ पार्टीभित्र होइन त्यही असन्तुष्ट भयो के भयो पहिरो जान लाग्यो भन्ने समाचार बनाउन गलत हुन्छ.
6: होइन तर चाहिँ पार्टीलाई एक डिक्का बनाउने, पार्टीलाई अलिकति सार्फ बनाउने, ब्युटी नेकपा एमालेको ब्युटीलाई चाहिँ चार्मिङलाई चाहिँ जोगाइराख्ने खालको विषयलाई त अलिकति ब्रेक गरिरहेछ नि त अहिले होइन. समस्या त सिर्जना भइरहेछ नि त.
7: होइन ठिक छ, अब उहाँहरूलाई लागेको होला खास गरी नेपाली कम्युनिस्ट पार्टीलाई अलिकति अब उहाँहरू अलि हस्केको पनि होला, अलि डराएको पनि होला नि. एमालेलाई साथमा लिएर एमालेसँग एकीकरण गरेर अगाडि बढ्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आफ्नो दृष्टिकोण होला.
6: तपाईँ त कानुन मन्त्री पनि, तपाईँ कानुन मन्त्री पनि हुनुभयो यो देशमा होइन, कानुनको जानकार पनि हो, कानुन सम्बन्धी तपाईँलाई ज्ञान पनि छ. अहिले चाहिँ यो नेपालमा पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो, उहाँ त पहिलो पटक भन्ने आइरहेछ, धेरै बिम्बतीहरू होला चोलेन्द्र शमशेरका विषयमा, तर पनि थ्रेट दिने चाहिँ संरक्षित छ अरे, थ्रेट पाउने चाहिँ नियन्त्रणमा, यो कस्तो खालको कानुन आयो अहिले, समस्या के हो यो?
7: यो यो चाहिँ नहुनु पर्ने भयो, यद्यपि अब त्यो सरकारको बचकना नै हो. यद्यपि कोही पनि व्यक्ति कानून संविधानभन्दा माथि छैन, उहाँको कसैको चाहिँ गल्ती कमजोरी छ भने कोही पनि नियन्त्रणमा लिन सकिन्छ, हुन सक्छ. तर जुन ढंगले पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लियो त्यसपछि छोड्नु पर्यो, यो खालको चाहिँ स्थिति भने चाहिँ अहिलेको सरकारको अधोगति, अब उनीहरूले चाहिँ जुन ढंगले बढ़ाइरहेको छ यो गलत भएको छ, र यस्तो ढंगले अगाडि बढ्नु हो भने उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ. यस्तो यस्तो चीजहरूमा उहाँहरूले जसरी अगाडि बढ़िरहनु भएको छ यो गलत तरिकाले बिना प्रमाणित प्रमाण बिनाका कुराहरू हो. पूर्व प्रधान न्यायाधीश मात्र होइन हाम्रो पार्टी अध्यक्षलाई पनि सरकार गठन भएको पहिलो दिनको पहिलो निर्णय होइन गरेर अनि गिरफ्तारी गर्नेसम्मका हप्ता गर्नुभयो नि त उहाँहरूले. तर अब यो चाहिँ उहाँहरूका बचकना नै हो. उहाँहरूले चाहिँ देशको कानून स्थापित मान्यता होइन संविधान यसको कतिपय चाहिँ प्रावधानहरूलाई उहाँहरूले उल्लंघन गरिराख्नु भएको छ, यसले अन्ततोगत उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ. यति मात्र सचेतनी
6: होइन, अन्तर्राष्ट्रिय जगतमा पनि त यसको मेसेज राम्रो जाँदैन नि त, मानव अधिकारको
7: जाँदैन. यो त तपाईँको चाहिँ राम्रो भएन. कोही पनि मान्छे होइन दोषी छ अपराधी छ त्यसको चाहिँ प्रमाणहरू पुग्छ भने कोही पनि मान्छे कानून संविधानभन्दा माथि छैन, मैले फेरि पनि भन्छु. तर प्रमाण नपुर्याइकन बिना प्रमाण शंका लाग्यो भनेर अब भनिएको छ कि उहाँलाई चाहिँ एउटा सुरक्षा थ्रेड भयो भनेर चाहिँ नियन्त्रणमा लिने होइन,
6: थ्रेड दिनेवाला खोइ भन्ने कुरा आयो नि त. अब
7: त्यही त, त्यो त आउनु पर्यो नि त, त्यो त प्रमाणकै आधारमा हुनु पर्यो सबै कुरा. र सुरक्षा थ्रेड हुँदा पनि सुरक्षा बढाउने होला, राज्यले चाहिँ सुरक्षा बढाइदिने होला, पूर्व प्रधान न्यायाधीश हो, अलिकति उहाँको चाहिँ निवास वरिपरि चाहिँ अलिक सुरक्षाकर्मीहरू बढाइदिने होला, अलिक सुरक्षा थप दिने होला, पीएसओहरू थप दिने होला. तर नियन्त्रणमै लिने कुरा चाहिँ नाजायज भयो, यस्तो गलत हरकत गरेर सरकारले आफ्नो आयु आफै छुट्याउँदैछ.
6: हस् शेरबहादुर चौहानजीको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
8: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ. ग्लोबल आइबी बैंक, सबैका लागि बैंक. This home internet.
6: यसरी हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साई हुनुहुन्छ. साईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार. गुड मर्निङ.
9: गुड मर्निङ.
6: नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभयो, अघिल्लो रात 1 बजे पक्राउ पर्नुभयो, दोस्रो दिन 12 बजे छुट्नुभयो, यो प्रक्रियालाई कसरी हेर्नु भएको छ?
9: यो पक्राउ किन गरियो भन्ने कुरा, पहिला कुरा सरकारलाई म के सोध्न चाहन्छु भने यदि यहाँ दोषी हो भने किन सोधेको, कतिमा सेटिङ गर्यो सरकारले होइन, दोषी हो भने छोडेको किन, यदि निर्दोष हो भने पक्राउ गरेको किन. गृहमन्त्रीको पद भनेको केटाकेटी गृहमन्त्रीको पद भनेको आफ्नो व्यक्तिगत इगो सार्ने ठाउँ होइन त्यो होइन. अनि अर्को चाहिँ यो राज्य सत्ता भनेको केटाकेटीको खेल होइन, यो यसमा प्रमाण तथ्य आधार चाहिन्छन्. तपाईँलाई जनमत दिए जनताले, जनताले जनमत तपाईँहरूलाई मात्रै दिएका होइनन्, जनताले जनमत हिजो केपीओलाई पनि दिएका हुन्, हिजो शेरबहादुर देवाललाई दिएका हुन्, पठानलाई पनि दिएका हुन् होइन. तर जनमत दिए भन्दैमा यो हात्ती माटिए जसरी माटिनुपर्ने आवश्यकता छैन. त्यही भएर अहिले गृहमन्त्रीलाई म अपिल गर्न चाहन्छु, यो कलप चलाए जस्तो चाहिँ गृहमन्त्री चल्दैन. अगाडि पछाडि दुई चारजना साथीहरूले मिडियामा भिडियो स्टन गरे जस्तो हुँदैन. यो
6: तर मैले नेपाल प्रहरीका आइजीसँग पनि कुराकानी गरेको थिएँ, उहाँले चाहिँ के भन्नुभयो भने सुरक्षार्थ उहाँलाई त्यहाँ ल्याइएको हो, केही थ्रेटहरू आएको खबरहरू सूचनाहरू आइसके पछाडि हामीले सुरक्षित तरिकाले चाहिँ उहाँलाई ल्यायौं टेकुमा भन्नुभएको छ. सुरक्षित हिसाबले चाहिँ घरमै सुरक्षा दिने कि टेकुमा ल्याउने भनेर मेरो प्रश्नमा चाहिँ सबै कुराहरूमा चाहिँ प्रोटोकलहरू हुन्छन्, संवेदनशीलता हुन्छ भन्नुभएको छ.
9: संवेदनशीलता हुन्छ भने यो देशको गृहमन्त्री सुमन गुरुङलाई सबभन्दा बढी आशा छ हरेक दिन परेल चलिनालाई राखेको त होइन त्यस्तो पनि भन्ने हुन्छ. यो प्रहरीको कमजोरी होइन, यो राज्य सरकारले दबाब दिएर पुलिस पक्राउ हो नि त. त्यसमा त
10: प्रेसर धेरै थियो भन्ने कुरा राखिरहेको
9: छ. होइन दोषी हो भने पक्राउ गर्नुपर्छ, राज्यले पक्राउ गर्न पाउने अधिकार छ.
10: तर तीन दिनसम्म सार्वजनिक विदा पनि
9: उनको परिवारलाई के भयो भन्ने कुरा अर्को पाटोको कुरा छ. कुनै उनको कुनै व्यक्तिगत कुरा होइन. उनी यदि दोषी हुन् भने अहिले छोडेका छन् किन क्या.
10: तर उहाँलाई त प्रहरीको भनाइ अनुसार त उहाँ त सुरक्षाको लागि लगिएको भन्ने कुरा आयो नि त.
9: त्यो कमेडी गरेर हाँसौ सबै नेपालीहरू. त्यो
10: स्थानान्तरण गरियो भन्ने आएको छ हाम्रो यता परिसरको एसएसपी साहबले त्यही भन्नुभएको छ. अपराध
9: होइन, अहिले पनि म सरकारलाई के भन्न चाहन्छु भने र सरकार यो सत्ताको मात्रै धेरै नलागोस् है. विधि हुन्छ, त्यसको प्रक्रिया हुन्छ, नीति हुन्छ, त्यसको प्रमाणका आधार हुन्छ. तब राज्यले पक्रिन पाउँदैन भन्ने होइन, राज्यले पक्रिनुपर्छ. राज्यले नै यो छुन्ने, कसैले अपराध गर्यो भने त्यसलाई छुन्नुपर्ने अधिकार राज्यसँग हुन्छ. तर राज्यले छुन्दै गर्दाखेरि त्यसका इभिडेन्सहरू, त्यसका प्रमाणहरू, त्यसका तथ्यहरू, आधारहरू के हुन्छ, त्यो नगरिकन कसैलाई इगोका आधारमा, आफ्नो इगो सिन्टीका आधारमा, आफ्नो व्यक्तिगत सिडी सत्ताका लागि कोही पनि व्यक्तिलाई राज्य सत्ताको कृषिको दुरुपयोग गर्न पाइँदैन. अब यो यसरी यो दुरुपयोग गरेको यदि ठहर भइदिएको भए हिजो केटीओले गरे भए सडकमा मैले गाह्रो लगाएछु बुझ्नुभयो. यो त अहिले त गृहमन्त्रीले राइनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ. यो त अपराध हो नि त. कुनै पनि नागरिकलाई उनले राज्य सत्ताको दुरुपयोग गर्न पाउँछ पाउँदैन. यो
10: तर अहिले प्रहरीको भनाइलाई तपाईँले कसरी लिनुभयो? उहाँले चाहिँ
9: सुरक्षा बनावटी कुरा गरे हो. त्यो बनावटी कुराको पछाडि लाग्नु भन्ने कुनै कारणै छैन. प्रहरीलाई यिनले पक्राउ गर भने तर प्रमाण बिना पक्राउ गर.
10: तर प्रहरी पनि त यो त्यसको संगठन हो नि त. प्रहरी त एउटा एक लाख प्रहरीको संगठन हो नि त. होइन आइजिपी भने त संस्था होला नि त.
9: आइजिपीलाई यिनीहरूले आरोप लाउँदै हिँडेको छैन बेकारमा. हजुर छैन,
10: होइन आइजिपीलाई कमजोर पार्ने प्रयत्न त भयो. तर आइजिपी ड्रेड किन हुन सक्नु भएन? आइजिपी किन बलियो हुन सक्नु भएन भन्ने
9: के गर्छ बिचरा? जनताबाट जितेर आएका मान्छेहरूले पक्राउ गर भनेर राज्यले भन्यो भने त प्रहरीले गर्नु पर्यो त. त्यो प्रहरीको ड्युटीभित्र पर्छ. यहाँ प्रहरी दोषी होइन नि, दोषी यहाँ सुदन गुरुङ हो.
10: तर आइजिपी पनि त एउटा संस्था हो नि त. होइन
9: संस्था तपाईँ जाइ खान भएपछि थाहा हुन्छ नि तपाईँलाई.
10: आइजिपीले चाहिँ स्ट्यान्ड लिनु पर्दैन भन्ने प्रश्न छ नि त यतिखेर.
9: आइजीले कसरी स्ट्यान्ड लिँदा लिँदै माने यिनीहरूले?
10: गौरी कुमारी यादवलाई पक्राउ गर्दाखेरि आइजिपी साहबले गरेको स्ट्यान्डको त निकै प्रशंसा भएको छ.
9: स्ट्यान्ड लिएको आधारमा आइजीपीले बदनाम गराउनलाई यिनीहरूले अहिले खगेन्द्र सुनारले स्ट्यान्ड गर्नुभएको देख्नु भएको छैन.
10: होइन, खगेन्द्र सुनारको कुरामा त कुनै चुकै छैन. त्यो त अब उहाँको रेकर्डबाट हटिसक्यो नि त संसदबाट. त्यो त विषय नै भएन नि त ज्ञानसाईजी.
9: सरकारले चाहिँ यस्ता कदम चाल्न भन्दा अगाडि कुनै पनि आधार बिना यसरी गर्यो भने हेर्नुहोस्, केटीओली पनि हिजो चुनाव जितेर आएका हुन्, स्वर्गदेव देवा पनि चुनाव जितेर आएका हुन्, प्रचण्डजी पनि चुनाव जितेर आएका हुन्, होइन उनीहरू पनि त्यतिकै आएका होइनन्, तपाईँ हामी जस्तै जितेर आएका हुन्. यो जनताको बहुमत छ भनेर भाकसलाई नलायो हुन्छ अहिले बुझ्नुभयो.
10: होइन, राति एउटाले पक्राउ गर भन्ने, अर्कोले पक्रिने, अर्कोले सोधपुछ गर्ने, अर्कोले छोड्ने, केटाकेटी खेले जस्तो भएन. केटाकेटी आए म के अरे गुलेली चलाए, म ट्याङ्राको सत्यनाश जस्तो भएन.
9: होइन, यो त खानेलको कलब होइन नि त. यो त राज्य सत्ता हो नि त. भा
10: के कलब चला जस्तो भएको छ अहिले सरकार?
9: होइन, सरकारलाई भन्न मिलेन. तर यो उसमा त कलब खानेलको कलब चला जस्तो भयो नि त गृहमन्त्रीले.
10: अनि
9: यसको त कारण हो, उनलाई रिस उठ्यो अनि मान्छे पौडी हिँड्न पाइन्छ.
10: प्रहरीले पनि त अनि उहाँले निर्देशन दिन साथ यो प्रोटोकलको उहाँको निर्देशनको भाग्य पालन गरेको होइन.
9: प्रहरीले चाहिँ गृहमन्त्रीको आदेश मान्नै पर्छ फेरि, बुझ्नुभयो. त्यो भएन भने फेरि देशमा सेना कमान हुँदैन, बुझ्नुभयो कि नै. प्रहरीले त पक्राउ गर भनेदेखि पक्रिनु पर्यो. तर त्यसका लागि त पक्राउ दिन सक्नु पर्यो पुलिसले.
10: तथ्य प्रमाण आधार प्रहरीले पनि त हेर्नु पर्ला नि त. प्रहरीको पनि कमजोर देखियो नि त.
9: यहाँ दोष प्रहरीलाई किन दिनुहुन्छ तपाईँहरू? तपाईँहरू जस्तो साथीहरूले पनि
10: होइन, गृहमन्त्रीको दोष त भयो नै होइन. गृहमन्त्रीले त नैतिकता छ भने त राजीनामा दिनै पर्छ भन्ने खालको आवाज उठि नै सकिया छ. प्रहरी पनि अलिकति एउटा संस्था हो.
9: प्रहरीले के गरोस् अब? पक्रिने पक्रि नत्र तँलाई म सरुवा गर्छु भनिदिन्छ हाम्रो सुदन गुरुङले. पक्रिने पक्रि नत्र तँलाई कुट दिन्छु भन्छ प्रहरीलाई. पक्रिने पक्रि नपक्रिने तेरो घर आउलाइदिन्छु भन्छ सुदन गुरुङजीले.
10: भनेपछि
9: किनभने टिओबीहरूको ज्ञान बोकेर हिँडेको छ सुदन गुरुङ प्रहरी भन्दा बाहिर.
10: अनि खगेन्द्र सुनारले पनि त प्रहरी आइजिपी माथि लागेको आरोपको विषयमा के भन्नुहुन्छ?
9: छ भनेपछि प्रमाणित गरेर उनले त जेल हाल्न पाउने अधिकार छ त. प्रमाणित गरे भयो त. सरकार उनको छ, गृहमन्त्री उनको छ, पार्टी उनको छ, प्रधानमन्त्री उनीहरूको छ. कसरी रोक्न सक्छ
10: भने खगेन्द्र सुनारले
9: भने गृहमन्त्रीलाई बदनाम गराएर ठेकेदारसँग मिलेर गरेको सेटिङ हो यो.
10: खगेन्द्र सुनारले आरोप लगाइरहेको छ होइन.
9: ठेकेदार चाहिँ मिल्नेकै कुरा हो त, त्यसमा त कहाँ छ त?
10: ए भनेपछि
9: प्रमाणित गर्नु पर्यो त उनीहरूको सरकार छ। यदि प्रतिपक्षको सांसदले यो आरोप लगाइदिएको भइदिए के भन्न सकिँदैन, सरकार उनीहरूको छैन।
10: खगेन्द्र सुनारले चाहिँ ठेकेदारको कुरामा बगिरहेको छ होइन, त्यसो भए
9: ठेकेदारमा उहाँको चलखेल छ त।
10: बालिन शाह अहिले चाहिँ धेरैको प्रशंसा योग्य प्रधानमन्त्री, संयुक्त राष्ट्र संघमा गएर खत्रै दिनुभयो नि त होइन भाषण चाहिँ, उहाँको मन्तव्य निकै
9: अब त्यो प्रधानमन्त्रीले त्यो भाषण अब त्यो जुन हिसाबले उहाँले आफ्नो कुरा उठाउनु भयो त्यो भने प्रधानमन्त्री भन्दा देशले उठाएको एउटा टिमले उठायो होइन, अब त्यो लिखित रूपमा कसरी लेखेर उहाँहरूले त्यो कुरा राम्रो राख्नुभयो त्यो स्वागतयोग्य कुरा छ, त्यो हामी सबैले प्रशंसा गर्नुपर्छ देशको प्रधानमन्त्रीले त्यो कुरा उठाउनु भयो।
10: तर प्रदीप परियारजीको स्क्रिप्ट राम्रो छ, त्यसमा चाहिँ राम्रो तरिकाले
9: कुनै व्यक्ति भन्दा पनि प्रधानमन्त्रीको टिम राम्रो छ, अहिले त्यो टिमले जुन प्रस्तुत गर्यो त्यो चाहिँ साह्रै राम्रो गर्यो विश्वमञ्चमा होइन, त्यसलाई हामीले राम्रो भन्नुपर्छ। तर अब अहिले सुदन गुरुङले पनि सबै काम नराम्रो गरेका छन् भन्ने होइन, तर जुन अहिले प्रकरण अहिले पछिल्लो पटक आयो यो त अब यो र सुरुङ मार्गको जुन स्टन्ट छ होइन, अब त्यो त गृहमन्त्रीले गर्ने कामै होइन नि, त्यो त चर्चामा स्वीकार्ने हो, हामीले अझै चर्चा होस् न प्रधानमन्त्रीको, यसमा कसैलाई आपत्ति मान्नुपर्ने त्यस्तो कसरी छैन नि, हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भयो त्यति देशका लागि फाइदा हो नि।
10: प्रधानमन्त्री पपुलर भए देशमा ग्यास पाउँदैन, चामल समयमा छैन, तरकारी बासी खानु परेको छ, समस्या त छ नि त देशभित्र फेरि
9: होइन, त्यो त यसो हो, त्यो त देशभित्रको काम र संयुक्त राष्ट्रको कुरा अलग कुरा हो। संयुक्त राष्ट्रमा आफ्नो प्रेजेन्स गरे हो, प्रेजेन्स गर्दा राम्रो गर्यो अहिले यो टिमले होइन, अब एकजना भन्दा पनि भन्ने त्यो भाषण लेख्यो होइन, लेख्ने मान्छे त राम्रै देख्यो नि त होइन।
10: पर्फर्मेन्सको विषयमा भीम रावलजीले हिजो बिहान मसँग भन्नुभएको थियो अलिकति ड्रेस कोड पनि भएन, खुकुरी लाएर हिँडे, जिब्रो पनि
9: नेपाली कपडा लगाउनु भएको छ, यहाँ व्यक्ति कुदेर केही फाइदा छैन, हरेक व्यक्तिको हरेक कमी कमजोरी हुन्छन्, यहाँ भगवान्ले गर्दा कमजोरी हुन्छन्, तर समग्र रूपमा झन् जुन टिमले काम गरे, जुन प्रधानमन्त्री त्यहाँ स्पिच दिनुभयो, जुन टिमले चाहिँ स्पिच तयार पार्यो होइन, त्यो चाहिँ साह्रै राम्रो राम्रो र अति राम्रो अहिलेको समय सान्दर्भिक गरे, त्यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ। हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भए त्यति हाम्रो देश चर्चामा आउँछ, त्यो भए हुनाले यो चाहिँ कसैले दुःख मान्नुपर्ने, कसैले अप्ठ्यारो मान्नुपर्ने कारण छैन यो होइन।
10: तर पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो,
9: पक्राउ गर्न पाइन्छ, अपराध गर्यो भने त पूर्व प्रधानमन्त्री के पूर्व
10: प्रधानमन्त्री भएन नि त, छोड्नु पर्यो नि त 12 घण्टामा।
9: हो त्यही भएर म अहिले भन्दैछु त, यदि अपराध गरेको होइन भने किन पक्राउ गरेको, अपराध गरेको हो भने किन छोडेको
10: भन्दाखेरि त अब कसैसँग रिस उठ्यो भने प्रहरी परिचालन गरिदिने, पक्राउ गरिदिने सजिलो भयो
9: भन्ने हो, तत्क पारेर उहाँले तपाईँले कसो गर्ने भने संसदमा कोही सांसदले पनि उहाँलाई प्रश्न गर्यो भने यसलाई थुन्डिहाल्नु भन्नुहुन्छ अरे क्या उहाँले,
10: राति त थुन्नुहुन्छ फेरि
9: होइन, त्यस्तो गरेर राज्य सत्ता चल्दैन। अहिले पनि हामी सुदन गुरुङ शुभचिन्तक हुँ उहाँको होइन, उहाँ पनि एउटा सांसद हुँ, हामी पनि सांसद हुँ, उहाँले पनि जनताबाट जित्यो, हामीले पनि जनताबाट जितेर आएको हो है, त्यो भए हुनाले उहाँलाई अहिले पनि मेरो अपिल के छ भने एउटा शुभचिन्तकको हैसियतले राज्य सत्ता चलाउने कुरामा चाहिँ तपाईँले ऐन कानुन नीति नियम संविधान होइन सबै कुराहरू हेरेर त्यसको प्रमाण आधार हेरेर तपाईँले फैसला लिन थाल्नुभयो, काम गर्न थाल्नुभयो भने राम्रो हुन्छ होइन, फेरि जनताले विश्वास गरेका छ, जनताले सपना देखेको त्यो सपना चाहिँ सिर्फ त्यो तपाईँको अगाडि एउटा क्यामराम्यान भाइ राखेर होइन त्यो स्टन्ट गरेर चाहिँ देश बन्दैन, बुझ्नुभयो, त्यो आज रमाइलो लाग्छ भोलि रमाइलो लाग्छ पछि त्यही कुरा घातक हुने हुन्छ।
10: राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूसँग मैले कुरा गरेको छु, उहाँहरूले चाहिँ पार्टीलाई नै डुबाउने भयो यिनीहरूले भन्ने खालको अभिव्यक्ति दिनुभएको छ क्या, यो चाहिँ कसैलाई पनि
9: उनीहरूको कुरा हो, हामीलाई उनीहरूको कुरा छैन। अहिले यो प्रकरणमा चाहिँ यदि पूर्व प्रधान न्यायाधीशले गल्ती गरेका थिए भने उनलाई पक्राउ गर्नै पर्छ,
10: उनका कति कमजोरीहरूदेखि लिएर धेरै टिप्पणीहरू अर्को पाटो होला, तर एउटा व्यक्तिलाई पक्राउ गर्ने क्रममा इभिडेन्सहरू त हुनु पर्यो नि त होइन मान्यज्यू,
9: अनि राज्य सरकार त कहाँ व्यक्तिगत हकमा चल्ने कुरै होइन नि, कसरी व्यक्तिगत इगो साट्नका लागि गृहमन्त्रीको पदले विरुद्ध गर्न पाइन्छ,
10: जाँदा जाँदै प्रहरीको भूमिका चाहिँ कस्तो लाग्यो त्यसो भए,
9: बिचरा प्रहरी कायल छ अहिले, दुई दिन गरेन भनेपछि के लाएर आउलाइदिन्छ,
10: महत्वपूर्ण समयका लागि धेरै
11: धन्यवाद। श्रोता नेपाली बसको समय सकियो खेम बम बिदा चाहन्छु, नमस्कार।
12: लस्त है मेवे फेवेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ युर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेग है रोमा
13: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
14: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
13: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झाडिङ बेसीमा
14: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
13: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
14: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
13: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141 97 97 13 र 98139159
15: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
16: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
17: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको धादिङ बेसी नै छ त सुपथ मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
16: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
17: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
16: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
17: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
16: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
17: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 01059530 र मोबाइल नम्बर 98602485 49 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
18: बुढी हेर त लाउ
19: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
18: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
19: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
18: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98182473 98615749588 98615749588
20: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
13: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
20: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
13: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
20: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
21: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकार का गुणस्तरीय प्लास्टिक घरायसी सामग्री अब एक मंडली प्लास्टिक एंड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
1: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
1: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
0: किन नि बाबा
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
0: हस् बाबा
22: कृष्ण सप्लायर्स धादिङबेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
23: सम्पर्क मोबाइल 9741031429
24: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
20: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
24: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ
20: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
24: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754
20: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
25: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नमस्ते
1: नमस्ते
0: बसंत
2: साथी को एक रेडियो बिहानी 97.6 मेगाहर्ट्ज़।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: ए रुम गाउँको ठिटो

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
10: छैन सर के सोचिरहनु भएको छ
9: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: याली पूर्वाधार लगानी बैंकी अध्यक्ष जीआईई बीच भेटवार्ता भटेकोशी बारीपछिको पुनर्निर्माणमा सघाउने जीआईईको प्रतिबद्धता
3: बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका पाँचजना पक्राउ बढ़ाइयो सुरक्षा
2: र यूईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत नर्वे ग्रीससँग पराजित
4: मार्बल को पाइप जलान गरेको घरले पनि के भन्नु पर्छ एकदम ठीक छ कुरा मिला
5: के हो ओ मन्दै नमस्कार
4: अनि कर्सर बेच्न छोडेर यतातिर कता नि
5: यो त साइड जब दाइ यो चाहिँ मेन जाउँ न
4: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आको
5: सामान राम्रो छ ढुक्क हुनुहोस्
4: थाहा छ त्यसैले त यही लिन आएको
6: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
4: सुरक्षा घरको
5: साथ जीवन भरको
7: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा मनाङको घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिट्टी बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङदी नदी सामान्य रूपमा बग्न थालेको छ नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले बताएको छ नासो गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेका अनुसार चार दिनको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत टेलिफोन र सड़क सञ्जाल अवरूद्ध भएको छ उहाँका अनुसार बाढ़ी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक सामुदायिक भवन लगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयवासी आज बिहानै आफ्नो घर तथा गाउँमा भएको क्षतिबारे जानकारी लिन थालेका छन् प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थुनिएको मर्स्याङदी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको बताउनुभयो त्यस क्षेत्रमा सड़क सम्पर्क विच्छेद भएकाले एक्सकाभेटर लगेर पानीको बहावलाई सुचारू गर्ने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो बाढ़ीले लमजुङ र मनाङको सीमा क्षेत्र रहेको ताल बजारमा क्षति पुर्याएको छ निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढ़ीले त्यस क्षेत्रमा कटान गरी घर पुल सड़कमा क्षति पुर्याएको छ यसैबीच मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढ़ी र मर्स्याङदी नदी थुनिएपछि जंगल ओडार सामुदायिक वन भवन ब्यारेकमा रात बिताएका चामेवासी घर फर्किरहेका छन् बिहान मौसम खोलेसँगै उनीहरू घर फर्कने क्रम रहेको प्रहरीले बताएको छ ठाडो खोला र खट्टे खोलामा बाढ़ी आएर कटान तथा घर पुल सड़कमा क्षति पुर्याएको थियो साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङदी नदी थुनिँदा स्थानीय त्रसित भई प्रहरी र सेनाको सहयोगमा सुरक्षित स्थानमा गएका थिए
2: मनाङको हिमलोङ हिमालमा खसेको हिम पहिरो मा परि सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ आज पनि बिहानैदेखि तीनजनाको टोली हेलिकप्टर मार्फत खोजीमा जुटेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो पहिरोमा परि 27 जना सम्पर्कविहीन भएका थिए त्यसमध्ये 11 जना सम्पर्कमा आइसकेका छन् उनीहरू हिँडेर आफै फू गाउँ आइपुगेका हुन् 2 जनाको शव फेला परेको छ भने 14 जना अझै पनि सम्पर्कविहीन रहेकोले खोजी कार्य भइरहेको छ अहिले ती शव काठमाडौँ ल्याएर पोस्टमार्टमको लागि त्रिभुवन सेक्सन अस्पताल महाराजगंजमा राखिएको छ हराइरहेकाहरूको खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकोले आज समस्या नपर्न सक्ने उहाँले बताउनुभयो नाटकभूमि गाउँपालिका वडा नम्बर 5 को 7126 मिटर अग्लो हिमलोङ हिमालमा भएका थिए त्यसमध्ये 11 जना सम्पर्कमा आइसकेका छन् उनीहरू हिँडेर आफै फू गाउँ आइपुगेका हुन् 2 जनाको शव फेला परेको छ भने 14 जना अझै पनि सम्पर्कविहीन

0: ले जबराको पक्राउ र रिहाईको विषयमा यथार्थपरक विषय जानकारी गराउन माग गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ। पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने अनि भोलिपल्टै छोड्ने यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो, उहाँको प्रश्न थियो। राईले सरकारका यस्ता गम्भीर विषयमा नौटंकी गर्न छोड्नुपर्ने बताउनुभयो। राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा उहाँको जोड़ थियो। यस्तै सांसद भरत गिरीले पनि पूर्व प्रधान न्यायाधीश जबराको पक्राउबारे यथार्थ जानकारी गराउन माग गर्नुभएको छ। सुरक्षा थ्रेट भएको भए सुरक्षा प्रदान गरिनुपर्नेमा पक्राउ गरेर सरकारले गलत हरकत देखाएको उहाँको भनाइ छ। यो घटनाले सरकारको गतिविधिमा गम्भीर प्रश्न उठाएको भन्दै वास्तविकता ल्याउन ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पश्चिम नेपालका विभिन्न क्षेत्रमा आएको बाढ़ी पहिरोका कारण पीड़ित भएकाहरूको उद्धार र राहतका लागि सरकारले समयमा काम गर्न नसकेको भन्दै तत्काल कदम चाल्न ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा आज विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ। दिउँसो सभा जे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
1: एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको गवर्नर परिषदको 11 वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डाक्टर स्वर्ण मुआगले र बैंकी अध्यक्ष जो जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डाक्टर वागलेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपत्तिपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकीय अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईबीकी अध्यक्ष जीआईले हालै भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो संवेदना प्रकट गर्नुभयो। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष जीआईले बैंकले प्रोजेक्ट प्रिपरेशन स्पेशलाइज्ड फण्ड मार्फत परियोजना तयारीको लागि अनुदान सहायता उपलब्ध गराउने बताउनुभयो। साथै स्पेशलाइज्ड फण्ड विण्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो। अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकारी गर्दै अगाडि बढ़ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वागले मध्यमकालीन तथा दीर्घकालीन सहायता अन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत प्रसारण लाइन, सड़क पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दात्री निकायको स्रोत समेत परिचालन गरिदिन आग्रह गर्नुभएको छ। छलफलकै क्रममा अर्थमन्त्री डाक्टर वागले अध्यक्ष जीआईलाई सन् 2026 भित्रै नेपाल भ्रमणको लागि निमन्त्रणा समेत दिनुभएको छ।
0: जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले विभिन्न माग राख्दै एक हप्तादेखि धरना जारी राखेका छन्। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीका कर्मचारीले श्रम अदालतबाट 2081 जेठ 31 भएको फैसला अनुसार सेवा सुविधा माग गर्दै धरना थालेका हुन्। श्रम अदालतले यस कम्पनीका श्रमिकलाई श्रम ऐन 2074, सामाजिक सुरक्षा ऐन 2075 तोकिए अनुसार सेवा सुविधा उपलब्ध गराउन आदेश दिएको थियो। कर्मचारीका अनुसार अहिले संस्थाले न्यूनतम पारिश्रमिक बाहेक अरू कुनै पनि सुविधा दिएको छैन। परिचय पत्र समेत नपाएको र चाडबाड़ खर्च, सुत्केरी, स्याहार, प्रसूति विदा लगायत समेत नपाएको कर्मचारीको गुनासो छ। उनीहरूले केन्द्रीय कार्यालय कोटेश्वर लगायतका अन्य शाखा कार्यालयमा गत सोमबारदेखि धरना गरिरहेका छन्। संचालक समिति र व्यवस्थापनसँग पटक पटक माग पूरा गर्न आग्रह गरे पनि व्यवस्था गरेको गुनासो छ। केन्द्रीय कार्यालयसँगै बारा, तारामढी, तारागढ़ी, सुनसरी, तरहरा सहित सबै कार्यालयमा कर्मचारीले धरना दिइरहेका छन्। साथै कर्मचारीले यसमा तालुक मन्त्रालय, कृषि तथा पर्यावरण मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा समेत पत्राचार गरिएको भए पनि कानून अनुसार पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलन र धरना दिइरहेका हुन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ

0: मानेश्वर काठमाण्डु, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार सूचनामा, विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सिफारिश र विश्वमा लोकतन्त्रको लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको हो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। नेपालको संविधानको धारा 27 सूचनाको हक सम्बन्धी ऐन 2064, नियमावली 2065, कार्यविधि एवं निर्देशिका समेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको नेपाल पत्रकार महासंघको भनाई छ। सूचना आयोग अहिले नेतृत्वविहीन छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा अमेरिकी वायुसेनाको गतिविधि हुने रोयल एयरफोर्स अर्थात आरएएफ फेयरफोर्ड विमानस्थल नजिक 5 पक्राउ परेका छन्। विमानस्थलतर्फ जाँदै गरेका 3 शंकास्पद सवारी साधन देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले आतंकवादी गतिविधिको तयारी गरेको र विस्फोटक पदार्थ सम्बन्धी अपराध गरेको आशंका गरिएको छ। सुरक्षाका कारण विमानस्थल नजिकैको वेलफोर्ड गाउँका दर्जनौ घर खाली गराइएको थियो। स्थानीय बासिन्दालाई रातभर घर फर्कन दिइएन। अहिले पनि अवस्था नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। बेलायती सेनाको विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले घटनास्थलमा रहेका सुवारी साधनको जाँच गरिरहेको छ। घटनाको अनुसन्धान आतंकवाद विरोधी प्रहरीले गरिरहेको छ। विमानस्थल वरिपरि करिब 400 मिटरको सुरक्षा घेरा बनाइएको छ। आरएएफ फेयरफोर्ड बेलायतमा रहेको सैन्य विमानस्थल हो, जहाँ अमेरिकी वायुसेनाका गतिविधि पनि हुने गरेका छन्। यही कारण घटनापछि विमानस्थलमा सुरक्षा सतर्कता थप बढ़ाइएको छ। बेलायती अधिकारीहरूले अमेरिकी रक्षा अधिकारीसँग घटनाबारे समन्वय गरिरहेको बताएका छन्। प्रहरीले पक्राउ परेकाहरू र घटना सम्बन्धी थप विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान र सुरक्षा कार्यवाही जारी छ।
2: र अब खेल समाचार। युईएफए नेशन्स लीग अन्तर्गत दोस्रो चरणको खेलमा पोर्चुगलले नर्वेलाई 2-1 पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ। उल्लेभाल स्टेडियममा भएको खेलमा पोर्चुगलले 17 मिनटमा जोआओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो। पेट्रो नेटोको कम कटब्याकमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। दोस्रो हाफको 6 मिनटमा अर्लिङ हल्याण्डले नर्वेलाई बराबरीमा फर्काए, तर त्यसको 3 मिनटपछि नर्वेका गोलरक्षक ओर्जान नालान्डको पास गोनका लो रामोसले 20 खोज्दै गोल गरेपछि पोर्चुगलले पुनः अग्रता लियो। नर्वेले त्यसपछि लगातार आक्रमण गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट प्रदर्शन गर्दै 5 महत्वपूर्ण बचाव गरे। रामोसको अर्को गोल अफसाइडका कारण रद्द भयो भने राफाएल लियाओको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। अन्य खेलमा जर्मनी ग्रीससँग 1-0 पराजित भयो। नेदरल्याण्डसले सर्बियालाई 2-1 तथा डेनमार्कले वेल्सलाई 2-0 हराए। लीग बीमा अस्ट्रियाले कोसोभो तथा रिपब्लिक अफ आयरल्याण्डले इजरायललाई पराजित गरे। लीग डीमा जिब्राल्टर एल्डोरा गोलरहित बराबरीमा रोकिँदा लिथुआनिया र अजरबैजानले 1-1 गोलको बराबरी खेलेका छन्।
1: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: मनाङको तातापानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी सामान्य रूपमा खुल्यो। हिम पहिरोमा बेपत्ता भएका 14 खोजी जारी।
1: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउको विषयमा विपक्षी दलहरूको आपत्ति। सुरक्षा थ्रेटको नाममा नौटंकी गरिएको आरोप।
2: अर्थमन्त्री वागले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जीआईई बीच भेटवार्ता, भटेकोसी बाढ़ीपछिको पुनर्निर्माणमा सघाउने जीआईईको प्रतिबद्धता,
1: बेलायतको आरएएफ एयरपोर्ट विमानस्थल नजिक आतंकवादी गतिविधिको आशंका, पाँचजना पक्राउ, बढ़ाइयो सुरक्षा,
2: र युईएफए नेशन्स लीगमा पोर्चुगलको लगातार दोस्रो जीत, नर्वे ग्रीससँग पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
3: भरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
11: 9861707546।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: फरेस्टी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड अल्मिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एण्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका, सम्पर्क नम्बर

0: 98 51 10 88 78 र 98 088 88 778।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरी झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट,
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
8: 98-61-97-65-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
11: कहाँ पर्यो
8: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ। होइन, भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
10: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
10: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका दिन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203314 र 9860571466।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने फेरी
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070
2: 9851887882 गोल्छे बजारको लागि 0104116 र 920 बजारको लागि 9851209090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
6: छैन सर के सोचिरहनु भएको छ
5: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9908887778
0: रेडियो बिहानी 97.6 मेगाहर्ज
8: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267। भरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।
4: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-44।
11: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: हामी त आउँदैनौ, अबे लौ जकार जाना।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
9: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
11: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी, धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।
12: Ha ha ha ha!

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
1: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98411-63-89-53
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: बाबा बाबा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
9: 98167045 47
10: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
11: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
10: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
11: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
10: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
11: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
10: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
11: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी बिच बजार चोकबाट 4 घर तल प्रोपाइटर किरण विक सम्पर्क 0105905 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ saza consultant service@gmail.com।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्राकृतिक विपदबाट गण्डकी प्रदेशमा 20 जनाको मृत्यु, थुनिएको मर्स्याङदी नदी क्रमशः खोल्दै, बाढ़ी र डुबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न संसदमा माग, सुस्ता सहित विभिन्न क्षेत्र डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित। चाडपर्वमा यात्रुको स्वास्थ्य रोक्न संसदीय समितिको निर्देशन, पोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्सी हुने, जनसंख्या वृद्धिका लागि सुत्केरी विधालाई प्रोत्साहन गरिएको स्वास्थ्य मन्त्रीद्वारा जानकारी। पूर्व प्रधान न्यायाधीश दबराको पक्राउ प्रकरण सदनमा पनि उठ्यो, बिना कारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनु पर्ने प्रचण्डको चेतावनी, वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट संवैधानिक इजलासका न्यायाधीश चयन गर्न बारको माग। युद्धबन्दी हस्तान्तरण बारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट, इरानसँग तनाव बढ़ेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाव, मुद्रा स्फीति बढ़न सक्ने चिन्ता। र नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा, पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै।

0: ili ilayo naya LG Essential Series. Aba kifayeti mulyama. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Harek ghar ko khushi ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्राकृतिक विपदबाट गण्डकीमा 20 जनाको मृत्यु सम्बन्धी खबरबाट पछिल्लो समयको अविरल वर्षासँगै बाढ़ी पहिरो र प्राकृतिक विपदमा परि हालसम्म गण्डकी प्रदेशमा 20 जनाको मृत्यु भएको छ विभिन्न जिल्लामा बाढ़ी पहिरो र हिम पहिरोमा परि उनीहरूले ज्यान गुमाएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ सबैभन्दा बढ़ी क्षति बागलुङमा 10 जनाको मृत्यु भएको पुष्टि भएको छ बागलुङको ताराखोला गाउँपालिकामा 1 निशीखोला गाउँपालिकामा 5 र तमानखोला गाउँपालिकामा 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ यस्तै म्याग्दीमा बाढ़ी पहिरोका कारण 6 जनाको ज्यान गएको छ अन्नपूर्ण गाउँपालिकामा 4 र मालिका गाउँपालिकामा 2 जनाको मृत्यु भएको छ मनाङमा खसेको हिम पहिरोमा परेका 4 जनाको शव फेला परेको छ हिम पहिरोमा परि केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ यसैगरी थुनिएको मर्स्याङ्ती नदी पनि क्रमशः खुल्दै गएको छ अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिटी र बालुवा थुप्रेपछि तातो पानी क्षेत्रमा थुनिएको मर्स्याङ्ती नदीमा पानीको बहाव क्रमशः खुल्न थालेको हो नदी थुनेर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थुनिएको शांति नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभएको हो अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ बाढ़ीका कारण सोस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित भएका छन् प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी शेरी तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिंगो सुस्ता गाउँ नै डुबानको चपेटामा परेको जानकारी दिनुभएको छ दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति टिकटमा हुने ठगी र सवारी दुर्घटनाका जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजनासहित तत्काल लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराइएको छ समितिका सभापति आशिष गजवेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण चालकको पर्याप्त विश्राम र सड़क सुरक्षाको पूर्व मूल्यांकन गर्न निर्देशन दिएको छ समितिले विशेष गरी तोकिएको स्थानबाट मात्र टिकट बिक्री गर्ने बस पार्कबाट सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न जोड़ दिएको छ हिमालयमा जलवायु परिवर्तन तथा भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन पर्सि हुने भएको छ आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले संसदीय विशेष समिति सभापतिको निर्वाचनको मिति तोक्नु भएको छ उहाँका अनुसार पर्सि दिउँसो 2 बजे सभापतिको निर्वाचन हुनेछ रसुवामा भदौ 10 गते गएको विनाशकारी बाढ़ी पछिको पृष्ठभूमिमा असोज 5 गते संसदीय विशेष समिति गठन भएको थियो यता अध्यादेश मार्फत खारेज गरिएका 58 ऐनका प्रावधान साबिकै रूपमा जगाउने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ यस्तै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रस्तुति विधामा प्रोत्साहन गरिएको बताउनु भएको छ आज प्रतिनिधि सभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य साबिकै रूपमा जगाउने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसद

0: रिहाईको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्ट छान्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिनुभयो। सिंहदरबार स्थित संसद भवनमा बोल्दै सांसद राईले प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउनुभयो। प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले बिना पक्राउ पुर्जे र बिना कारण जबरालाई पक्राउ गरेर सरकारले गैर कानूनी राज्यको दृष्टान्त प्रस्तुत गरेको आरोप लगाउनुभयो। उता चोलेन्द्र शमशेरको पक्राउ बारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण विशिष्ट व्यक्ति भीआईपीहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गर्नुभएको छ। आज संघीय संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारका लागि घातक र हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्ने। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी तिर्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन?

0: Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। दुर्गा परसाईलाई प्रहरीले पक्राउ गरेको छ। परसाईले सामाजिक सञ्जालमा सहितकी आमा समेत रहेकी सत्तारूढ़ रासपा सांसद रचना खतिवड़ालाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो। सोही कारण उहाँ पक्राउ परेको बताइएको छ। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीका अनुसार परसाईलाई सांसद रचनाबारे दिएको अभिव्यक्ति सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको हो। नेपाल बार एसोसिएशनले वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीश चयन गर्न माग गरेको छ। न्यायिक स्वच्छता र शुद्धताका लागि भन्दै बारले जबरा पक्राउको घटनासँग जोडेर संवैधानिक इजलास गठनको प्रक्रियामा प्रश्न उठाएको हो। सेवानिवृत्त प्रधान न्यायाधीश, न्यायाधीश वा कसैले पनि विचाराधीन मुद्दालाई हस्तक्षेप गर्न छलफल गर्न नसक्ने भन्दै बारले यस्ता गतिविधिलाई कुनै स्थान नदिन न्यायाधीशहरूको ध्यान आकर्षण गराएको हो। बारले जबराको पक्राउको भने विरोध गरेको छ। सुरक्षा चुनौती भन्दै जबरालाई मध्यरातमा पक्राउ गरिएको भन्दै बारले विज्ञप्तिमा यसलाई रहस्यात्मक र सन्देहात्मक भनेको छ। वर्षा, बाढ़ी, पैह्रो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन्। रसुवाको केरुङ, सिन्धुपाल्चोको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रेभिरदेखि कोरला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क।

0: न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। युक्रेनले रूसका लागि लड़िरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे मिङले दुई देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका हुन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सात दिने युद्ध विराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। विभिन्न देशका शेयर बजारमा दबाव परेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सात दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव कार्यान्वयन भए हर्मोज जल डमरू मध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोधकै सहज हुने अपेक्षा गरिएको थियो। र खेल खबर। नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ। बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। यो केवल सेमी फाइनल प्रवेशको खेल मात्र होइन, डेढ़ दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्दितात्मकको नयाँ अध्याय पनि हो। नेपाल र श्रीलंका एसियन गेम्सकै मंचमा 16 वर्षपछि आम्ने सामने हुँदैछन्। सन् 2010 ग्वांगझाउ एसियन गेम्सको क्वार्टर फाइनलमा नेपाल दुई विकेटले पराजित भएको थियो, तर त्यो खेललाई T20 अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन। नेपाल र श्रीलंका बीच यसअघि T20 अन्तर्राष्ट्रिय खेल कहिले पनि भएको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्राकृतिक विपदबाट गण्डकी प्रदेशमा 20 जनाको मृत्यु। थुनिएको मर्स्याङदी नदी कर्मश खुल्दै। बाढ़ी र डुबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न संसदमा माग। सुस्ता सहित विभिन्न क्षेत्र डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित। चाड़पर्वमा यात्रुको शास्ति रोक्न संसदीय समितिको निर्देशन। भोटेको सितिर्सुली विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्सी हुने। जनसंख्या वृद्धिका लागि सुत्केरी विधालाई प्रोत्साहन गरिएको स्वास्थ्य मन्त्रीद्वारा जानकारी। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रकरण सदनमा पनि उठ्यो। बिना कारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनु पर्ने प्रचण्डको चेतावनी। वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट संवैधानिक इजलासका न्यायाधीश चयन गर्न बारको माग। युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट। इरानसँग तनाव बढ़ेपछि तेलको मूल्य उकालो। विश्व बजारमा दवाब। मुद्रास्फीति बढ़न सक्ने चिन्ता। र नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा। पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै। अब सहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घड़ीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267 010-520-267।
8: दादा दादा म चाहे स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
12: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
13: 98167045।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 9951-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: रेडियो बिहानी 97.6 MHz।

0: स्वरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि सो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अरू अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-47।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिन भित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भने बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा

0: हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसाले आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ।

0: चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: Muri, hera ta, lau.
1: Aha, kati ramro mangalsutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518 57 37
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9841867764 9841867764
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851887882 गोल्छे बजारको लागि 010-4031 र 920 बजारको लागि 9851209590 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
9: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9908887778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। तै हाम्रो यी अध्ययनहरूको यात्रामा चाहिँ निरन्तर रूपमा हामीले भजन संग्रहको पुस्तकबाट चाहिँ आशिषमय अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाइरहेका छौं भने तै आजको अध्ययनमा हामी कुन चाहिँ अध्ययनमा अथवा के कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौ त्यस बारेमा थोरै हामीलाई बताइदिनुहोस् न
3: भाई। आज हामी भजन संग्रह 137 अध्यायको 1-4 सम्मका पदहरूलाई लिएर अध्ययन गर्नेछौ। यी पदहरूले बेबिलोनको निर्वासनमा रहेका इसरायलीहरूको गहिरो पीड़ा, आफ्नो मातृभूमि प्रतिको प्रेम र कठिन परिस्थितिमा भएको आत्मिकी संघर्षलाई प्रस्तुत गर्दछन्।
2: साँच्चै नै दाइ, तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा यो महसुस गरेको छु कि मानिस आफ्नो घर, आफ्नो देश र आफ्नो आत्मिक पहिचानबाट चाहिँ टाढा हुनु कति गहिरो दुःख अनुभव चाहिँ गर्दछ।
3: हो नि त भाइ, आजको अध्ययनमा पनि यस्तै कुराहरू छन्। इजरायलीहरू बेबिलोनको नदीको किनारमा बसेर सियोन अर्थात एरुसलेमलाई सम्झिरहेका छन्। उनीहरूको हृदय अत्यन्त भारी छ र उनीहरूले आँसु झार्दै आफ्नो हराएको स्वतन्त्रता र परमेश्वरको मन्दिरलाई सम्झिरहेका छन्।
2: दाइ, तपाईँले जति पनि यी कुराहरू बताउनुभयो मलाई लाग्दछ कि यो केवल भौतिक देशको कुरा मात्र होइन, आत्मिक रूपमा परमेश्वरबाट टाढा भएको अनुभूति पनि हो जस्तो मलाई लाग्दैछ।
3: ठिक त्यही हो भाइ, सियोन केवल भूगोल होइन परमेश्वरको उपस्थिति र आराधनाको प्रतीक पनि हो। त्यसैले उनीहरू भन्छन् हामी कसरी विदेशी भूमिमा परमप्रभुको गीत गाउन सक्छौ। यसले देखाउँछ कि साँचो आराधना केवल बाहिरी व्यवहार होइन हृदयको गहिरो सम्बन्ध पनि हो भन्ने तथ्यलाई।
2: भनेपछि दाइ, त्यसो भए यी पदहरूले दुःखको बीचमा पनि विश्वासको पहिचान र परमेश्वरको धार्मिकताको गहिरो प्रेम चाहिँ देखाउँदछन् होइन त?
3: हो नि त भाइ, त्यसैले आदरणीय श्रोताहरू आजको अध्ययनले हामीलाई सम्झाउँछ कहिलेकाहीँ जीवनले हामीलाई टाढा र अन्जान परिस्थितिमा अन्जान देशमा पुर्याउँछ, तर हाम्रो आत्मिकी पहिचान र परमेश्वर प्रतिको प्रेम हामीले कहिले बिर्सनु हुँदैन। त्यसैले आउनुहोस् यही आशिषमय कुरालाई यो आजको हाम्रो अध्ययनको यात्रामा थाहा गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 1-4 पदबाट देख्न गइरहेका छौं। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधि को इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाड़ी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। इजिकेल बाबेलमा थिए तर उसले त्यहाँ कैदी यानी बन्धुवाहरूको बारेमा अगमबाड़ी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए तर उनी चाहिँ राजमहलमा थिए, अन्य जाति शासकहरूको निम्ति अगमबाड़ी गर्दै हामी उसबाट ती कैदी वा बन्धुहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौं। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानि पुरानो नियमका राजाहरूको 2 पुस्तकहरू र इतिहासका 2 पुस्तकहरू जुन ऐतिहासिक पुस्तकहरू भनिँदछ तिनीहरूले खालि हामीलाई बाबेलको कैद वा बन्धुवा र यरुसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेम्या र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरुसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हा मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाईं यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाईं यी मानिसहरू आफ्ना आवेगहरू मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू या रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय 1 पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौं। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा के हो। तिनीहरू जान्दछन् कि दासहरूको क्याम्पमा पालमा समय बिताउनु कस्तो हुन्छ। मित्र, बेबिलोनका नदीहरू नै

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। तै हाम्रो यी अध्ययनहरूको यात्रामा चाहिँ निरन्तर रूपमा हामीले भजन संग्रहको पुस्तकबाट चाहिँ आशिषमय अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाइरहेका छौ भने तै आजको अध्ययनमा हामी कुन चाहिँ अध्ययनमा अथवा के कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौ त्यस बारेमा थोरै हामीलाई बताइदिनुहोस् न
3: भाई। आज हामी भजन संग्रह 137 अध्यायको 1-4 पदहरूलाई लिएर अध्ययन गर्नेछौ। यी पदहरूले बेबिलोनको निर्वासनमा रहेका इसरायलीहरूको गहिरो पीड़ा, आफ्नो मातृभूमि प्रतिको प्रेम र कठिन परिस्थितिमा भएको आत्मिकी संघर्षलाई प्रस्तुत गर्दछन्।
2: साँच्चै नै तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा यो महसुस गरेको छु कि मानिस आफ्नो घर, आफ्नो देश र आफ्नो आत्मिक पहिचानबाट चाहिँ टाढा हुनु कति गहिरो दुःख अनुभव चाहिँ गर्दछ।
3: हो नि त भाइ, आजको अध्ययनमा पनि यस्तै कुराहरू छन्। इजरायलीहरू बेबिलोनको नदीको किनारमा बसेर सियोन अर्थात एरुसलेमलाई सम्झिरहेका छन्। उनीहरूको हृदय अत्यन्त भारी छ र उनीहरूले आँसु झार्दै आफ्नो हराएको स्वतन्त्रता र परमेश्वरको मन्दिरलाई सम्झिरहेका छन्।
2: तपाईँले जति पनि यी कुराहरू बताउनुभयो, मलाई लाग्दछ कि यो केवल भौतिक देशको कुरा मात्र होइन, आत्मिक रूपमा परमेश्वरबाट टाढा भएको अनुभूति पनि हो जस्तो मलाई लाग्दैछ।
3: ठिक त्यही हो भाइ, सियोन केवल भूगोल होइन परमेश्वरको उपस्थिति र आराधनाको प्रतीक पनि हो। त्यसैले उनीहरू भन्छन्, हामी कसरी विदेशी भूमिमा परमप्रभुको गीत गाउन सक्छौं। यसले देखाउँछ कि साँचो आराधना केवल बाहिरी व्यवहार होइन हृदयको गहिरो सम्बन्ध पनि हो भन्ने तथ्यलाई।
2: भनेपछि दाइ, त्यसो भए यी पदहरूले दुःखको बीचमा पनि विश्वासको पहिचान र परमेश्वरको धार्मिकताको गहिरो प्रेम चाहिँ देखाउँदछन्, होइन त?
3: हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, कहिलेकाहीँ जीवनले हामीलाई टाढा र अन्जान परिस्थितिमा, अन्जान देशमा पुर्याउँछ, तर हाम्रो आत्मिकी पहिचान र परमेश्वर प्रतिको प्रेम हामीले कहिले बिर्सनु हुँदैन। त्यसैले आउनुहोस् यही आशिषमय कुरालाई यो आजको हाम्रो अध्ययनको यात्रामा थाहा गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद 1-4 पदबाट देख्न गइरहेका छौं। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधिको इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाड़ी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। इजिकेल बाबेलमा थिए, तर उसले त्यहाँ कैदी यानि बन्धुवाहरूको बारेमा अगमबाड़ी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए, तर उनी चाहिँ राजमहलमा थिए, अन्य जाति शासकहरूको निम्ति अगमबाड़ी गर्दै हामी उसबाट ती कैदी वा बन्धुहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौ। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानि पुरानो नियमका राजाहरूको दुई पुस्तकहरू र इतिहासका दुई पुस्तकहरू जुन ऐतिहासिक पुस्तकहरू भनिदछ, तिनीहरूले खाली हामीलाई बाबेलको कैद वा बन्धुवा र यरुसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेमिया र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरुसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हाँ मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाई यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाई यी मानिसहरू आफ्ना आवेगहरू मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू यहाँ रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय एक पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौं। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा के हो। तिनीहरू जान्दछन् कि दासहरूको क्याम्पमा पालमा समय बिताउनु कस्तो हुन्छ। मित्र, बेबिलोनका नदीहरू नै त्यो स्थान हो जहाँ तिनीहरूलाई खेदो सतावट गरिए, तिनीहरूलाई दुःख दिए, कष्ट दिए, जहाँ तिनीहरूले दासको काम गर्दथे, जहाँ तिनीहरूले अत्यधिक रूपमा कष्ट दुःख भोगे, बेबिलोनका नदीहरू। प्रश्न खड़ा हुन्छ, तिनीहरू त्यहाँ के गरिरहेका छन्? वास्तवमा त्यहाँ तिनीहरू रहने कुनै काम थिएन। परमेश्वरले प्रतिज्ञाको मुलुकमा तिनीहरूलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे, उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्ने प्रतिज्ञा गर्नुभएको थियो, तिनीहरू बेबिलोन वा बाबेलको नदीहरूमा के गरिरहेका छन्? निश्चय नै यहाँ उल्लेखित बेबिलोनका नदीहरू नहरहरू हुन्, खनिएका, मानिसले खनेका नहर। म सोच्दछु कि आगलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ

खनिएको थियो। यिनै यहुदी इसरायली कैदी वा बन्धुवाहरूले त्यो मरुस्थल बंजर मुलुकमा सूर्य उदयदेखि सूर्य अस्ताईसम्म कठोर परिश्रम गरे नहर खन्ने काममा। भनिएको छ बेबिलोनका नदीहरूका किनारमा बसेर ओ यो गहिरो हतोत्सा उदासीको तस्वीर खिन्नताको कस्तो तस्वीर यो हो। बेबिलोनका नदीहरूका किनारमा बसेर तिनीहरूले अरू के गर्न सक्थे भन्दा सियोनलाई सम्झँदै हामी रोयौं। तिनीहरू रोइरहेका थिए ओ कस्तो तस्वीर यहाँ छ। भजनहरू स्तुति प्रशंसाका गीतहरू हुन्। भजनहरूले आनन्द हर्ष अद्भुत विश्वास आशा र भरोसाको व्यक्त गर्दछ। तर यो भजनमा चाहिँ यो छैन। यो त्यो भजन हो जुनमा तिनीहरू विलाप गरिरहेका छन् शोक गरिरहेका छन्। भनिएको छ सियोनलाई सम्झिँदै हामी रोयौं। यो स्तुति प्रशंसाको भजन होइन, यो निराशाको विलापको शोकको भजन हो। ओ बाबेल र यरुसलेम बीच कस्तो भिन्नता छ। यरुसलेम पहाड़हरूमा बसालिएको सुन्दर स्थान थियो, बाबेल चाहिँ सुक्खा तराई बेसीमा अवस्थित स्थान थियो। मित्र तिनीहरू त्यहाँ रहन चाहेकोले गर्दा, त्यहाँ रहन मन पराएकोले गर्दा त्यहाँ अहिले छैनन्। तिनीहरू त्यहाँ त्यसकारणले छन् किनभने तिनीहरूका शहरलाई विध्वंस गरिएको छ र तिनीहरूलाई त्यहाँ बन्धुवा वा कैदीको रूपमा बाबेलमा लगिएको थिए र अहिले तिनीहरू दासहरू काम गर्ने स्थानमा राखिएका छन् र तिनीहरूलाई पशु जस्तै काममा लदाइँदैछन्। अहिले तिनीहरू गृह विरह होमसिकमा छन्। सियोनलाई सम्झिँदै हामी रोयौं। यहाँ तिनीहरू भन्छन् त्यहाँ तिनीहरू किन छन्। तिनीहरू त्यहाँ यस कारणले छन् किनभने तिनीहरूले पाप गरे। यदि तपाईँ त्यस अवधिको अर्को एकजना रुने विलाप गर्ने मानिसलाई स्पष्टीकरण चाहनुहुन्छ भने, त्यस मानिसबाट स्पष्टीकरण चाहनुहुन्छ भने यर्मिया कहाँ फर्कनुहोस्। उनी रुन्चे बालक जस्तै थिए, तर उससँग कुनै दोष नखोज्नुहोस् किनभने जब परमेश्वरले आफ्ना दण्डको घोषणा गर्न कुनै मानिसलाई चुन्नुभयो, उहाँले कोमल हृदयको मानिसलाई चुन्नुभयो। यर्मिया अगमवक्ताले तिनीहरूको शहर विध्वंस हुनेछ भनी पहिले नै अगमबाडी गरेका थिए, अनि यो नै यर्मियाले तिनीहरू कैद वा बन्धुवामा जाने थिए भनेर अगमबाडी गरेथे। परमेश्वरले त्यस्तो क्रूर कठोर सन्देश दिन क्रूर कठोर मानिसलाई प्रयोग गर्नु भएन। उहाँले स्त्रीको जस्तो हृदय भएको कोमल मानिसको चुन्नुभयो। यर्मियाले भन्छन् मेरा आँखाहरू आँसुहरूले भरिएका थिए, यो सन्देशले मेरो हृदयलाई टुटाइदियो तोड्यो। परमेश्वरले त्यस किसिमको मानिस पठाउनुभयो ताकि तिनीहरूले थाहा पाउन् कि उहाँ यसको बारेमा कस्तो महसुस गर्नुहुन्थ्यो। उसको कुरालाई विलापको पुस्तकमा सुन्नुहोस्, विलाप एक अध्याय आठ पदमा भनिएको छ, यरुसलेमले घोर पाप गरियो यसैले त्यसको हटाइएको छ। अमित्र बाबेलमा नहरहरूको किनाराहरूमा ती मानिसहरू किन छन्। तिनीहरूले घोर पाप गरे, त्यही नै कारण तिनीहरू अहिले त्यहाँ छन्। अहिले तिनीहरूको कुरालाई सुन्नुहोस्, पद दुईमा भनिएको छ, त्यहाँको बीचको बैंसको रूखमा हामीले आफ्नो वीणा झुन्ड्यायौं। मित्र तिनीहरूसँग गाउने कुनै मन छैन, तिनीहरूले अहिले गाउने छोडेका छन्। तिनीहरूसँग त्यहाँ कुनै गायक दल छैन, त्यहाँ कुनै गीत सेवाहरू छैन। तिनीहरू गाइरहनु भएको सट्टामा विलाप सो गरिरहेका छन्। तिनीहरूले आफ्ना वीणाहरू बैंसको रूपमा झुन्ड्याए। तिनीहरूलाई अब कति पनि त्यसको आवश्यक छैन। बाबेलको नदीहरूको किनारामा तिनीहरूले सियोनको गीत गाउन सकेनन्। यरुसलेममा र यरुसलेमको

0: मन्दिरमा तिनीहरू परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन सके र गाउँदथे। अहिले बाबेलको नदीहरूको किनारमा तिनीहरूले आफ्नो बिनाहरू वंशको रूपमा झुन्ड्याए। स्तुति प्रशंसाको यी साधनहरूलाई तिनीहरूले वंशको रूपमा झुन्ड्याए र शोक गरे। आज त्यहाँ धेरै ख्रिस्टनहरू छन् जो आफ्ना बिनाहरूलाई वंशको रूखहरूमा झुन्ड्याएका छन्। मतलब तिनीहरूले आफ्ना गीत गुमाए, हराए, तिनीहरूसँग बिना छैन। मतलब स्तुति प्रशंसाको गीत तिनीहरूको जीवनमा, हृदयमा, मुखमा छैन। ख्रिस्टियन मित्र, के तपाईँले आफ्ना गीत गुमाउनु भएको छ, हराउनु भएको छ? तपाईँ सर्वप्रथममा ख्रिस्टमा आउनुहुँदा पाउनु भएको हर्ष आनन्दको सम्झना गर्नुहोस्, याद गर्नुहोस्, तपाईँले आफ्ना गीतको आज गुमाउनु भएको छ। हा मित्र, हामीले देख्यौं तिनीहरूका बाबेलमा मुख्य केन्द्रीय अनुभव, त्यसपछि हामी देख्छौ संकटपूर्ण अनुभव। तीन पदमा भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले बाबेलका मानिसहरूले इसरायलमा त्यहाँ गाउने कुराको बारेमा सुनेका थिए। इसरायलीहरू निश्चित कारणको लागि विश्वमा प्रख्यात थिए, जुन हामी केही क्षणपछि देख्नेछौ। अनि जब तिनीहरूले सुने कि ती इसरायलीहरूलाई बाबेलको शहरको बाहिरको नहरहरूको किनारमा ल्याइए र त्यहाँ नै तम्बुहरू लगाएर बसोबास गराइए र मानिसहरू त्यहाँ तिनीहरूलाई हेर्न आए, देख्नुभयो इसरायल विश्व प्रख्यात थियो, किनभने यरुसलेममा त्यहाँ जीवित र सत्य परमेश्वरको मन्दिर थियो। जब पर्यटकहरू यरुसलेममा आउँथे, तिनीहरूले मानिसहरूलाई मूर्तिको पूजा गरिरहेको नभेटाएर जीवित र सत्य परमेश्वरलाई सेवा गरिरहेको र उहाँको स्तुति प्रशंसा गरिरहेको र उहाँका पापहरूको क्षमा र उद्धारद्वारा नजिक पुगिरहेको र उहाँको निम्ति महिमाको गीत, बढ़ी बढ़ाउको स्तुति प्रशंसाको गीत गाइरहेको पत्ता लगाउँथे। तिनीहरूले यस्तो केही पनि अरू कहीँ पनि जग्गामा देखेका थिएनन्। तिनीहरूले कहिले पनि त्यस्ता सुनेका थिएनन्। यसको खबर पूरा संसारभरि फैलिएको थियो। पृथ्वीको पल्लो छेउबाट सभाको रानी आइन्। जब तिनले यसको सुनिन्, तिनले सोचिन् कि त्यो खबर सत्य हुन सक्दैन। इसरायलको चाडहरूको समयमा मानिसहरू यरुसलेममा चारै जग्गाबाट एकसाथमा जम्मा हुन्थे र तिनीहरूले यी भजनहरू गाउँथे। सम्भवत यी सबै भजनहरू संगीतबद्ध गरिएका थिए। दाउदले सयौं गायक र संगीतकारहरूको दलको र अर्केस्ट्राको प्रबन्ध गरेका थिए। यो अनुमान गरिन्दछ कि त्यहाँ त्यस्तो समयहरू थियो, लाखौं मानिसहरू मन्दिरमा जम्मा भएर परमेश्वरको स्तुति प्रशंसा गाउँथे। तिनीहरूलाई सुन्न र सुन्न सनसनपूर्ण अनुभव थियो। तर अहिले मन्दिरलाई आगोले जलाइयो र यरुसलेम विध्वंसमा ढुङ्गा इँटाका टुक्राहरूमा पसरेर रहेको थियो। अनि त्यहाँका इसरायली मानिसहरू चाहिँ अहिले बाबेलमा दासको काम गरिरहेका थिए। धेरै यात्रीहरू, पर्यटकहरू बाबेलमा यो भन्दै आए, यी इसरायलीहरूको चाडहरूको अवधिमा म यरुसलेममा थिए। तिनीहरू त्यहाँ पूरा संसारभरिबाट आएका थिए र जम्मा भएका थिए र त्यहाँ हजारौं मानिसहरू मन्दिरमा जम्मा भएका थिए। जब बलिदान भेटीहरूको चढाइन्थ्यो र धुवामाथि उड्थ्यो, ती मानिसहरूको मुखबाट निस्किएको भजनले मलाई यो पृथ्वीबाट स्वर्गमा उठाएको आभास गरायो। मैले कति पनि यस्तो सुनेको थिएन कहीँ पनि। यी मानिसहरू शताब्दी शताब्दीदेखि संगीतकारहरू हुन्, यी इसरायलीहरू, यहुदीहरू। जब यी मानिसहरू एकसाथमा भेला भएर परमेश्वरको निम्ति स्तुतिहरू गाउँथे, प्रशंसा गाउँथे, संसारले यसको बारेमा सुनेथे। परमेश्वरले यसको बारेमा संसारले सुन्न इरादा गर्नुभयो, इच्छा गर्नुभयो। अहिले तिनीहरू बाबेलमा बन्धुवा कैदीहरू छन् र बाबेल वासीहरूले भने, हामी त्यहाँ गएर संगीत कार्यक्रमका सुन्नेछौ। जब तिनीहरू ती कैदी बन्धुवा इसरायलहरू भए कहाँ आए, ती बाबेलवासीहरूले तिनीहरूका बीडाहरू वंशको रूपमा झुण्ड्याएको देखे। तिनीहरूले यी मानिसहरू अति नै खिन्न उदासितामा बसिरहेको, निराशमा बसिरहेको देखे र तिनीहरू विलाप र शोक गरिरहेको देखे। अहिले व्यङ्ग्यात्मक वचनले छेड हान्दै तिनीहरूले भने, हाम्रा निम्ति सियोनको एउटा गीत गाउ, हामीले तिमीहरूको बारेमा सुनेका छौ, हामीले सोच्यौं कि तिमीहरू गाउन सक्छौ। तिनीहरूले उनीहरूको मजाक खेली उडाए, तिनीहरूले उनीहरूको उपहास गरे। भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे। हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ। अहिले ती बन्धुवामा हुने इसरायलीहरूको कुरा सुन्नुहोस्। चार पदमा भनिएको छ, बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु। सुकसुक गर्दै आँखाभरि र गहभरि आँसु खसाउँदै तिनीहरूले भने, हामीले हाम्रा गीतहरू हराएका छौ, गुमाएका छौ। तिमीहरू हामीलाई एउटा सियोनको गीत गाऊ भनेर हामीलाई मजाक ठट्टा गरिरहेका छौ। हाम्रा सियोन खरानीमा, भग्नावशेषमा र विध्वंसमा पसिरहेको छ। हामी कहीँ पनि गाउन सक्दैनौ, कति पनि गाउन सक्दैनौ। कसरी हामी परमप्रभुको गीत बिरानो मुलुकमा गाउन सक्छौ? अमित्र, चाखलाग्दो कुरा यो छ कि ख्रिस्टियनहरूले बिरानो मुलुकमा गीत गाउनुपर्छ, इसरायलका मानिसहरूले गाउनुपर्ने थिएन। त्यस कुरामा इन्कार गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरूले गाउन सकेनन्, न परमेश्वरले तिनीहरू भएको जहाँ कहीँ नै गाउन भन्नुभयो। तिनीहरूले सियोनको गीत खालि सियोनमा गाउनु पर्दथ्यो। परमेश्वरको सन्तान आज बिरानो मुलुकमा, यो संसारमा परदेशी र तीर्थयात्री हुन् र आज तिनीहरूको हृदयमा स्तुति प्रशंसाको गीत हुनुपर्छ। खालि ओठको मात्र होइन, बोक्रे मात्र होइन, तर हृदयभित्रबाटको गीत हामीले बिरानो मुलुकमा गाउनुपर्छ। परमेश्वरले हामीलाई गीत उद्धारको गीत दिनुभएको छ। अमित्र, यी मानिसहरू किन बाबेलको नदीहरूको किनारमा छन्? अहिले म यसको उत्तर दिन सक्छु। तिनीहरूले पाप गरे। किन तिनीहरूले आफ्नो गीतहरू हराए, गुमाए? तिनीहरूले पाप गरे। र मित्र, पापले तपाईँबाट तपाईँको गीतको पनि लुट छ। आज धेरै ख्रिस्टियनहरू किन प्रभुको भजन पूरा हृदयबाट गाउन सक्दैन, किन त्यसमा आनन्द र हर्ष हुँदैन? एक कारण यही हो, अपशतापी पाप। पापले हाम्रो आन्तरिक आनन्द, हर्षलाई, शान्तिलाई लुट्छ। यसले हाम्रो हृदयको हर्षको गीतलाई लुट्छ। यसले हाम्रो निन्द्राको लुट्छ। यसले परमेश्वरसँगको हाम्रो संगतिको लुट्छ। यसले प्रार्थना गर्ने बानीको लुट्छ। वचन अध्ययन गर्ने कामको लुट्छ। मित्र, आज हाम्रो स्थिति कस्तो छ? आफैले आफैलाई जाँचौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिस बाहिरी रूपमा जहाँ भए पनि उसको हृदय चाहिँ परमेश्वरसँग चाहिँ जोडिएको हुनुपर्छ। र अर्को कुरा हामीले यो पनि सिकेका छौं कि साँचो आराधना परिस्थितिमा कहिले पनि निर्भर हुँदैन, तर हृदयको सम्बन्धमा चाहिँ निर्भर हुँदछ।
2: हो भाई, भजन संग्रह 137 एकदेखि 4 खण्डले निर्वासनको पीड़ा मात्र होइन, परमेश्वरको घरप्रतिको गहिरो प्रेम पनि देखाउँछ। उनीहरू टाढा भए पनि सियोनलाई बिर्सन सक्दैनन्। कहिलेकाहीँ दुःख यति गहिरो हुन्छ कि जीवन जिउन पनि गाह्रो लाग्छ, तर त्यही समयमा हाम्रो विश्वास अझ गहिरो रूपमा परमेश्वरतर्फ फर्कनको लागि आवश्यक छ।
1: त्यसो भए दाइ, आजको सन्देशले हामीलाई कठिन परिस्थितिमा पनि परमेश्वरलाई नबिर्सन, हाम्रो आत्मिक पहिचान जोगाउन र उहाँप्रतिको प्रेममा चाहिँ अडिग रहन चाहिँ सिकाएको छ।
2: पक्कै पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी दुःखको समयमा पनि परमेश्वरप्रति वफादार रहन्छौ? के हाम्रो हृदय उहाँको उपस्थितिसँग जोडिएको छ? र यदि तपाईँ आज टाढा, थकित वा पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँलाई बिर्सनु भएको छैन, उहाँले तपाईँको आँसु देखिरहनु भएको छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997042097979।

0: र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोफाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
6: लस्सो है मेवे फेवेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
7: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
8: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान, साझा कन्सल्टेन्ट सर्भिस।
7: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
8: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता, नवीकरण र खारेजी,
7: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
8: व्यवसाय तथा संस्था समितिको आय विवरण, D1, D2, D3, D4, टिडिएस भ्याट विवरण तथा कर चुक्ता सेवा,
7: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
8: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोपाइटर किरण बिक सम्पर्क 0105955
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

0: रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार शिरोफिरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङ कांग्रेसका 9 पालिका नेतृत्व चयन, बाल बालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न नीलकण्ठ बाल सञ्जालको आग्रह, गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको दावी गर्दै कुराकानी गरेको आरोपमा युवक पक्राउ, र नेपाली सेनामा प्रधान सेनापति ट्रफी शुरू, 8 विधामा 14 टोलीको सहभागिता। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारीका क्रममा पूर्व सभापति शेरबहादुर देवापक्षीले धादिङ बेसीमा छुट्टी अधिवेशन तयारी कार्यक्रम सञ्चालनमा ल्याइएको छ। देवापक्षीले गोपाल विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिँदै समानान्तर रूपमा अधिवेशन गतिविधि अघि बढ़ाएको हो। सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला संयोजक विश्वकर्माले देवापक्षले अघि सारेको अधिवेशन कार्य तालिका बारे जानकारी दिनुभयो। उहाँका अनुसार असोज 15 गते एउटा अधिवेशन, असोज 20 गते पालिका अधिवेशन, असोज 23 गते क्षेत्रीय तथा प्रदेश अधिवेशन र कार्तिक 15 गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ। पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेश सभा सदस्य गोविन्द लम्सालले पार्टीभित्र विधान र पद्धतिको सर्वोच्चतामा कायम हुनुपर्ने तथा क्रियाशील सदस्यताको वैधानिकता र सुरक्षालाई प्राथमिकतामा दिनुपर्ने धारणा राख्नुभयो। उहाँले भौतिक कब्जा, राजनीतिक र कानूनी आधार नभएको भन्दै पार्टीको वैधानिकता र न्याय सुनिश्चित हुनुपर्ने बताउनुभयो। त्यसै गरी नेपाली कांग्रेसको आधिकारिक केन्द्रीय निर्वाचन समितिले भने 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशन, असोज 3 र 4 गते तथा अन्य तहका अधिवेशनका लागि छुट्टी कार्यतालिका अघि सारेको छ। बाढ़ी प्रभावित धादिवेशी सहितका जिल्लाहरूमा स्थानीय अवस्था र सम्बन्धित निर्वाचन अधिकृत संघको समन्वयमा अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ। यसरी देवापक्षले अघि सारेको कार्यतालिका र कांग्रेसको आधिकारिक निर्वाचन समितिको कार्यतालिका बीच फरक देखिएसँगै धादिङ कांग्रेसको अधिवेशन प्रक्रिया दुई फरक धारबाट अघि बढ़ेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत धादिङका 9 पालिकामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। धादिङका 13 पालिका मध्ये 9 पालिकामा सभापति सहित नेतृत्व चयन भएको नेपाली कांग्रेस धादिङले जनाएको छ। अधिवेशनबाट रुईभ्याली गाउँपालिकाको सभापतिमा डेभिड घले, गंगा जमुनामा भरत बहादुर ढकाल, त्रिपुरा सुन्दरीमा देवी कुमारी बुढाकोटी पाण्डे र सिद्धलेखमा भीम भट्ट निर्वाचित हुनुभएको छ। त्यसै गरी बेनिघा रोडन गाउँपालिकाको सभापतिमा विनोद भट्टराई, थाक्रेमा सातुराम थापा, ज्वालामुखीमा राजु लोपा, नेत्रावती दबजुङमा टेक जोङ लामा र नीलकण्ठ नगरपालिकाको सभापतिमा धर्मराज भण्डारी निर्वाचित हुनुभएको कांग्रेस धादिङले जनाएको छ। धादिङको पालिका अधिवेशन अन्तर्गत धुनीबेसी नगरपालिका गल्छी गजुरी र खनियाबास गाउँपालिकाले भने अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी रहेको छ। पालिका अधिवेशन सम्पन्न भएसँगै कांग्रेसले 15 महाधिवेशनका लागि धादिङमा संगठनात्मक गतिविधि थप तीव्र बनेको छ। बाँकी 4 पालिकाको अधिवेशनपछि जिल्लाको महाधिवेशन प्रतिनिधि तथा नेतृत्व छनौटको प्रक्रिया अघि बढ़नेछ। नीलकण्ठ नगरपालिका बाल संग्रहालयले बाल बालिकालाई राजनीतिक गतिविधिमा प्रयोग तथा परिचालन नगर्न राजनीतिक दल उम्मेद्वार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। संजालका अध्यक्ष निगेश श्रेष्ठले नेपालको संविधानको धारा 39 तथा बालबालिका सम्बन्धी ऐन 2075 भएका व्यवस्था अनुसार बालबालिकाको अधिकार सुरक्षा मर्यादा र सर्वोत्तम हितको संरक्षण गर्नुपर्ने बताउनु भएको हो। संजालले राजनीतिक दलका अधिवेशन सभा सम्मेलन जुलुस र्याली प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी गतिविधिमा बालबालिकालाई सहभागी वा परिचालन नगर्न आग्रह गरेको छ। त्यस्तै राजनीतिक प्रचार प्रसारका लागि बाल बालिकाको फोटो भिडियो नाम वा पहिचान सामाजिक सञ्जालमा प्रयोग नगर्न पनि सञ्जालले अनुरोध गरेको छ। कानून विपरीत बाल बालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरिएको जानकारी वा प्रमाण प्राप्त भएमा स्थानीय तह प्रहरी वा बाल अधिकार संरक्षण सम्बन्धी निकायमा जानकारी गराई आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन सहयोग गर्न पनि संचालनले अपील गरिएको छ। गृहमन्त्री सुदन गुरूङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन मार्फत मूलमुलाई गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका 4 37 वर्षीय आशिष मल्ल भन्नेले धर्मराज मल्ल रहेका छन्। उहाँले जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले पक्राउ गरेको हो। मल्ल र अर्को एक व्यक्तिले गृहमन्त्रीको मान्छेसँग सम्बन्ध रहेको भन्दै मूलपोलाई गरेको भनिएको अडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। अडियोबारे वास्तविकता बुझ्न सोधपूछ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा मल्ललाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एफसी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार मल्ल विरूद्ध अभद्र व्यवहारले कसुरमा 2 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मल्ल विरूद्ध बाँकेमा दूरसंचार ऐन अन्तर्गतको मुद्दा फिर्ता दर्ता भएको छ र उक्त मुद्दामा उनी फरार रहेका थिए। यस्तै बाँकेमै उनी विरूद्ध 3 अभद्र व्यवहार, एउटा ठगी र एउटा बैंकिङ कसुर सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जवहरालाई पक्राउ गरिएको प्रति आपत्ति जनाउनु भएको छ। सोमबार सिंहदरबार स्थित संसद भवनको परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै दाहालले बिना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गर्ने क्रम दोहोरिए सरकारले ठूलो मूल्य चुकाउनु पर्ने बताउनुभयो। उहाँले सुरक्षा थ्रेडका नाममा जवहरालाई पक्राउ गरेको भए सुरक्षा व्यवस्था थप गर्नुपर्ने भन्दै पक्राउको औचित्यमाथि प्रश्न उठाउनुभयो। जवहरालाई पक्राउ गरेको न्यायालयलाई तर्साउन खोजिरहेको हो भने त्यसको संसारकै सरकारको लागि खाती परिणाम ल्याउन सक्ने उहाँको टिप्पणी थियो। जवहरालाई आइतबार राति काठमाण्डुको महाराजगंज स्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले भने सुरक्षा चुनौतीका कारण उहाँलाई टेकु स्थित उत्पत्तिकामा अपराध अनुसन्धान कार्यालयमा ल्याइएको बताएको छ। पक्राउको कानून आधार र आरोपबारे विस्तृति विवरण गर्ने सार्वजनिक दिएका छैनन्। यसैबीच दाहालले संयुक्त राष्ट्र संघको एकास्य महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधन मुलुकले भोगिरहेको परिस्थितिका आधारमा स्वाभाविक रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहको सम्बोधनलाई लिएर अनावश्यक रूपमा बढ़ाई चढ़ाई गर्ने आवश्यक नरहेको दाहालको भनाई छ। नेकपा एमालेकी सांसद मीना सिंह रखाले बाढ़ी पहिरो र डुबानका कारण मुलुकले भोगिरहेको भयावह अवस्थाप्रति सरकारको ध्यानकर्षण गराउनु भएको छ। उहाँले नागरिकको जीवन रक्षाका सरकारको पूर्ण रूपमा चुकेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद रखालले भदौ 10 गतिको विनाशकारी बाढ़ीमा सृजित पीड़ा कायम रहेको बेला असोजको शुरूआती दिनमै परेको अति भारी वर्षाले जनजीवन थप कष्टकर बनाएको बताउनुभयो। उहाँले भुटेकोशी र त्रिशुली कोरिडोरमा मात्रै करिब 7,570 घरधुरीका 32,000 भन्दा बढ़ी नागरिक प्रभावित भएको सरकारी तथ्याङ्क प्रस्तुत गर्दै क्रोधारमा भएको क्षतिले देशको अवस्था जर्जर बनेको बताउनुभयो। विशेष गरी कर्णाली राजमार्गमा विभिन्न खण्ड अवरूद्ध हुँदा स्थानीयको जनजीवन थप संकटमा परेको उहाँको भनाई छ। सांसद रखालले प्राकृतिक विपदसँग नागरिकको नाङ्गो साथीले जुधिरहेको बेला सरकारको प्राथमिकतामा राहत वितरण प्रभावकारिता नदेखेको टिप्पणी गर्नुभएको छ। विपदमा पूर्व सूचनामा बावजूद जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण र उत्तारमा सरकारको हेल्थ टेकराई गरिरहेको आरोप गर्न पनि उहाँले लगाउनु भएको छ। भदौ 10 गतेले बाढ़ीले भुटेपछि त्रिशुलीको कोरिडोरमा सञ्चालनमा रहेको आयोजनाको क्षतिमा पुर्याउँदा 431 मेगावाट बिजुली राष्ट्रिय प्रसारणबाट टुटेको एक महिना नबितै थप 1000 मेगावाटबाट बिजुली प्रसारणमा आउन नसक्ने अवस्था भएको छ। शुक्रबारदेखि आइतबारसम्म परेको लगातारको वर्षाका कारण काली गण्डकी र मस्याङदी कोरिडोरमा आयोजनाहरू प्रभावित भएपछि 1000 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय परिसरमा आउन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आइतबारको बाढ़ीले दाना कुस्मा खण्डको 220 केवी प्रसारण लाइनमा दुईवटा टावरमा क्षति पुर्याएपछि काली गण्डकी कोरिडोरमा उत्पादित 370 मेगावाट विद्युत राष्ट्रिय परिसरमा टुटेको प्राविधिकका प्रवक्ता राजन ढकालले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रसारण लाइन र टावरमा क्षति हुनुका साथै सुरक्षा जोखिमका कारण मस्याङदी कोरिडोरका आयोजनाहरू पनि बन्द गरिएका छन्। ऊर्जा सम्पादकको संस्था इन्पानका अध्यक्ष मोहन डागीका अनुसार काली गण्डकी कोरिडोरको प्रसारण लाइनमा क्षति पुग्दा 7 भन्दा बढ़ी आयोजनाको विद्युत उत्पादन रोक्नुपर्ने अवस्था आएको छ। प्रसारणका लाइनका टावर मरमत भएपछि त्यस क्षेत्रमा अधिकांश आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा पुनः जोड्न सकिने उहाँले बताउनु भएको छ। त्यस्तै सुरक्षा जोखिमका कारण बन्द गरिएका आयोजनाहरू पनि बाढ़ीको अवस्था सामान्य भएपछि पुनः सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: मनाङमा हिम पहिरोमा परि सम्पर्क विहीन भएका 12 जना मध्ये थप 2 जनाको शव फेला परेको छ। यससँगै हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ। विभिन्न ट्रेकिङ एजेन्सी मार्फत हिमलुङ बेस क्याम्पस स्थान गर्न लागेका 22 जना नेपाली मध्ये 10 जना यही 11 गते सकुशल सम्पर्कमा आएका थिए। बाँकी 12 जना भने सम्पर्क विहीन भएका थिए। फेला परेका शाप मध्ये संखुवा सभाको भोट खुला गाउँपालिका 3 52 वर्षीय छेबी भोट र भोटे खुला गाउँपालिका 2 31 वर्षीय पासाङ भोटेको पहिचान खुलेको छ। आज कैलाश हेलिकप्टर मार्फत हिमलुङ बेस क्याम्पसबाट थप 2 जनाको शाप प्रवेश अस्पतालमा स्वामी मनाङमा ल्याइएको छ। ती दुवै सापको भने पहिचान खुल्न सकेका छैनन्। हिमलुङ बेस क्याप्स जिल्ला प्रहरी कार्यालय मलाङबाट पैदल करिब 3 दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ। सम्पर्क विहीन बाँकी व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गर्दै राष्ट्रपतिको पदमा राजीनामा दिनुभएको छ। आगामी अक्टोबर 25 हुने प्रारम्भिक संसदीय निर्वाचनमा आफ्नो सत्तारूढ सर्बियन प्रोगेटिभ पार्टी एसोसिएसनका नेतृत्व गर्ने बसुकी राष्ट्रपतिको पद छोड्नु भएको हो। उहाँले दोस्रो राष्ट्रपति कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो। सर्बियाको संविधानको राष्ट्रपतिलाई तेस्रो कार्यकालका लागि उम्मेद्वारले दिन रोक लगाएको छ। सन् 2012 को सत्तामा रहेको एसएनएसले विद्यार्थी नेतृत्वको विरोध आन्दोलन बीच आगामी निर्वाचनका चुनौती सामना गरिरहेको छ। सन् 2024 नोभेम्बर 1 नोभी सान्दर स्थित रेल स्टेशनको छाना भत्किँदा 16 जनाको मृत्यु भएपछि विद्यार्थीहरूले घटनाको जिम्मेवारी निर्धारण र न्यायको माग गर्दै प्रदर्शन शुरू गरेका थिए। राजीनामा घोषणा गर्दै बसुकीले आफू भविष्यप्रति आशीर्वाद रहेको र नयाँ राजनीतिक विजयको अपेक्षा गरेको बताउनु भएको छ। यसैबीच विद्यार्थी समर्थित चुनावी सूचीमा प्राध्यापक शिक्षक खेलाड़ी तथा विभिन्न क्षेत्रका विज्ञ र अन्य व्यक्तिहरूलाई समेटिएको छ। विद्यार्थी समूहले कानूनी प्रशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेको छ। राष्ट्रपति पद छोड्नु अघि आफूले 49 जनालाई माफी दिएको भुसिकले बताउनु भएको छ। तीमध्ये 23 जना विरोध प्रदर्शनका क्रममा मुद्दामा चलाएको व्यक्ति रहेको उहाँको भनाई छ। त्यसै भुसिकले आफ्ना विरोधी तथा आलोचनात्मक संचार माध्यममाथि विदेशी प्रभावमा राज्यलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। आइतबार उहाँले विदेशी शक्ति तथा विदेशभित्रका अज्ञात व्यक्तिले निर्वाचनको रात अशान्ति फैलाउने योजना बनाएको दावी समेत गर्नुभएको छ। अब खेल खबर। नेपाली सेनामा प्रधान सेनापति ट्रफी 2083 शुरू भएको छ। सोमबार प्रधान सेनापति अशोक राज सिक्देलले ललितपुरको लखनखेलीस्थित खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो। नेपाली सेनाभित्र रहेका प्रतिभावान खेलाड़ीको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रियका खेलाड़ी तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रधान सेनापति ट्रफी 2065 सालदेखि सञ्चालन हुँदै आएको छ। प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेकान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी 8 विधा समावेश गरिएको छ। प्रतियोगितामा प्रीतना तथा वाहिनी 14 टोली सहभागी छन्। यसैबीच सोमबार सम्पन्न 5 किलोमिटर दौड़मा महिलातर्फ मध्य पूर्वी प्रीतनाका प्युठ निर्मला केसी र पुरूषतर्फ उत्तर पश्चिम प्रीतनाका सिपाही अर्जुन भूरा प्रथम भएका छन्। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। कांग्रेस नीलकण्ठको नगर सभापतिमा धर्मराज भण्डारी निर्विरोध नेतृत्व चयन। बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न नीलकण्ठ बाल सञ्जालको आग्रह। गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको दावी गर्दै कुराकानी गरेको आरोपमा युवक पक्राउ। र नेपाली सेनामा प्रधान सेनापति ट्रफी शुरू, 8 विधामा 14 टोलीको सहभागिता। साँझ 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
5: बुढी हेर त, लाऊ।
6: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
5: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
6: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
7: ओ मेज्यू, नमस्कार है।
8: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
7: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
8: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
7: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
8: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
7: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
8: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
7: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
8: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
9: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
10: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741-031-429।
3: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: बुवामाहरू अरू एडल्टहरू एकदमै शोकाकुल भए पनि बाल बालिका एक एकछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ त्यहाँनिर बाल बालिकाले खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बाल बालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
0: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबामा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
0: बढ्दै जान्छन्

भएको बुझ्नुपर्ने बताउनुभयो। उहाँले सुत्केरीका लागि व्यवस्था गरिएको छ महिनाको विदा सरकारी र निजी क्षेत्रमा समान रूपमा लागू हुने बताउनुभयो। यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोड़िएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको बैठकले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी समेत थपिएकाले आवश्यक कानूनी एकरूपताका लागि विधेयक ल्याउनु परेको बताउनुभयो। बैठकमा सांसदहरूले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभूति गराएको असहाय नागरिक, अपाङ्गता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने र विधेयक ल्याउँदा त्यसको औचित्यता र कारणमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय दिशा समितिको सभापतिको निर्वाचनका लागि यही असोज 14 गतेको समय तोकिएको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षाका कारण आएको बाढ़ी, पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाढ़ी पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता र 5 जना घाइते भएको र कयौं परिवार घरबार विहीन भएको प्रति सरकारको ध्यान आकर्षण गराउँदै बेपत्ताहरूको खोजी, घाइतेको उपचार र विस्थापितहरूलाई उचित क्षतिपूर्तिका साथै सुरक्षित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले बाढ़ी, पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्दै विपदसँग जोड़िएका समस्या समाधानका लागि छुट्टै कानून आवश्यक भएको बताउनुभयो। वर्षासँगै काली गण्डकीमा आएको बाढ़ीका कारण गण्डकी प्रदेशका 11 जिल्लामा ठूलो क्षति पुगेको, मोटरेबल पुलहरू पूर्ण रूपमा अवरूद्ध हुँदा एक जिल्लाबाट अर्को जिल्लाको यातायात अवरूद्ध भएकाले तत्काल समस्या समाधानका लागि पहल गर्न माग गर्नुभयो। सांसदहरूले सरकारले पूर्वाग्रहका आधारमा नागरिकहरू पक्राउ गर्ने कार्य कानून विपरीत भएको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति जनाउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्व रहेको भन्दै सरकारले राष्ट्रिय सभालाई समेत समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्ती देवी राईले संसद बन्द गरेर सरकारले अध्यादेश मार्फत निजामती कर्मचारी विधेयक ल्याउन लागेको भन्दै हजारौं कर्मचारी विधेयकमा समेटिएको प्रावधानबाट निराश भएको बताउनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी एमालेकी सांसद मीना सिंह रखालले असोज 8 गतेदेखि हुने वर्षापछि आउने बाढ़ी पहिरोको पूर्व सूचना भएर पनि सरकारको जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षा दिन नसकेको बताउनुभयो। सरकारले सबै तहको सरकारसँग समन्वय गरेर विपद व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिँदै उहाँले भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो। बैठकमा जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तत्काल संवैधानिक आयोगहरूमा रिक्त रहेको पदपूर्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरू चन्द्रबहादुर केसी, विष्णुबहादुर विश्वकर्मा, सोमनाथ पोर्तेल, भुवन बहादुर सुनारले सरकारले पूर्व प्रधान न्यायाधीश पक्राउको कारण सार्वजनिक गर्नुपर्ने, भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेहरूको यकिन तथ्याङ्क सार्वजनिक गर्नुपर्ने र बाढ़ी पीड़ित बाल बालिकाको
पठन पाठन तत्काल शुरू गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असोज 15 गते बिहिबार दिउँसो सभा 1 बजे बस्नेछ। पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना हुँदा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले हिजो बिहान 10 बजेदेखि आज बिहान 10 बजेसम्म भएका विपदका घटनामा 4 जना बेपत्ता र 26 जना घाइते भएको जानकारी दिनुभयो। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढ़ी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 19 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। त्यसै गरी अविरल वर्षाका 80, बाढ़ीका 57, सर्पदंशका 17, आगलागीका 8, हावाहुरीका 8, जनावर आक्रमणका 4 र हिमपातको 1 घटना भएको छ। बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अविरल वर्षाका घटनामा पनि 700 जनाको उद्धार गरिएको छ। विपदका कारण 48 सड़क खण्ड अवरूद्ध भएका छन् भने 121 चौपायाको क्षति भएको छ। घटनाबाट भएको अनुमानित आर्थिक क्षति 1,91,66,000 रहेको प्राधिकरणले जनाएको छ। लमजुङमा पछिल्लो 4 दिनको निरन्तरको वर्षापछिको बाढ़ी पहिरोबाट बेसी सहर चामे सड़कको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाई भत्किएको सड़कको मरमत शुरू गरिए पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब 1 साता लाग्ने अनुमान गरिएको छ। डुम्रे बेसी सहर चामे सड़क आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार सो सड़क मुख्य रूपमा 3 स्थानमा बढ़ी क्षति पुगेको छ। त्यसबाहेक पनि विभिन्न स्थानमा साना ठूला गरी दर्जनौं पहिरोले सड़कमा क्षति पुर्याएको छ। पछिल्लो 4 दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ ठाउँमा अवरूद्ध बनेको बीपी राजमार्ग खुलाउन प्रयास भइरहेको छ। राजमार्गको खुर्कोट भकुण्डेबेसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। अविरल वर्षाका कारण विभिन्न विद्युत संरचनामा क्षति पुग्दा केही विद्युत उत्पादन केन्द्र आंशिक रूपमा बन्द भएका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले अवरूद्ध भएका उत्पादन केन्द्र मध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत लाइन सुचारू गर्न प्राविधिक टोली परिचालन गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सहायक कम्पनी मार्फत प्रवर्धित राहुघाट जलविद्युत आयोजनाको तेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाईपछि आयोजना सञ्चालनमा आउन करिब 10 दिन लाग्ने अनुमान गरिएको छ। दाना कुष्म प्रसारण लाइनमा क्षति पुगेका कारण 7 वटा जलविद्युत आयोजना गरी कुल 190 मेगावाट विद्युत प्रसारण हुन सकेको छैन। उहाँका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत लाइन सुचारू गर्न प्राविधिक टोली परिचालन गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सहायक कम्पनी मार्फत प्रवर्धित

0: जाने बाटो अवरूद्ध रहेकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ। वर्षाका कारण मनाङ, बागलुङ, मुस्ताङ, तनहुको झापुटार सब स्टेशन क्षेत्र तथा प्युठान लगायतका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। यसैबीच गत भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढ़ीका कारण माथिल्लो त्रिशुली 3B को 220 केवी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत आयोजनामा भएको क्षतिका कारण 430 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति पौडेल समक्ष अध्यक्ष जोशीले आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधान बमोजिम आयोगको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालमा प्रत्येक वर्ष करिब 100 जनाको रेबिजका कारण मृत्यु हुने अनुमान रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनले बताउनु भएको छ। नेपालमा हुने मानव रेबिजका करिब 99% घटना कुकुरको टोकाईसँग सम्बन्धित रहेको उहाँले जानकारी दिनुभयो। हरेक वर्ष 28 सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइन्छ। यस वर्ष एकतामा शक्ति, रेबिजबाट मुक्ति भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ। रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो, तर विश्वभर हरेक वर्ष अनुमानित 58,990 मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ। त्यसमध्ये 47% रेबिजबाट हुने मृत्यु दक्षिण पूर्वी एसियामा तथा 32.5% अफ्रिकी मुलुकमा हुने गरेको तथ्याङ्क छ। यसैबीच नेपालले सन् 2030 सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्य बनाउने लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्तिका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसंख्या व्यवस्थापन, रेबिज विरूद्धको उपचारमा पहुँच सुधार तथा समुदायमा जनचेतना अभिवृद्धि लगायतका रणनीतिक कार्यहरू अघि बढ़ाइएका छन्। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकले दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुने यात्रुको चापलाई ध्यानमा राखी सम्बन्धित जोखिमको पूर्व मूल्यांकन, वैकल्पिक सड़क मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढ़ी भाड़ा तिर्नुपर्ने अवस्था आउन नदिन टिकट भाड़ा दरको प्रभावकारिता तथा गुनासो सुनवाईको बलियो कार्ययोजना तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, यातायात जस्तो संवेदनशील विषयमा चाडपर्व केन्द्रित नभई 12 महिना नै सुरक्षित यात्राको लागि सम्बन्धित निकाय सक्रिय रहनुपर्ने सुझाव दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, यातायात व्यवसायीका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि लगायतको सहभागिता थियो। रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावर सोलर प्रणाली जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा लामो समयसम्म अवरूद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले 22 किलोवाट क्षमताको सोलर प्रणाली सञ्चालनमा ल्याएको हो। सोलर प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ। अटिजम भएका बाल बालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्य सहित सरकारले अटिजम नमूना विद्यालय स्थापनाको तयारी गरेको छ। साथै प्रदेशका प्रदेश राजधानी रहेका जिल्लामा सुविधा सम्पन्न आवासीय नमूना विद्यालय स्थापनाका लागि सरकारले 21 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: अटिजम न्यूरो डाइभर्सिटी भएका बाल बालिकाहरूका लागि 7 वटै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गरिने भएको छ। प्रदेश राजधानी रहेको जिल्लामा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको छ। यति बेला सबै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापनाका लागि काम अघि बढ़िरहेको छ। सरकारी नीति बमोजिम सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि अटिजम नमूना विद्यालय स्थापना गर्न काम थालिएको छ। शिक्षा विकास तथा समन्वय इकाई कैलालीका अनुसार अटिजम भएका बाल बालिकालाई आवासीय रूपमा विद्यालयमा पठन पाठन गराउने व्यवस्थाका लागि नमूना विद्यालय स्थापना गर्न लागि हो। अटिजम नमूना विद्यालय स्थापना गर्ने कार्य अन्तर्गत अहिले विद्यालय

0: छनौटको प्रक्रिया अघि बढेको छ। विद्यालय छनौट गरिएपछि डीपीआर अनुसार निर्माणको काम थालिनेछ। यो वर्ष भौतिक संरचना निर्माणसँगै प्राविधिक तथा व्यवस्थापकीय काम सकेर अर्को वर्षदेखि पठन पाठन शुरू गर्ने सरकारी लक्ष्य रहेको छ। शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख जीवन नेउपाने
1: अटिजम भएका बालबालिकाहरूलाई पढ्ने गरी विद्यालय खोल्ने नमुना विद्यालय भनेर बजेटमै कार्यक्रम व्यवस्था गरे अनुसार यो वर्ष स्कुल छनौट हुने र काम शुरूआत हुने सायद त्यसरी शुरू हुन्छ होला। तिनीहरूको लागि फेरि छुट्टै प्रकारका भवनहरू पनि त्यही अनुसारको बनाउनु पर्ने भावनाले सायद अर्को वर्षदेखि पठन पाठन हुने गरी काम शुरू हुने सम्भावना छ।
0: नमुना विद्यालयमा प्रदेशभरिका सबै अटिजम भएका बाल बालिकालाई बसोबास पठन पाठन तथा अतिरिक्त क्रियाकलापसँगै परामर्शको व्यवस्था गरिनेछ। सरकारले अटिजम नमुना विद्यालय स्थापनाका लागि यो वर्ष 21 करोड़ बजेट विनियोजन गरेको छ। नमुना विद्यालय स्थापना गर्ने सरकारी कदम स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ। राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष तथा अटिजम भएका बालबालिकाहरूका क्षेत्रमा क्रियाशील नन्दराज भट्ट
2: अटिजम भएको बालबालिकाहरू र न्युरो डाइभर्सिटी भएको बालबालिकाहरूको लागि विद्यालय स्थापना गरिनुपर्छ र उहाँहरूले पनि पढ्नुपर्छ भन्ने कुरा सरकारले नै त्यसलाई प्राथमिकतामा राखेर तर बजेट पनि विनियोजन गरेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाएको छ। त्यो एकदमै सराहनीय छ।
0: अटिजम भएका बालबालिकाहरूको शिक्षामा पहुँचसँगै समावेशी भविष्य निर्माणका लागि अटिजम नमुना विद्यालय महत्वपूर्ण हुने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार अधिकारी विरूद्ध 28 लाख रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गराए बापत घुस रकममा गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन माग दावी लिए आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको एउटा बारमा गोली हानाहान हुँदा 18 जनाको मृत्यु भएको छ। मध्य जोहानेसबर्गबाट करिब 80 किलोमिटर टाढा रहेको अर्ध ग्रामीण क्षेत्रको बारमा सशस्त्र बन्दुकधारीले राइफलले आक्रमण गरी 13 जना पुरूष र 4 महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक मध्ये 4 जनाको मात्र पहिचान भएको छ भने तिनीहरू मध्ये 2 दक्षिण अफ्रिकी र 2 लेसोथो नागरिक रहेका छन्। आक्रमणको देश स्पष्ट नभएको तर यो क्षेत्र सुनका लागि अवैध उत्खननमा संलग्न गिरोहबीचको प्रतिद्वन्दी समूहले घेरिएको बताइएको छ। अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला व्हाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ। यद्यपि कुन वस्तुमा कति कर घटाउने र त्यसको समय तालिका भने सार्वजनिक गरिएको छैन। व्हाइट हाउसले सार्वजनिक गरेको विवरण अनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गर्नेछन् र ती वस्तुमा दुवै पक्षले पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्ने उद्देश्य राखिएको छ। यो व्यवस्थाले दुवै देशमा करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुलाई समेट्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङले शुक्रबार व्यापार लगायत विषयमा छलफल गर्दै शिखर बैठक सम्पन्न गर्नुभएको थियो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलू तथा साना उद्योगको प्रवर्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्नुपर्ने बताउनु भएको छ। नेपाल घरेलू तथा साना उद्योग महासंघको माइतीघर स्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री थापाले नेपालमा करिब 7 लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न त्यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। स्थानीय उत्पादनको बिक्री तथा प्रवर्धनका लागि हेटौँडामा कोसेली घर निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत कोसेली घर निर्माणको काम विस्तार गरिने उल्लेख गर्नुभयो। मुख्यमन्त्री थापाले महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनका साथै जिल्ला स्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको छलफलका क्रममा बताउनुभयो। कार्यक्रममा नेपाल घरेलू तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरूङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवर्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योग मैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो। उहाँले सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा 30% स्वदेशी लघु घरेलु साना तथा मझौला उद्योगद्वारा उत्पादित वस्तु अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। सोमबार नेपाली धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले घटेको छ। यस्तै नेप्से परिसूचक 16.47 अङ्कले घटेर 2613.33 अङ्कमा कायम भएको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 1,31,78,128 किता शेयरहरू 5,38,57,85,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार 13 उपसमूह मध्ये व्यापार 0.23% बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ। सोमबार 49 कम्पनीको शेयर बढ्दा 224 कम्पनीहरूको शेयर मूल्य घटेको छ भने 6 कम्पनीको शेयर मूल्य स्थिर भएको छ। ताप्लेजुङको सुकेटार विमानस्थलबाट 3 महिनापछि नियमित रूपमा हवाई उडान शुरू भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विन अटर विमानले सोमबारदेखि नियमित उडान शुरू गरेको छ। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार गएको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिनुभयो। विमानस्थलको नयाँ उडान तालिका अनुसार असोज 15 गतेदेखि साताको सोमबार, बिहिबार र शनिबार सुकेटार विमानस्थलमा उडान हुने भएको छ। विमानस्थलमा नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्ला भ्रमणमा जाने पर्यटकहरूलाई समस्या हुने गरेको थियो। स्याङ्जाको कालीगण्डकी 5 बेल्टार स्थित कालीगण्डकी जलविद्युत आयोजना सोमबार अपरान्हदेखि पुनः सुचारू भएको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द भएको थियो। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कालीगण्डकी जलविद्युत आयोजनाबाट सोमबार अपरान्हदेखि विद्युत उत्पादन गर्ने तयारी भएको जानकारी दिनुभयो। कालीगण्डकी नदीमा बाढ़ी आएपछि मिरमी स्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुने गरेको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: 20 एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका एसियन गेम्सकै मञ्चमा 16 वर्षपछि आम्ने सामने हुँदैछन्। सन् 2010 गन्जाउ एसियन गेम्सको क्वार्टर फाइनलमा नेपाल 2 विकेटले पराजित भएको थियो, तर त्यो खेललाई टी20 अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन। नेपाल र श्रीलंका बीच यसअघि टी20 अन्तर्राष्ट्रिय खेल भने कहिल्यै भएको छैन। सन् 2024 आईसीसी टी20 विश्वकपमा दुवै टोली बीच पहिलो टी20 आई हुने तय भए पनि वर्षाका कारण टस पनि नभइकन खेल रद्द भएको थियो। त्यसैले मंगलबारको खेल हुन सकेमा नेपाल र श्रीलंका बीचको पहिलो आधिकारिक टी20 अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। सन् 2010 एसियन गेम्स क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग नै पराजित भएर बाहिरिएको थियो। उक्त खेलमा नेपाल 72 रनमा अल आउट भए पनि बलिङमा राम्रो प्रदर्शन गरेको थियो, तर श्रीलंकाले 8 विकेटको क्षतिमा 73 रनको लक्ष्य पूरा गरेको थियो। यसपटक फेरि नेपाल क्वार्टर फाइनलबाट अगाडि बढ़ेर नयाँ इतिहास रच्ने लक्ष्यसहित श्रीलंकासँगै आम्ने सामने हुँदैछ। तर नेपालको पदक जित्ने सपना यसपटक श्रीलंकाबाट मात्र नभएर वर्षाको पनि डर रहेको छ। जापानमा पछिल्ला केही दिनमा लगातार जस्तो वर्षा भइरहेको छ। वर्षाले खेलहरू रद्द पनि भइरहेका छन्। नेपाल र श्रीलंकाको बीचको खेलमा पनि वर्षा बाधक बनेमा श्रीलंका अगाडि बढ्नेछ। एसियन गेम्स क्रिकेटमा नेपाल कहिले क्वार्टर फाइनल भन्दा अघि बढ्न सकेको छैन। सन् 2010 श्रीलंका, 2014 अफगानिस्तान र 2022 भारतसँग पराजित हुँदै नेपालको यात्रा अन्तिम 8 टुङ्गिएको थियो। यसपटक भने नेपाल समूह एकको विजेता बनेर क्वार्टर फाइनल पुगेको हो। समूह चरणमा अफगानिस्तानलाई हराएको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि शीर्ष स्थान सुरक्षित गरेको थियो। यदि नेपालले श्रीलंकालाई पराजित गर्यो भने एसियन गेम्स क्रिकेटमा पहिलो पटक सेमी फाइनल पुग्नेछ। सेमी फाइनलमा नेपालको प्रतिद्वन्दी भारत हुनेछ। प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सोमबारदेखि शुरू भएको छ। लगनखेल स्थित खेल मैदानमा आयोजित प्रतियोगिताको प्रधान सेनापति अशोक राज सिद्देले उद्घाटन गर्नुभयो। एथलेटिक्स, स्विमिङ, बक्सिङ, त्योक्यान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी 8 विधा समावेश गरी सञ्चालन भएको प्रतियोगितामा पृथ्वी तथा वाहिनीका 14 टोली सहभागी छन्।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस न्यूनतम 18.2 डिग्री सेल्सियस वर्षा 0.3 मिलीमिटर काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस न्यूनतम 15.2 डिग्री सेल्सियस पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस न्यूनतम 18.6 डिग्री सेल्सियस वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस न्यूनतम 19.5 डिग्री सेल्सियस वर्षा 0.1 मिलीमिटर र दिपायलको अधिकतम 32.3 डिग्री सेल्सियस न्यूनतम 21.2 डिग्री सेल्सियस अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक संघीय संसदका दुवै सदनमा सांसदहरूद्वारा बाढ़ी पहिरो र डुबान पीड़ितका लागि तत्काल राहत उद्धार र अस्थायी व्यवस्थापनको काम थाल्न सरकारको ध्यान आकर्षण घटेकोशी बाढ़ीका कारण 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणाली बाहिर रहेको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी काठमाडौँ उपत्यका जोड्ने देशका प्रमुख राजमार्ग अझै अवरूद्ध र दक्षिण अफ्रिकाको एउटा बारमा गोली हानहान हुँदा 18 जनाको मृत्यु यसका साथै साँझ 7 बजेको समाचार सकियो अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ हवस् त नमस्कार

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यस्तो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोप्राइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, 7 वटा जलविद्युत केन्द्रको 190 MW विद्युत प्रसारण अवरूद्ध।
7: यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 MW उत्पादन अवरूद्ध भएको छ।
6: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्ममा सम्पन्न हुने।
8: 13 गतेसम्म सबै 165 मेगा क्षेत्रमै, पत्नी सभा क्षेत्रमै तपाईँको माध्यमिक पत्नीको निर्वाचन भइसकेको हुन्छ।
6: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ्दै, विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
9: गृह मन्त्रालयका अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोड दिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
6: र जापानमा जारी 20औं एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: बसाईसराय आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोडिएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
11: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ्दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
12: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टेट डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट चाहिँ कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने, जुन अघि म्यामले भन्दा चेन्ज हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा, जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न
13: सकिन्छ। यो सकभर छिटो भनेको जस्तो मानौ कति समयभन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो?
12: एकदम ट्रिकी क्वेसन छ यसलाई। के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
13: तत्कालै
12: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको जुन सङ्ख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
11: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोसी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखुरा नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरे। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्मा अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
14: कानून भनेर पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टासित निर्देशिकाले पनि काम गर्छ, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्ने अहिले हामीले भनिरहेछौँ।
11: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउनु पर्ने धारणा राख्नुभयो।
15: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौं हैन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ कि हामी आफूले लिड गर्न सक्छौं। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौं अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
11: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
9: गृह मन्त्रालयका अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको, अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
11: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सितिमादी, कालीगण्डकी तथा समुद्रटार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 जलविद्युत केन्द्रको 190 मेगावट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
7: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
11: त्यस्तै भदौ 10 गते भटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 3B 220 केभी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
16: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन
8: 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मत परिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै पत्नी सभा क्षेत्र पनि तपाईँको माध्यमिक पत्नीको निर्वाचन भइसकेको हुन्छ।
11: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान नायकले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाई दिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6:00 शुरू हुनेछ। तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक भन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
16: सन्तोष गन्धर्व। धुन्चेर स्याप्रो बेसी जोड्ने पुल छिट्टै बन्दै।
17: धुन्चेर स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ।
16: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
0: धुम्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुम्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
17: धुम्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले भोलि या पर्सिबाट शुरू गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
0: अबको केही दिनमै धुम्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
1: तपाई यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ, जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु।
0: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाडौँमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
22: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नामा छ। तथापि त्यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
0: नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ी पछिको अनुभव सुनाउँदै। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
23: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
16: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
18: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
18: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
18: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
11: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
18: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
3: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोशी बाढी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
24: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
25: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले। तपाईँको पार्टी
24: भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौँ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौँ र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौँ, त्यसमा कुनै शङ्कै छैन, त्यसमा हामी प्रतिबद्ध छौँ, त्यो गर्छौँ। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई
22: सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्। विशाल हिम श्रृङ्खला छ अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिमको अवस्थामा छन् भनेर इसिमोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फिटलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
25: भन्छु, त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको नि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
22: यो विषयमा
25: हामीले के कुरा सुधार गर्नुपर्छ,
22: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन् पानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
16: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 मृत्यु भएको छ भने 5 बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेच्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेच्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेच्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेच्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेच्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेच्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि हाम्रो।

0: 32 74 73 98 61 75 49 88 98 61 75 88
1: मेजु नमस्कार है।
2: नमस्कार नमस्कार मेजु नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेजु। म त बिहेमा आउँदिन होला।
2: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेजु, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
4: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
0: सम्पर्क मोबाइल 97 41 031 429।
6: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
7: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका एक बैरेनी घादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै घादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
2: के तपाई आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 0105202667, 0105202667।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849-185-810, 9849-185-810।
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्दैछु, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लाग्छ, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु, के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850-50-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9850-40-934।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई,
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौं।
0: मागढाङ आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी,
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ,
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिचको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता, राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोडिनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 अस्थि पञ्जरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमला भन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा फागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषकर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि बाढी जस्तो पुरै काटेर कामी नलाइने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जैसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालन ल्याउन काम थालिएको जैसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तिन दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,500 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपोग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न बिन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्ब रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ, र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बारीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बारीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
4: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कूल सुरु नहुँदा पहिला हेरी अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेको छ, अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
7: स्कूल आउँदासम्म सबै बिर्सिन्छ, अनि जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने। बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने त्यो लागेर आफै रुन मनलाई।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन् बच्चाहरूमा डराउने आकिने समस्या भने छ।
7: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ अरे भन्छ, यस्तो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि। अहिले पनि
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदम बारे सोधेका छौ।
8: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चुलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र दिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भएको छ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका स्वयं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रि भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
8: हुन सक्दछ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्राका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हुन सक्दछ, धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्याय देशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ जसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्छ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
8: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्न र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्था भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छोड्दा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकवान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने
0: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसको साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
9: नमस्कार, म संजय ढकाल
10: र म प्रतीक्षा खनालको
9: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी अस्थायी टहरामा बस्दा आइपर्ने समस्या कस्ता होलान् र तिनको समाधान कसरी गर्ने भन्ने बारे कुरा गर्छौ।
10: बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा,
11: पछि के गर्ने होला जस्तो लाग्छ।
12: बिजुली बत्ती, पानी वा आवासको समस्या पर्दा कसलाई भन्ने? प्राधिकरण प्रमुखलाई प्रश्न।
9: पठन पाठन नियमित गर्न अस्थायी व्यवस्था गरिएको बारे त्रिभुवन त्रिशुली स्कूलका प्रधानाध्यापकसँग कुराकानी र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्री। भदौ 10 गतिको त्यो काली लाग्दो क्षण, सयौं वर्षमा आउने ठानिएको भीषण हिमपहिरोबाट सिर्जित भोटेकोशी बाढीले केही घण्टामै नेपालको उत्तरी भूगोल चिन्नै नसकिने गरी तहस नहस भयो। हजारौं मानिस घरबार विहीन भए। उनीहरूको खानपान, स्वास्थ्य, शिक्षा, आश्रय, पहुँच, जीविकोपार्जन जस्ता आधारभूत आवश्यकताका विषय अहिले खलबलिएका छन्। खलबलिएका ती विषयलाई कसरी सम्बोधन गर्ने? प्रभावितहरूलाई कहाँबाट कस्ता मद्दत उपलब्ध छन्? यिनै विषयमा हामी यस कार्यक्रम मार्फत सोमबारदेखि शुक्रबार हरेक दिन 15 मिनट लाइफलाइन जानकारी तथा रिपोर्टहरू प्रस्तुत गर्ने जमर्कोका साथ उपस्थित भएका छौं। आज हामीले गत एक महिनादेखि अस्थायी आश्रय लिएर बसिरहेका प्रभावितहरूको खाँचो के छ भन्ने बारे एक रिपोर्ट तयार पारेका छौं। शुरूमा आफ्नो ज्यान जोगाउन मुस्किल भएका प्रभावितहरू अझै हराएका आफन्त भेटिएलान् कि भन्ने आशमा छन्। उनीहरूले अब खानेपानी, बिजुली बत्ती तथा भरपर्दो आवासको खाँचो टटकारो भएको बताउँछन्। सुनौ प्रभावितहरूको खाँचो र प्रश्न समेटेर नुवाकोट स्थित संवाददाता शक्तिमाया तामाङले तयार पारेको यो रिपोर्ट।
4: विदुर 5 पिपलटार स्थित बाँडा चौतारको अस्थायी शिविरमा पुग्दा त्यहाँ रसुवाबाट विस्थापित भएका 130 घर परिवार बस्दै आएको सरकारी तथ्याङ्कले देखाएको छ। त्यहाँ बस्दै आएकी सुजिना तामाङ अझै हराइरहेको आमाको पर्खाईमा रहेछिन्। अहिले उनलाई पालभित्रको बसाई पनि कष्टकर हुन थालेको बताउँछिन्।
10: त्यहाँ आएर पनि अहिलेसम्म मेरो मम्मी आउँछ कि भनेर चाहिँ याद आइरहन्छ। दिउँसो बेलुका खाना खाने टाइममा, खाजा खाने टाइममा मेरो मम्मी याद आइरहन्छ। बत्ती छैन, गर्मी धेरै भइरहेछ, बच्चाहरू धेरै बिरामी भइरहेछ यस्तो गर्मीमा। ट्रेन भित्र बस्नै सक्दैन अनि म नि हिजोदेखि बिरामी भएर अनि अब यसमा चाहिँ कसरी बस्ने होला भनेर चाहिँ बत्ती र फ्यान आयो भने चाहिँ अलि बस्न मिल्छ होला। यहाँ ट्रेन भित्र खाना बनाउनै मिल्दैन, यति तातेको छ नि ट्रेन पनि।
4: अस्थायी शिविरमा बस्दै आएकाहरू सबैले आफ्नो परिवार गुमाएको बताउँछन्। लाक्पा छिरिङ घले बाढी आएको दिन कार्यस्थलमा काममा रहेछन्। त्यतिखेर आफू घरमा भएको भए छोराछोरी बचाउन सक्ने थिए भन्दै उनी भक्कानी। मनको पीड़ा त छँदैछ, अस्थायी रूपमा बसेको ठाउँमा बत्तीको अभावले सकस भएको लाक्पाले बताए।
11: ट्रेन अब बन्द गर्नै हुँदैन, यसको त डबल हुन्छ, जालीवाला हुन्छ। जाली मात्रै खुलेर बसौँ भने पानी छिर्दो रहेछ पुरै भित्र, त्यसलाई पुरै बन्द गर्यो भने फेरि हामी गर्मीले बस्नै नसक्ने, गर्मीले हप हुने, बिजोग त बिजोग छ। पछि चाहिँ के गर्ने होला जस्तो लाग्छ। सरकारले हेरेर कुनै ठाउँमा व्यवस्थित गरिदियो हुन्थ्यो जस्तो लाग्छ मलाई।
4: त्यस्तै अस्थायी शिविरमा बस्दै आएकी अञ्जना तामाङले खास गरी महिलाहरूलाई पानीको अभावले शौचालय जान र नुहाउन समस्या रहेको बताइन्।
10: पानी आउँदाखेरि भल छिर्छ, केटी मान्छेहरूलाई त त्यही त नि प्रब्लम हुँदाखेरि टोयलेट चाहिन्छ, नुहाउनु पर्यो, लुगा धुनै पर्यो, पानी छैन मेन कुरा। पानी भए पो टोयलेट सफा राख्नु, सरसफाइ नगरे आफैलाई हो। पानीको डर नहुने, हावा हुरीको डर नहुने, जस्तो ठिक्कको सानो भयो नि घर त्यति चाहिँ भयो।
4: विस्थापितहरू अब सरकारले छिटे आवास, बिजुली बत्ती, खानेपानी लगायत आधारभूत आवश्यकताहरूको व्यवस्थापन गरिदिए सहज हुने ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
12: विस्थापितहरूले भोगेका ती समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग जवाफ मागेका छौं। साथी संजय ढकालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीलाई त्यसबारे सोधेका छन्।
13: होल्डिङ सेन्टरमा बसेका, अस्थायी शिविरमा बसेकाहरूसँग कुरा गर्दाखेरि चाहिँ अब घाम पानीमा सकस हुन थालेको छ, अब बत्ती हुँदैन, कहिले कहिले पानीको राम्रो व्यवस्था हुँदैन हेर्छन्, जस्तो यस्ता विषयहरूमा चाहिँ अब प्राधिकरणले के ध्यान पुर्याउँदैछ?
14: होल्डिङ सेन्टरमा पानी त्यसमा पनि वाटर फिल्टरहरू पठाउने कामहरू निरन्तर गरिराखेको छ। पानी प्रशस्त मात्रामा हामी पानीको स्टोरेज छ, कुनै ठाउँमा छैन भन्ने भयो भनेपछि 1234 नम्बरको जुन टोल फ्री नम्बर छ, यहाँ चाहिँ पानी छैन, यो होल्डिङ सेन्टरमा आज पानी सकियो भनेपछि तुरन्तै चाहिँ हाम्रो पानी त्यहाँ हामीले बोतलकै पानी अहिले पठाउन सक्ने अवस्थामा छौँ। बोतलकै पानी पनि खान्छौँ, त्यो प्रशस्त मात्रामा नुवाकोटमा पनि छ, त्यहाँ भैँचेमा पनि छ।
13: भनेपछि त्यस्तो आपत पर्यो भने पानी सम्बन्धी चाहिँ 1234 फोन गरेर यस्तो यस्तो भयो यो ठाउँमा भन्न पर्यो।
14: एक दुई तिन चारमा फोन गरेर चाहिँ भन्दा पनि भयो अनि 1115 11-15 नम्बरमा फोन गर्दा पनि स्वास्थ्यसँग सम्बन्धित केही कुरा छ भने 11-15 नम्बरमा फोन गर्दा पनि भयो, टिकट काट गर्नुमै पनि फोन गर्दा भयो होइन। उसो चाहिँ अब हामीले जुन भाडा 15,000 प्रति परिवार र 4-जनासम्मको परिवारलाई र त्यसपछि चाहिँ 2,000 दरले अब प्रत्येक एकजना सदस्य अब हुने सन्दर्भमा जुन निर्णय गरिएको त्यो निर्णयले चाहिँ उहाँहरू आफै अब भाडा लिन सक्ने, भाडामा बस्न सक्ने,
13: त्यस्तो खालको चाहना राख्ने प्रभावितहरूले चाहिँ कहाँ गएर के गर्नु पर्यो?
14: सम्बन्धित गाउँपालिका, नगरपालिका, नगरपालिकामा चाहिँ सम्पर्क गर्ने, त्यहाँ चाहिँ प्रभावितको सबै लिस्ट बनाउने काम भइराखेको छ, भेरिफिकेसन काम हुने काम भइराखेको छ र सम्बन्धित गाउँपालिका, नगरपालिका, सम्बन्धित ओडाबाट चाहिँ सिफारिस भएर जान्छ र ओडाबाट हामीले पहिला गाउँपालिका नगरपालिकालाई पठाइसकेको अवस्था छ र त्यहाँबाट चाहिँ उहाँहरूले त्यो प्राप्त गर्नुहुन्छ।
13: अनि खास गरी महिलाहरूलाई चाहिँ भरपर्दो आवासको व्यवस्था नभएसम्मको लागि जुन अस्थायीमा बस्नु परेको छ त्यहाँ चाहिँ शौचालयमा पानीको व्यवस्था, अब नुहाउने र टोयलेट जाने व्यवस्थामा अलिकति सुधार भइदिए हुन्थ्यो भन्ने खालको उहाँहरूको छ।
14: प्रारम्भिक स्तरमा हामीले कमसे कम त्यहाँ दुईटा टोयलेट कम्तीमा राखेको, एउटा महिला एउटा पुरुषको लागि भनेर, तर कुनै ठाउँमा थप चाहिन्छ भनेपछि त्यसको लागि पनि हामीलाई खबरै एउटा हामी जुन ठाउँमा राख्दैछौँ मात्रै खबर गरिदिए पनि उहाँहरू जान सक्नुहुन्छ। हामी त्यो खालको मेकानिजम पनि बनाएको छौँ।
13: बर्खा मासमा पानी परिरहन्छ होइन, यस्तो बेलामा चाहिँ थप तपाईँहरूले व्यवस्था गर्नुहुन्छ त्यहाँ केही नहोस् होल्डिङ सेन्टरहरूमा भनेर?
14: कुनै ठाउँमा पनि त्यो खालको चाहिँ अप्ठ्यारो छ भन्ने हामीलाई खबर भयो भने त्यसलाई हामी
12: विस्थापितहरूको समस्याको जवाफ दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेती।
13: अब बाढीबाट जोगिने उपायबारे एक जानकारी।
12: वर्षाको यो मौसममा बाढीबारे झन सजग हुन जरुरी छ।
15: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
12: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
15: बाढ़ी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
12: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। जुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
15: बाल बालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
12: बाढ़ीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
15: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्वपूर्ण हुन्छ।
9: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
12: भोटेपछि त्रिशुली बाढ़ीले नुवाकोटको त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयको भवन पूरै बगाएको तीन हप्तापछि पठन पाठन शुरू भयो। अस्थायी संरचनामा थालिएको सो पठन पाठनको सन्दर्भमा हामीले उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाड़ीसँग कुराकानी गरेका छौं। सबैभन्दा पहिले हामीले उनलाई अस्थायी विद्यालय कुन ठाउँमा कसरी सञ्चालन भइरहेको छ भनी सोधेका थियौं।
16: पहिले हामीले विदुर नगरपालिका वार्ड नम्बर 9 कोलनी डी बजार भन्ने ठाउँ छ, त्यो ठाउँमा चाहिँ यो आयोजनाको चाहिँ एउटा साइट कार्यालय रहेछ। त्यो कार्यालयको केही पार्किङ स्पेसहरू, पार्किङ लनहरू, त्यहाँको क्वार्टरहरू प्रयोग गरेर त्यहाँ त्यसको पछाडि कभर्ड हल भन्ने छ, त्यहाँको दुई चारवटा कोठाहरू यो स्टोरको लागि प्रयोग गरेर त्योभन्दा पछाडि चाहिँ हाम्रो युनिसेफले टेन्टहरू हालिदिएछ।
17: अनि यो कतिपय विद्यार्थीहरू त अब भनौँ न किताब कपी ब्यागहरू नहोला, उनीहरूको पढाइ चाहिँ अब तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ?
16: अब हामीले हामीसँग ब्यागहरू नभएको विद्यार्थीलाई केही चिन्ता गर्नु परेन, हामीले ब्यागहरू दिन्छौँ, उनीहरूलाई स्टेसनरी हामी नै प्रोभाइड गर्छौँ र अब बाँकी रहेको उनीहरूको बगाएको किताबहरू छ भने त्यो पब्लिकेसन अनुसारको कुन कुन पाठ्य पुस्तक छ हामी त्यसलाई सर्ट आउट गरेर हामी त्यसलाई सबै पाठ्य पुस्तक पनि उपलब्ध गराउँछौँ।
17: भनेपछि विद्यार्थीहरू अब आफैले किन्नु परेन, त्यसमा चिन्ता लिनु परेन।
16: त्यसमा चिन्ता लिनु परेन। विद्यार्थीहरू निर्धक्क ढुक्क भएर विद्यालय आउँदाखेरि हामीले ती सामग्रीहरू सहित विद्यार्थीलाई विद्यालयमा स्वागत गर्न हामी तयार छौँ।
17: अनि अब विद्यार्थीहरू त अब मानसिक रूपमा पनि अब समस्यामय होला, सुरुवात चाहिँ कसरी गर्ने योजना बनाउनु भएको छ?
16: अब हामीले चाहिँ अब केही सामाजिक संघ संस्थाहरूले हामीलाई सोसो साइको काउन्सिलरहरू पनि पठाइरहनु भएको छ, अनि हाम्रो शिक्षकहरूलाई पनि हामीले त्यो सोसो साइको काउन्सिलिङको थोरै कार्यक्रमहरू चलाएका छौँ।
17: भनेपछि अलिकति तपाईँहरूलाई अप्ठ्यारो पर्ने चाहिँ यो 10 कक्षाका विद्यार्थीहरू हो जो चाहिँ अब एसईसी दिनेछन्।
16: 10 र 12 उनीहरू चाहिँ बोर्ड एक्जाम दिने हुन्छन्, त्यसको लागि चाहिँ उनीहरूलाई अब अलिअलि बढी प्रिपेयर गराउनु पर्ने, जो विद्यार्थीहरू प्रभावित छैनन् उनीहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्छ, त्यसको लागि चाहिँ उनीहरूलाई प्रतिस्पर्धा गर्न सक्षम बनाउनको लागि विद्यालयले हर तरबाट सहयोग गर्छ।
12: उनी थिए त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
9: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी अचानक घरबार विहीन भएर विस्थापित हुनुपर्दाको पीड़ासँग जुझ्ने विषयबारे विजय गजमेरबाट सुनौ।
18: घर यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नुपर्छ, आफ्नो परिवार र परिचित सामानले घेरिएको ठाउँ, यस्तो ठाउँ जहाँ हामी हरेक बिहान उठ्छौ, हरेक रात सुत्न जान्छौ, पानी लिन जाने ठाउँ हामीलाई थाहा हुन्छ, कुनामा रहेको रुख सधैँ त्यही हुन्छ। तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ, कारण फरक भए पनि भावना एउटै हुन सक्छ। कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ, कहिलेकाहीँ तपाईँले अपरझट घर छोड्नु पर्ने हुन सक्छ, त्यो बुझ्न

0: नपाउने अवस्था पनि हुन सक्छ। तपाईँलाई जिन्दगी कहिलेसम्म यस्तै हुन्छ भन्ने थाहा हुँदैन। आफैलाई सोध्न सक्नुहुनेछ कि अब मेरो घर यही हो कि यो फेरि बदलिन्छ। तपाईँलाई ऐठन हुने वा सुत्न गाह्रो हुने हुन सक्छ, कारण थाहा नभई रिस उठ्न सक्छ, टाउको वा पेट दुख्ने हुन सक्छ। नयाँ परिस्थिति बारे डर वा चिन्ताले शरीरमा दुखाइ हुन सक्छ वा केही महसुस नहुने पनि हुन सक्छ। त्यसो भए अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ त? पहिलो, परिचित कुराहरू खोज्नुहोस्। उही पुरानो किताब पढ्नुहोस्, उही बल खेल्नुहोस्, उही खाना खानुहोस्। पहिले प्रार्थना गर्नुहुन्थ्यो भने त्यस्तै गर्नुहोस्। यस्तै साना व्यवहारले तपाईँलाई स्थिर महसुस गर्न मद्दत गर्न सक्छ। दोस्रो, आफ्नो चिन्ता नलुकाउनुहोस्। विश्वासिलो साथी वा अन्य वयस्कसँग कुरा गर्नुहोस्। सम्झनुहोस्, जहिले पनि केही व्यक्तिहरू हुन्छ जसले तपाईँलाई सहयोग गर्न र सुरक्षित राख्न सक्छन्। तेस्रो, अरूलाई सहयोग गर्नुहोस्। गाह्रो महसुस गरेको व्यक्ति देख्नुभयो भने सहयोगको प्रस्ताव गर्नुहोस्। त्यस्तो दयालु कामले तपाईँलाई आफूलाई पनि मद्दत हुन सक्छ। तपाईँ अहिले जस्तो महसुस गरे पनि यो सधैँ यस्तै हुँदैन। एक दिन तपाईँ घरमा फर्किन सक्नुहुन्छ वा नयाँ ठाउँमा शान्ति पाउन सक्नुहुन्छ। तपाईँको घरलाई तपाईँ कस्तो बनाउनुहुन्छ र के राख्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आकाशमा चन्द्रमा र ताराहरूलाई हेर्नुहोस् र सम्झनुहोस्, ती त्यही चन्द्रमा र तारा हुन् जुन तपाईँले आफ्नो घरबाट देख्नुहुन्थ्यो। तपाईँ फरक ठाउँमा भए पनि संसार उस्तै छ।
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालहरूमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।
2: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140031429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
7: सम्पर्क नम्बर 010-520-267
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
8: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
8: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
9: रेडियो बिहानी 97.6 MHz

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धी बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 0105202667।
5: रेडियो बिहानी 97.6 MHz।

शंभो महाराज परीक्षित अब जो श्रीमद भागवत महापुराण को दसम स्कंद को 85 अध्याय उपरांत बैठ कृष्ण भगवान लिया अपनो माता पिता का चरण में आज्ञा गरी बक्सु हस्त भूभा मुमा अब मैंने के काम गर्नु पर्छ भनेर प्रभुले आज्ञा गरी बक्सु आप्यो। हजुर त साक्षात नारायण हुनुहुन्छ रे कृष्ण, हामीले त छोरो भनेर यदवा तदवा पनि गर्यौं होला, यदवा तदवा को कारणले केही कुरा पनि उत्र चढाव पनि भयो होला, केही गल्ती का भाषाहरू पनि बोलियो होला, यो सबको लागि माफ बक्सनु पर्यो प्यारो मोहन। ठीक छ, अन्यथा छैन, जो भावबाट समझे पनि मुक्ति हुनुहुन्छ। अब परमात्मा कृष्णले भन्नुभयो हस अब मैले के काम गर्नुपर्छ भन्दा बाबुले मरेका गुरु बाबुका छोरा गुरु दक्षिणामा ल्याइदिए बक्सु रे भन्ने सुनिएको छ। अब यदि दया बाबु हुन्छ भनेदेखि बाबु को जब जन्म हुनुभन्दा पहिला 6 गर्भसम्मको बालक कंसले मारेको छ, 7 गर्भ तुयो भनेर बलराम, 8 गर्भ प्रभु हजुर हुनुहुन्छ, यसै कारणले गर्दाखेरिमा मेरो प्रभु 8 सबै 6 गर्भ ल्याइदिनु पर्यो भन्नुभयो। अनि बुवा मुहाका वचनबाट भगवान अत्यन्त प्रभावित भएर मरेका दाजुहरू लिनका लागि पृथ्वीलाई सोध्नुभयो, रसातलमा जानुस् भन्नुभयो, रसातलमा जाँदा छैनन् सुतलमा जानुस् भन्नुभयो। सुतलमा जाँदाखेरिमा राजा बलिको दरबारमा लैन जाम भनेर ल्याउनु भयो र राजा बलिले हजुरको दर्शन पाउन साह्रै इच्छा थियो, प्रभु हजुरको दर्शन पाए इच्छा पूर्ण भयो भनेर विन्ती गर्नुभयो र 6 गर्भसम्मका मरेका दाजु बाबा आमाका अगाडि ल्याएर बुझाइदिनु भयो, 7 गर्भ बलराम हुनुभयो, 8 गर्भ कृष्ण, 9 गर्भ तपाईँको बजै सुभद्रा महाराज परीक्षित। साँच्ची हाम्रो बजैलाई हाम्रो बाजेले कसरी विवाह गर्नु भएको हो भनेर सोद्धा बाजे र बजेको विवाह प्रकरण बताउँछु सुन्नुहोस् राजन। पहिलो बाजे र बजेको विवाह प्रकरणको लागिमा यहाँलाई म प्रमाण गर्दछु सुन्नुहोस्। पहिला बाजे र बजेको विवाह प्रकरणको सन्दर्भलाई लिएर एक दिन के भएछ भनेदेखि भगवान कृष्णले दाईलाई सोध्नुभयो, दाई हाम्री बहिनी कसलाई दिने? बाबा वसुदेवले भन्नुभयो 8 छोरा एउटी छोरी कसलाई दिने हो? 8 भाइ छोरा हाम्रो, 7 एउटी छोरी, 8 भाइ छोरा हाम्रो, 7 एउटी छोरी कसलाई दिने भन्नुहुन्छ? यो मायाको

कसलाई दिने हो भनिकन सोद्धाखेरिमा अब यो दिने कुराको वर्णन बताउँछु सुन्नुहोस् महाराज। अब यहाँ देख्नु प्रान्तका लागि तपाईँका आठवटा छोरा एउटी छोरी कृष्ण भगवान प्रभुले दाईलाई सोध्नुभयो दाई हाम्रो बहिनी कसलाई दिने होला भन्दाखेरिमा दाजु बलरामले भने दुर्योधनलाई दिउँ दुर्योधन राजालाई दिउँ भन्नुभयो। अब दुर्योधनलाई त देख्नै नसक्ने कृष्ण भगवान त के रे दिने त्यसलाई ज्वाई साहेब के रे भन्ने लिन जानु पर्यो पुर्याउनु जानु पर्यो भेटघाट गर्नु पर्यो के रे भन्ने के बोल्ने त्यो त्यसलाई के दादा के अरे ज्वाई साहेब भन्ने खै यो त म त मिल्न सक्दैन। अनि परमात्माले तरिका बमोजिम पाल्नु भएछ र हस्तै विचार गरौँ न दुर्योधनलाई नै दिउँला पछि भनेर सरासर जानुभएछ। जंगलमा बसिराखेका थिए अर्जुन ए अर्जुन भन्नुभयो भगवान्ले हजुर प्रभु साँझी तिमी एक दिन मेरो घर पढ्न बसेका थियौ नि हो त्यो दिन हाँस्या थियो नि तिमी किन हाँसेको म हजुरलाई देखेर हाँस्या भने होइन मलाई देखेर हाँस्या होइन मेरो बहिनीलाई देखेर हाँसेको तिमी मेरो बहिनीको र तिम्रो छ छाँटकाँट मैले त नभने पो त तिम्रो र मेरो बहिनीको सम्बन्ध प्रगाढ छ मानिदिनु भयो हे मेरो भगवान यदि तिमी जब यदि त्यो मेरो बहिनीलाई ल्याउँछौ भने आजै जाऊ नत्र भनेदेखि दाजु बलरामले दुर्योधनलाई दिने भने आज जाऊ आजै बिहा गर मेरो आज्ञा गरी बक्सेपछि धन्य प्रभु ईश्वर मलाई त हजुरदेखि बाहेक अरूको मलाई डर लाग्दै लाग्दैन मैले त कहाँ पाम यो कुरो भनेर बसिरहेको ईश्वर त्यस्तो आज्ञा हुन्छ भनेदेखि त म त लगन नसकन आजै हिँड्लियो म त बस्दिनँ म त आजै जान्छु भने ल ठिक छ भनेर अहिले अर्जुनजी जानुभयो। यादव वंशको बीचमा बसेको मैया सुभद्रालाई चपक्क च्यापेर अर्जुनले दौडाउनु भयो ए लग्यो लग्यो लग्यो बहिनी लग्यो फर्केर हेलेर खबरदार भनेर चारैपट्टिबाट आवाज आइरहेको थियो। बहिनी चाहिँ यता बल गरिदिए पो हुन्छ उतै बल गरिदिने बहिनी लाउन दाइयो गुहार भनिदिए पो सजिलो पर्छ भनेको यता र छोटो बाटो पर्छ जाम हाम फालौँ भनेपछि अघि मर्न हुँदैन बहिनी चाहिँ त्यति छ अनि के हुँदैन नि। अनि अर्जुनलाई यस किसिमबाट बाटोमा गएर जो यादव वंश आउँछ लड्छु भनेर यादव वंशलाई प्रतीक्षा गरेर बसे बलरामजी। त्यस बेलामा बलराम बसिरहेको बेलामा उताबाट माने अर्जुन बसिरहेको बेलामा बलराम दुई अक्षौणी सैनिकको साथमा आए अनि दाजुलाई भगवान कृष्णले बीचमा गएर रोक्नु भयो दाई टाढे हजुर के टाढा के नजिक तिम्रो मन परिहाले बहिनी ल कसले अर्जुन चोरले लो नि कसले लाने कहाँ जान लाग्नु भयो त अर्जुनलाई मारिदिन्छु त्यो जब सहर सारा बगाइदिन्छु बहिनी लिएर अर्कालाई

सक्दैन जसको उसैले लग्यो यसमा अन्यथा छैन मेरो दाई भो गडबडको कुरा नगर्नुहोस् भनिसकेपछि अब कसो गर्ने बडो अप्ठ्यारो पर्यो लौ त्यसो भनेदेखि भइहाल्यो भनेर कृष्ण भगवान परमात्मा रूपी आगो रूपी बलराम कृष्ण रूपी पानी बलराम रूपले अर्जुन रूपी खरलाई जोगाउने काम गरिबक्सो खर रूपी अर्जुन थिए बलराम आगो खर रूपी अर्जुन थिए बलराम आगो पानी रूपी श्री कृष्ण रक्षा गर्नु भएको

व्यवस्था किसिमबाट अर्जुन बलराम रूपी आगो पानी रूपी कृष्णबाट रक्षा गर्नु भयो लौ त महाराज परीक्षित यति भइसकेपछि सबको मनापार हर्ष भयो अनि त्यसदेखि पछाडिबाट साक्षात गुण परमात्माको महिमाको वर्णन यहाँलाई प्रस्तुत गरे बाँकी अंशको लागि कृष्ण भगवानको जब बहिनी सुभद्रा मैया साहेबलाई अर्जुनले बिहा गरेर लिएर गए दाजुले चित्त बुझाउनु भयो दाजुको कृष्णले चित्त बुझाउनु भयो त्यसै भएर पछि पछि जब पाँच सात महिना पछाडि कृष्ण भगवानले भन्नुभयो दाजु बलरामलाई दाई हजुर हाम्रो बहिनी अर्जुनले लयो है लयो चोरले भाइ के गर्ने अब त्यो जब भालुको छोरी मैले बिहा गर्दा सीमन्तक मणिको मैले दाइजो पाएको हामी जस्ताको बहिनी लाँदाखेरिमा त्यसले पञ्चरत्न नपाउनु थियो त लाज भयो नि दाई इज्जतमा बट्टा लाग्छ इज्जत फाल्न त काम गर्नु हुँदैन दिम सम्पत्ति भनेपछि लौ त अब से जे सुई गरेर भनिदिनु भयो गाडाका गाडा सम्पत्ति पछाडि पठाइदिए यसै कारणले कसैको छोरी कसैसँग गई भने गाउँले टोल नगरवासी कोही होको नउठ्नु पछि उसका ज्वाई छोरी ससुरा सासु लपक्कै टपक्कै हुई टपक्कै हुन्छन् त्यो केही नभन्नु कसैले त्यो गाउँलो फोहोर त्यो समाज फोहोर हुनु मात्रै हुन्छ त्यो आमा चाहिँ उत्तिखेरै गइहाल्छ त्यो छोरी भेट्न पल्टाभरि के राखेर गइसकेपछि त्यो आमा गइसकेपछि त्यो बाउ छैन ल्याएर थेचारिहाल्छ नकारा बुढा यस्तै हो कोखीको घाँस छोडिदिनुहोस् क्या बुढा यस्तै हो नबिराउनुको जात छ र भन्न दाजु त्यो बुढो चाहिँ मुन्टिहाल्छ के गर्ने मर्नु हुँदैन हो कि होइन हो त नि भएको कुरा त हो नि त नि ल भएको कुरा हो त नि भनिहाल्छ नभएको कुरा कसले बोल्छ त नि त्यस्तै होला नि आमा जति अनि महाराज परीक्षितलाई सुखदेवले यस प्रकारबाट निर्णय गराउनु भयो अनि बाँकी अंशका लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ महाराज परीक्षित भनेर अहिले अर्जुनका साथमा महारानी सुभद्रा मैयाको विवाह प्रकरण सम्पन्न भएको छ अभिमन्युकी पत्नी सबै यस्ता कारणबाट जुन प्रकारबाट सुभद्राको घरबाट माने अर्जुनकी पत्नी सुभद्राको घरबाट अभिमन्युको जन्म अभिमन्युकी पत्नी उत्तराको घरबाट गर्भेटुरा महाराज परीक्षित हजुरको जन्म संसार यस्तै हो महाराज सबले छोडेर जानुपर्ने साथमा केही नजाने प्रकारको निरो एकछिन कोही पनि नउठौँ है त हाम्रो त्यो उहाँ लेकाली छाँटको आएछ क्या छोरी मान्छे र छोरा मान्छे पनि त्यस्तै त्यो एउटा कछडा कसेर आएछ ऊ मात्रै नाचोस् त यहाँ एकफेर लौ त दुईजना लौ त अरू अरू बसौँ हेरिदिउँ त्यो सिँगारिएर

Pakiti sila, oh. Hmm. हरि अब यसरी अब संसार सारा झुट यो सबले छोडेर जानु पर्ने भएको कारणबाट आज भन्यो भोलि भन्यो।

अब महाराज परीक्षित सुखदेव स्वामी ने यसरी निदो गराउनु भएको छ। अब बाकी अंशका लागि तपाई के सुन्न चाहि बस्नुहुन्छ भनिकन सौन कादिका हो परमा पौराणेश्वर अहिले नैमि सारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन। अब बहुलासा राजा र श्रुतदेव नामका ब्राह्मणलाई जनकपुर धाममा प्रभुले त्यही दिन दर्शन दिनुभएको छ। अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ भन्न हस्त सरकार यसै प्रसंगमा अब वेद स्तुति निर्गुण अवलम्बन प्रकरण वेदको प्रतिपादित धर्मको उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। हो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितका हजुरमा सुखदेवबाट कथाको वाचन गर्नुभएको छ। हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गर्यौं, जुन कथाले यहाँहरूलाई हामी प्रमाण गरिरहेका छौं, यो प्रकारको वर्णन यहाँहरूले जुन प्रकारले श्रवण गर्नुभयो सुन्नुभयो, अब त्यस बारेमा वेदले के कुराको निदो गराएको छ भनेकन सोद्धाखेरिमा वेदको प्रतिपादित धर्मको वर्णन बताउँछु। सुन्नुहोस्, वेदले प्रतिपादित गरिएको वेदको निरो वेदले गरिएको निर्णय जो छ, अब त्यसदेखि पछाडिबाट वेदमा जे कुरा निर्णय गरिएको छ त्यो कुरा सारा वृत्तान्त कहन्छु। सुन्नुहोस्, वेद भन्ना साथ अणुदौ परमाणु साथ, दुई अणुको एक परमाणु, तीन परमाणुको एक तर्सेर अणु, तीन तर्सेणुको एक त्रुटे सय त्रुटेको एक वेद भन्छन्। वेदको अर्थ ज्यादै सूक्ष्म वस्तुलाई ज्यादै सानो वस्तुलाई वेद भनिन्छ। महाराज यो वेदमा के बताएको छ भनेदेखि खम ब्रह्म ईश्वर एक हो भन्ने कुराको निदो जनाइएको छ। खम ब्रह्म भनेको ईश्वर एक हो, एकदेखि अर्को हुन सक्दैन। यहाँ धेरै ईश्वरको नाम किन जपियो त भन्ने विषयका लागिमा यो शरीर भित्र खम ब्रह्म ईश्वर एक हो, एकदेखि अर्को हुन सक्दैन वेदको प्रतिपादित वेदले के निर्णय गर्यो भन्ने बारेमा। जस्तो एउटा जब सामान्यतया सुनको ढिको लिनुहोस्, त्यो सुनको ढिकोलाई धेरै ठाउँमा तपाईँ काट्नुहोस्, त्यसको धेरै गहना बनाउन सक्नुहुन्छ टुक्रा टुक्राको आधारमा। कतै सुनको ढुङ्गरी बनाउनुहुन्छ, कतै मारवरी बनाउनुहुन्छ, कतै अब तिलहरी बनाउनुहुन्छ, कतै जब यस किसिमबाट सिक्री बनाउनुहुन्छ, कतै औठी बनाउनुहुन्छ, तर त्यसको सम्पूर्ण भागहरूलाई सारा सम्पूर्ण कन फोरफार बनाएर फेरि एकै ठाउँमा राखेर त्यसलाई छिताज बनाएर कट्ठा बनाएपछि अब के हुन्छ, अघि पनि सुन अहिले पनि सुनै भइजान्छ, अरू कोही रहन सक्दैन महाराज। यस कारणबाट यस्तो सुनको जब महत्व छ, त्यस कारणबाट त्यस्तै प्रकारबाट वेदले पनि प्रतिपादित धर्मको यही प्रकारको निर्णय गरेको छ। यो वैदिक नीतिगत सिद्धान्तले पूर्ण भएको यो वेदको प्रतिपादित नीति हो। र बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन राजा परीक्षितलाई सुखदेवले बताउनु भयो, खम ब्रह्म ईश्वर एक हो, एकदेखि अरू हुन सक्दैन। यहाँ धेरै किन भए त धेरैको नामोच्चारण किन गरियो भन्ने विषयका लागि एको अहम् बहु श्यामः भन्छ। एक ईश्वर धेरै रूप, धेरै रूप भए तापनि एक अहम् बहु श्यामः, बहु श्यामः एको अहम्, एक ब्रह्म द्वयम् नास्ति, यसरी प्रमाण हुन्छ। यसरी नै ईश्वर एक हो, एकदेखि धेरै छैन। तर हाम्रो वैदिक सनातन धर्मले धेरै देवता मानेको छ। हाम्रो यो ज्यादै जब सरल तरिकाको धर्म छ क्या, अरूको निरंकुशवादी धर्म छ। निरंकुशवादी धर्म भनेको एक मात्र ईश्वर अर्को छैन भन्ने कुराको पहिचान हुन्छ। तर हाम्रो वेदको प्रतिपादित धर्ममा चाहिँ धेरै ईश्वर छन्, धेरै। तब ब्रह्मा मन नपरे विष्णु का विष्णु नभए, शिव शिव नभए, इन्द्र इन्द्र नभए, वरुण वरुण नभए, कुबेर सारा देवताहरू छन्। तर यसमा वास्तविकताको कुरा यहाँहरूले सोच्नुपर्ने कुरा, एक ब्रह्म द्वयम् नास्ति, यसरी ईश्वरको नाम महिमा बताइन्छ। राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, जय जय सरस्वती, जय सावित्री, जय जय सरस्वती।

वेद प्रतिपादित वेद को धर्म वेद ने निश्चित गरेको कुरा जो छ वेद में एक अहम एक ब्रह्म द्वयम् नास्ति भन्छ एक देखि अर्को ईश्वर हुन सक्दैन महाराज यस्तो प्रकार को वेद को प्रतिपादित नीति छ यसै कारणबाट तपाई हामी सबैले वेद को बारे में विचार गरौं वेद नै सर्वोपरि हो वेद भन्दा ठूलो शास्त्र केही हुन सक्दैन यो अणु दो परमाणु स्यात् शरीर भित्र को वस्तु को पहचान गराउनेलाई वेद भनिन्छ श्वास को गतिलाई बुझाउनेलाई वेद भनिन्छ अंतर आत्मा में बुझाने वेद भनिन्छ उत्तम वेद शास्त्र हुन्छ मध्यम न्याय शास्त्र अर्थात जब पौराणिक नीति शास्त्र हुन्छ अधम न्याय शास्त्र हुन्छ भनेको छ यस मध्यमा वेदले जुन प्रतिपादित गरिएको धर्मको वर्णन छ यो त यहाँहरु समक्ष मैले प्रस्तुत गरे जसले यसलाई राम्रोसँग हृदयङ्गम गर्दछ त्यसको जीवन मुक्ति हुन्छ महाराज तर घडा भित्र आकाश देखिन्छ त्यो घडा भित्रको आकाश घडा फुटेपछि कहाँ जान्छ सो तहबाट आकाशमा गएर महाकाशमा गएर लेनुहुन्छ त्यस्तै प्रकारबाट देह प्रपञ्च छ नाशमान भइसकेपछि महाकाशमा गएर लेनुहुन्छ यही प्रकारबाट विलय हुने जाने कुरा हो यसलाई नै वेदले प्रतिपादित गरिएको छ यो वेद भनेको गम्भीर छ वेद भनेको सार हो तत्व हो विवेक हो तो विचार हो यसरी राजा परीक्षितलाई ब्रह्माण्ड सारा आफ्नो शरीरमा हुन्छ कति देख्ने तल सात लोकको निर्माण कति देखिने माथि सात लोकको निर्माण सूर्य र चन्द्रमा जब आँखा भन्नुहोस् 49 वायु भनेको नाकलाई सम्झनुहोस् 10 दिशा भनेको कानलाई सम्झनुहोस् शिर भनेको स्वर्ग सम्झनुहोस् पाताल भनेको पाइतालो सम्झनुहोस् नाभि भनेको मर्त्यमण्डल सम्झनुहोस् बस यस्तै हो संसार महाराज ब्रह्माण्डलाई देख्ने भए आफूलाई नै हेर

बताएको हो चौबिसवटा गुरुको भजन, चौबिसवटा गुरुहरूको वाच्यान प्रस्तुत गरे। पृथ्वी आदि गरिएकाबाट पाउनु बीचनाको प्रकाश प्रकरण सारा मैले यहाँलाई धैर्यताको प्रण बताए। अवज्ञ भनेको के वा आत्मा भनेको के हो तपाईँले सोधि बसेपछि भन्नुहुन्छ परमात्मा दिय र आत्माको सम्बन्ध यहाँलाई म बताउँछु। दिय भनेको प्रपञ्च, आत्मा भनेको अविनाशी, दिय भनेको नाशवान हो। त्यो जब कसैले एकादशीको व्रत लिँदाखेरिमा आत्माले मायो खाइदिनुहुन्छ, आत्माले पनि माझे आत्मा त नै सिद्धले सारी नै बता हती पाएको छ भनेर क्या। जलाउँदा नजल्ने, गाड्दा नगाडिने, पोल्दा नपोल्ने, निलाउँदा नलिलाउने, हान्दा नलाग्ने, पानीमा भिजाउँदा नडुब्ने, त्यसको नाम आत्मा हुन्छ। त्यसरी खानेकुरामा मलाई त्यो एकादशी दिन पुरै बस्छु भनेको आत्माले मायो खाने। त्यसै कारणले त्यो आत्माले मागेको होइन, त्यो देहले मागेको हो। देह चाहिँ प्रपञ्च छ, नाश भएन, शरीरमा दुईटा चरा छ, एउटा खानी चरो एउटा नखाने चरो, एउटा मर्ने चरो एउटा नमर्ने चरो, एउटा सुत्ती चरो एउटा नसुत्ती चरो। तपाईँले सुतेको बेला पनि श्वास गरेर चाहिँ सास हो त्यही आत्मालाई त्यसरी चाहिँ। अब त्यो प्रकारको लास त्यो गइसके सास गएपछि के हुन्छ, लास भइभयो, लास भइसकेपछि त आफ्नो बाउ होसी, पत्नी होसी, पुत्र होसी, छोरो होसी, बन्धु होसी, बान्धव होसी, प्यारको पत्नी प्यारको पुरुष पनि लोइना राख्नु हुँदैन। यसै कारणबाट यो संसार झुट भनेर राजा परेशले बताउनु, संसार झुट छ, संसार झुट छ, हरि नाम छ, त्यस संसार झुट।

0: मात्री से अवयो श्रीमद भागवत महाप्रांतर्गत कथी कथा को भ्रण विगणित भले संगीत मान महाराज परीक्षित लाई सुखदेव स्वामीवाद आज्ञा गरी बक्स्यो प्रभुत्सव लाई भगवान का वशिष्ठ आज्ञा करना सुन भागवतव जी अब तिमलाई मैंने उपदेश को बारे में सारा प्रकाश पारे नहीं ज्ञान गोवर्धन सारा खंड प्रस्तुत कर रही छो अब इस मध्य में तिमी गंभीर पूर्वक एवटा कुरा सोच जब आत्मा भने जी भने प्रपंच थी तो मैं आदि बताई हाल तिमी गंभीर भर एवटा कुरास अध्ययन कर उत्तर भन्न को भगवान ने कस्तो सुंदाखिमा साधु को ढोका भूजन को संगत नर को ढोका धर्म अर्थ काम मोक्ष चार प्रकार का श्रोतहरू छन् मतलब चार पुरुषार्थहरू छन् एकमात्र पुरुषार्थ साध्ने जनको मुक्ति लाभ हुन्छ जस्तो प्रकारबाट अब यहाँ कस्ता कस्ता जनहरू पनि मुक्तिको लाभमा प्रकट भएका छन् भन्ने बारेमा कृष्णप्रभा नामको राजा बलि नामको राक्षस बासु नामको राक्षस हनुमान नामको बानर अनि त्यसपछिबाट फेरि ज्याला कपोद आदि गरिएका जनहरू यस्ता जनहरू पनि भागवतको प्रतापबाट अर्थात् सत्सङ्गको प्रभावबाट मुक्ति भएका छन् एकैका पत्नी पूर्जा ज्यादा तुलाधर नामको वैश्य जटायु जामवान रक्षकराज यस्ता जनहरू सारा भागवतको प्रश्नले यस किसिमबाट परमात्माको परम कृपाले मुक्ति भएका छन् साधुको सङ्गत मुक्तिको ढोका दुर्जनको सङ्गत नरको करण शरण साधु संत महात्मा को संगत कर
1: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
3: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायती सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।